दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बडा दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस्तारबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू नमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस्तारबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ।
3: सुदूरपश्चिम प्रदेशको नयाँ सरकारले अढ़ाई महिनापछि ल्याएको बजेट पनि विवादरहित बन्न सकेन। आवश्यकताका आधारमा नभई पहिलेको जस्तै बिजुलियाको प्रभाव र कमिशनका आधारमा योजना विनियोजन गरिएको भन्दै सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।
2: नेपालमा सामाजिक आर्थिक र विपद समस्या बढ़ेसँगै मानसिक समस्या पनि बढ़दो छ। तर समस्याको तुलनामा प्रभावकारी सेवा नपुगेको विज्ञहरूले औंल्याएका छन्। सोमबार विश्व मानसिक दिवसका अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो औंल्याएका हुन्। सो अवसरमा प्रस्तुति दिँदै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टाचनले बढ़दो मानसिक समस्याको अनुपातमा सेवाको पहुँच कमजोर रहेको बताएका छन्।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 करिब 67 करोड़ रूपियाँको धान खरिद गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी अर्थशास्त्री रोबर्ट हल माइकल वुडफोर्डलाई सन् 2026 अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
3: अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिएका छन्। यस जितसँगै पाकिस्तानले तीन खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ भने अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। बड़ा दशैं र नेपाली अर्थतन्त्रको परम्परागत गति शीर्षकमा मेघनाथ दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। नेपालको हकमा कम्तीमा पनि भारत, चीन, अमेरिका र युरोपेली केही मुख्य मुलुकहरूले हाम्रो भलो भने चाहनै पर्छ। अन्यथा राजनीतिक गणितमा जस्तोसुकै बलवान सरकारको पनि आयु विस्तारै घट्दै जान सक्छ, किनभने अमेरिकाले पनि अबको सबै खालको शक्ति केन्द्र भनेको चीन हो भन्ने विषयलाई स्वीकार गरिसकेको उसका क्रियाकलापले दर्शाउँछ।
3: यस्तै विश्वविद्यालय सुधार एकीकृत सेवा आयोग शीर्षकमा प्राध्यापक डाक्टर कृष्णकान्त पराजुलीको विचार छापिएको छ। राष्ट्रिय शिक्षा आयोग 2075 अघि सारेको एकीकृत विश्वविद्यालय सेवा आयोगको अवधारणा तथा त्यसपछिका सार्वजनिक बहस र स्वतन्त्र विश्वविद्यालय सेवा आयोग सम्बन्धी पहललाई अब व्यवहारमा रूपान्तरण गर्ने समय आएको छ। विश्वविद्यालय सुधारको पहिलो पाइला नै नियुक्ति प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुन सकेमा त्यसले अन्य सुधारका लागि पनि बलियो आधार तय गर्न सक्छ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 27 गते मंगलबार, सन् 2026 अक्टोबर 13 तारीक असोज शुक्ल पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5,000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
0: यस वर्ष मुख्य चाडपर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ्दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
1: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआर को आरोप।
0: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
1: र विश्वकप क्रिकेट लीग 2 मा नेपालले आज ओमानसँग खेल्दै।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: काया कैरनमा अब खबरको सिलसिला। बूढ़ी गण्डकी नदीमा अस्ति आइतबार बिहान आएको बाढ़ीले चुनुम्री सिर्दीवासदेखि आरूघाटसम्मका 200 भन्दा धेरै घर बगाएपछि विस्थापितहरू यति बेला ओतको खोजीमा छन्। बाढ़ीले सड़क र मनास्लु पैदल मार्ग समेत ठाउँ ठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। घरबार गुमाएकाहरूलाई सुरक्षित ठाउँमा बसोबासको चिन्ता छ भने बाटो सड़क अवरूद्ध भएका कारण उद्धार राहत र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत कठिनाई देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीले गोरखाका चुमनुम्री धार्के र आरूघाट गाउँपालिका र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका गरी 204 घरमा क्षति पुगेको जनाएको छ। बूढ़ी गण्डकी बाढ़ीमा 200 घर बगेका र ओत खोज्दै स्थानीय बासिन्दा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण उत्तरी गोरखाको दुईवटा गाउँपालिकाका झण्डै 5,000 घरधुरी विद्युत विहीन बनेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। आइतबार बिहान चुमनुम्री गाउँपालिका छ उङलिङलुङ खोलाबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले चुमनुम्री 3 जगतको जलविद्युत आयोजनामा क्षति पुगेको थियो। त्यसैका कारण हजारौं घरधुरी विद्युत विहीन भएको स्थानीय बासिन्दाले बताएका छन्। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका 3 र 6 मा विद्युत अवरूद्ध बनेको सिरदीवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनु भएको छ। उहाँका अनुसार चुमनुम्रीको लोकपा दुङला न्याक फिलिम चिसापानी आंगा सरस्यो न्याकचेत घट्टेखोला पाङसिंह जगत सल्लेरी पैयु भलुवन सिरदीवास र जगतमा बिजुली अवरूद्ध छ जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले बताउनुभयो। त्यस्तै अरू ठाउँमा पनि विद्युत सेवा अवरूद्ध छ। यसैबीच बूढ़ी गण्डकी बाढ़ीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरू भने सुरक्षित रहेका जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। चुमनुम्री गाउँपालिका 6 खोलामा आएको सुक्खा पहिरोपछिको बाढ़ीका कारण बूढ़ी गण्डकीमा आएको लेदो सहितको बाढ़ीले मनास्लुको चुम उपत्यका पुगेका 87 जना पर्यटकहरू समस्यामा परेका थिए। त्यस्तै मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका 98 पर्यटक र 73 जना गाइड तथा भरियाहरू पनि सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। आयोजनाका अनुसार बाढ़ीले मनास्लु पद मार्गमा भने क्षति पुर्याएको छ। एमक्यापले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। चुमनुम्री 6 लोकपा स्थित सार्दी भीरमा रहेको क्यान्टिलिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो।
2: पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 5 रहेको गलौदीमा सड़क मरमत कार्य भइरहेकाले केही बेरमा सड़क सञ्चालनमा आउने भएको छ। गैराती 11 बजेदेखि सड़क मरमतका लागि काम भइरहेको र सड़कमा थुप्रिएको माटो हटाउने काम केही बेरमा सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। केही बेरमा दुईतर्फी नै सड़क सञ्चालनमा ल्याउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। गलौदी क्षेत्रमा रहेको त्रिशुली नदीको कटानका कारण भाषी को सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले गैराती गाड़ी आवागमन पूर्ण रूपमा बन्द थियो। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले सड़क मरमत गरिएको सड़क विभागले जनाएको छ। विभागका अनुसार यो खण्डको झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: गएको असोज 11 गते आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ पर्वत जोड्ने क्याम्सन पुलको पहुँच मार्ग सञ्चालनमा आएको छ। 15 दिनदेखि ठप्प रहेको यातायात हिजोदेखि शुरू भएको हो। सड़क डिभिजन कार्यालय पोखराका प्राविधिक टोलीसहितको कामदारले 24 घण्टा काम गरेपछि हिजोदेखि पुल सञ्चालनमा आएको थियो। बाढ़ीले पुलको पर्वतपट्टिको पहुँच मार्ग बगाएपछि बागलुङ सहित रोल्पा रूकुम जाँजरकोट डोल्पा सल्यान लगायत पश्चिम नेपालका दर्जनौं जिल्लाको आवागमन प्रभावित भएको थियो। दशैंको मुखैमा पुलको पहुँच मार्ग बगाउँदा यातायात प्रभावित हुँदै आएको हो। पुल सञ्चालनका लागि बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले कालीगण्डकी करिडोर यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकी करिडोर यो हप्ता खोल्ने गरी तयारी भइरहेको छ। यस्तै बीपी राजमार्ग, त्रिभुवन राजपथ, नारायणगढ़ मुगलिङ लगायतका सड़क भने यति बेला सञ्चालनमा छन् र पृथ्वी राजमार्गमा रातिको समयमा निर्माणका लागि केही समय सड़क बन्द गरिएकोमा अहिले केही बेरपछि खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
2: अमेरिका इरान युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको सर्वत्र असर भदौ 10 भोटे कोशीमा आएको बाढ़ी आए यता पटक पटक ठूलो वर्षा, बाढ़ी, पहिरो र राजमार्ग अवरोधले आपूर्तिमा समस्या लगायतका कारण देखाउँदै हरियो तरकारी, खाद्यान्न, मासु, लत्ता, कपड़ा लगायतका हरेक चीजमा गएको वर्षको दशैंको तुलनामा ठूलो मूल्य वृद्धि भएको छ। कालीमाटी थोक बजारको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकामा अधिकांश हरियो तरकारीको भाव गएको दशैंको तुलनामा 100% भन्दा बढ़ी महँगिएको छ। कालीमाटी थोक बजारको भावभन्दा खुद्रा तरकारी पसलमा 80% महँगो भार झेल्दै उपभोक्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकले भदौदेखि कार्तिकसम्ममा वर्षभर आउने रेमिट्यान्सको 25% भित्रने गरेको खबर छापेको छ। वर्षभरमा भित्रने रेमिट्यान्स मध्ये 25% यी 3 महिनामै आउने गरेको छ। भदौ, असोज र कार्तिक 3 महिनामा तीज, दशैं र तिहार जस्ता पर्व पर्ने र अरू बेला भन्दा बढ़ी खर्च हुने गर्छ। यसकारण यो अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ़ने गरेको हो। चाड़ पर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढ़ी रेमिट्यान्स भित्रिने गरेको जानकारहरू बताउँछन्। चाड़ पर्वको बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ़दा रेमिट्यान्स बढ़ने र त्यसले बजारमा उपभोग पनि बढ़ाउने उनीहरूको तर्क छ। यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप, भटेकोशी बाढ़ी लगायतका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा समेत दिएका छन्। अहिले नेपालमा आउने रेमिट्यान्सको झण्डै 40% पश्चिम एसियाबाट आउने गरेको छ। पछिल्ला महिनामा यो इच्छा केही घट्दो छ। अहिले खाड़ी देशको क्षेत्रमा झण्डै 19 लाख नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका लागि हरेक वर्ष विदेशिने 7 लाख नेपाली मध्ये खाड़ीका देशमा मात्रै झण्डै 65% अर्थात 4.5 लाख पुग्ने गरेका छन्। काया कैरनमा मलेसियामा कामदार पठाउन अहिले भइरहेको विवाद र यसको समाधान बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
4: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
4: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि?
3: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
4: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
5: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: उमेरले छिक्दैन, मनको कलाकारिता कतै रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही घर, भिन्नताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकीको बाढ़ीले 200 भन्दा धेरै घर बगे, ओत खोज्दै प्रभावित, 5,000 घरदुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित, धादिङको गलौदीमा अहिले सड़क मर्मत चल्दै केही बेरमा खुल्ने, यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाकली बढ़दा उपभोग मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कात्तिकसम्म भित्रने गरेको तथ्याङ्क लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, नेपाली श्रमिकहरू विश्व श्रम बजारमा मेहनती, इमान्दार र लगनशील भनेर चिनिन्छन् र मलेसियाले दशकौंदेखि यही विश्वास गर्दै नेपाललाई श्रमिक पठाउने देशका रूपमा छनौट गर्दै आएको छ। अरू देशसँग झैं सामान्य समस्या आउनु स्वाभाविक भए पनि पछिल्लो समय मलेसियाले एकतर्फी रूपमा स्वास्थ्य परीक्षण कहाँबाट गर्ने, कुन रिक्रुटमेन्ट कम्पनीबाट मात्र श्रमिक पठाउने भन्ने जस्ता शर्त थोपर्दै आएको छ। अहिले 25 एजेन्सी वा तीनका सहयोगीले पठाएकालाई मात्र मान्यता दिने हदसम्म पुगेको छ। नेपाल सरकारले छलफलबाट समस्याको समाधान खोज्ने प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई कुनै देशमा श्रमिक पठाउँदा त्यसको सम्झौता प्रक्रिया कस्तो हुन्छ भनेर सोध्नु भएको छ।
7: कुनै देशमा नेपालीहरूलाई रोजगारीको लागि रिक्रुट गर्नको लागि नेपाल सरकारले गर्ने हो। यो सम्बन्धित देशले चाहिँ रिक्रुटरहरूलाई लाइसेन्स दिन्छ, त्यो लाइसेन्स एजेन्सीले मार्केट प्रमोसन गर्छ, गन्तव्य देशको इम्प्लोयरहरूसँग उसले नेगोसिएसन गर्छ, म तिमीले चाहेको किसिमको स्किल भएका, योग्यता भएका, अथवा वर्कर आफैले चाहिँ जब एप्लाई गर्छ र अनि त्यसपछि वैदेशिक रोजगारीमा जाने चिज चाहिँ सम्भव हुने हो सम्बन्धित देशले भिसा दिएमा र श्रम स्वीकृतिहरू दिएमा। हाम्रो सन्दर्भमा चाहिँ नेपाल सरकारले ज जसलाई लाइसेन्स दिएको छ डिमान्डहरू लिएर आएर अनि त्यो डिमान्ड बमोजिमको चाहिँ क्वालिफिकेसन भएका, स्किलहरू भएका वर्करहरूलाई चाहिँ रिक्रुट गरेर पठाउने हो। हाम्रो कानुन वैदेशिक रोजगार कानुनले नै त्यही भन्छ। त्यो कारणले गर्दाखेरिमा यसमा चाहिँ होइन म फलानुले पठाएकोलाई मात्रै म लिन्छु, अर्कोले पठाएको चाहिँ लिन्न भन्नु चाहिँ एउटा यो डोमेनभित्र चाहिँ कुनै गन्तव्य देश चाहिँ प्रवेश गर्ने होइन, किनभने यो चाहिँ एउटा राष्ट्रको चाहिँ जुन छ लाइसेन्सिङ थ्रु चाहिँ एउटा राष्ट्रले चाहिँ आफ्नो अधिकार अथोरिटी प्रत्याजन गरे हो रिक्रुटरहरूलाई, रिक्रुटमेन्ट एजेन्सी चलन चल्दीको भाषामा म्यान पावरहरूलाई। भनेपछि यसमा चाहिँ तिमीले जुन लाइसेन्स दियो त्यो नै ठिक छैन भन्ने अर्थ लाग्यो नि त।
8: भनेपछि जसरी म्यान पावर कम्पनीहरूले चाहिँ मलेसियाले सिन्डिकेट लगाउन खोज्यो भन्ने एउटा आरोप लगाउँदै आइरहेका छन् तपाईँको कुराबाट पनि लगभग त्यही नै हो भन्ने कुरा बुझ्नु पर्यो।
7: मेरो धारणा पनि अर्थ जुन छ, सिन्डिकेटको अर्थ जुन लगाइन्छ त्यस तात्विक भिन्नता छैन। यद्यपि म सिन्डिकेट भन्ने शब्द प्रयोग नगरे तापनि यसरी नेपाल सरकारले लाइसेन्स दिएको भनेको उसले प्रक्रिया पूरा गरेर दिएको छ, कानून बमोजिम दिएकोलाई म मान्यता दिन्न भनेर सर्टेनलाई मात्रै दिन उसले चाहिँ अथवा 25 वटालाई दिन्छु अथवा त्यसको एसोसिएट अरू 10 वटालाई दिन्छु भन्ने हिसाबले गर्नु भनेको चाहिँ यो चाहिँ लिमिट गरेको हो। कम्पिटेटिभ खुला कम्पिटिसन नहुनुले चाहिँ के हुँदो रहेछ भने एक्सप्लोइटेसन र एब्युसिभ रिक्रुटमेन्टको चाहिँ नि सम्भावनाहरूलाई चाहिँ नि उचो बनाउँछ अथवा बढाउँछ।
8: के म्यान पावर कम्पनी जुन 250-275 जतिको संख्या छ त्यसमा उहाँहरूले मलेसिया श्रमिक नै पठाउनु भएको छैन भन्ने कुरा पनि गर्नु भएको छ, आएको छ। अब यसलाई चाहिँ कसरी हेर्ने?
7: त्यसले चाहिँ शंका उत्पन्न गरायो वास्तवमा, र यो चाहिँ केवल माफिया जो वैदेशिक रोजगार व्यवसायी संघको मात्रै आर्गुमेन्ट हो कि उनीहरूले कतै आफ्नो स्वार्थलाई मात्रै पो हेरे कि भनेर शंका गर्ने हो भने पनि त्यो शंका गर्ने ठाउँ पनि यसले चाहिँ त्यति दिएन। किनभनेदेखि चाहिँ जसरी 25 वटालाई सेलेक्ट गरियो भने त्यो 25 वटालाई सेलेक्ट कसरी गरियो त त्यसको कुनै पनि ट्रान्सपरेन्ट आधारहरू देखिएन। केही समय अगाडि के भनिएको थियो भने कमसेकम 5 वर्षसम्म मलेसिया वर्कर चाहिँ रिक्रुट गरिसकेको हुनुपर्ने अथवा यति स्क्वायर फिटको चाहिँ अफिस भएको हुनुपर्ने अथवा यो भएको हुनुपर्ने भन्ने जो क्राइटेरियाहरू तोकिएको थियो भनेर एकातर्फ भनियो पहिला, त्यही क्राइटेरिया चाहिँ फेरि अहिले 25 वटा तोक्ने बेला चाहिँ त्यो क्राइटेरियाहरू चाहिँ मिट नगरेको भन्ने नाफियाको आयो।
8: भोलि गएर यस्तो भयो फेरि जस्तो अहिले मलेसियाले गर्यो त्यो अरू ठाउँ युएले गर्यो कतारले गर्यो अर्को देशले गर्यो भने त के होला?
7: यो दुर्भाग्यपूर्ण हुन्छ र यसले चाहिँ के हुन्छ भने एउटा सोभरेन कन्ट्रीको जो ल सिस्टम छ त्यो सिस्टमको कुनै अर्थ नै छैन भन्ने किसिमको चाहिँ अवस्थामा पुर्याइदिन सक्छ अथवा निरीह अवस्थामा पुर्याउन सक्छ। यसमा चाहिँ दुइटै सरकारले चाहिँ एउटा डिप्लोमेटिक डायलग जुन छ नि यो लेबर डिप्लोमेसीको तहतमा अरू किसिमका डिप्लोमेसीहरू पनि हुन्छन्, किनभने यो नेपालको लागि पनि तत्कालको लागि आवश्यक छ, मलेसिया एउटा राम्रो श्रम गन्तव्य हो भने मलेसियाको लागि पनि त नेपालीहरूले त उसको चाहिँ जुन श्रम शक्ति छ त्यसमा त ठूलो सोल्जरिङ भनेको काँध हालिदिइरहेछ, चिसिन नै सक्छ। त्यस कारणले गर्दा गर्नुपर्ने चाहिँ के भने नेपाल सरकारले पनि डिप्लोमेटिक तहतबाट होइन तिमीले मलाई पेल्यो भने म पनि तिमीलाई छोड्दिन भन्ने त्यो टकरावको स्थितिमा जानु हुँदैन, लेबर डिप्लोमेसीलाई चाहिँ अलिकति धारिलो बनाउनुपर्छ।
5: श्रम तथा प्रवासनका विज्ञ रामेश्वर नेपालसँग नेपाल मलेसियाको बीच श्रमिक पठाउन बारे अहिले भइरहेको विवाद, यसको असर र समाधान केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण शुरू भएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा ठाउँ अर्थात बजारमा खसी बोका, च्याङ्रा र रागा भैंसीको स्वास्थ्य परीक्षण शुरू गरेको हो। दशैंमा काठमाडौँ उपत्यकामा मासुका लागि धेरै संख्यामा पशु पंक्षी खपत हुने र बिरामी अस्वस्थकर पशु भित्रन सक्ने भएकोले बेच्ने ठाउँमा नै स्वास्थ्य परीक्षण थालिएको पशु सेवा विभागले जनाएको छ।
9: कृषि मन्त्र नार्कसँग
10: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं, धानलाई मौसम सफा भएपछि मात्र काटौं, खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ, यूरिया मलको प्रयोग नगरौं।
5: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं, रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं, सम्भव भएसम्म भुइँमा नसुतौं, झुल लगाएर सुत्ने बानी गरौं,
12: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं, सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं, वरपर घाँसपात र झारपात काटेर सफा राखौं, सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले आवेदन नै खुलाएर प्रतिस्पर्धाबाट राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाए पनि विवाद रहित भने हुन सकेन। सिफारिश भएका राजदूतको हिजो शुरू संसदीय सुनवाईमा दुईजना विरूद्ध गम्भीर उजुरी परेका छन्। साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार विरूद्ध महिला हिंसादेखि आर्थिक अपचलनसम्मको आरोप लागेका छन्। यसै गरी जापानका लागि प्रस्तावित राजदूत जिग्म्यान कुमार थापा विरूद्ध जापानको पीआरडीएको आरोप सहितको उजुरी पनि समितिमा परेको छ। संसदीय सुनवाई समितिमा परेका दुवैजना विरूद्धका उजुरीमा आरोपित व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि अनुमोदन नगर्न माग गरिएको कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। भारतीय प्रहरीले नयाँ दिल्लीको क्षेत्र जन्तर मन्तरको सट्टामा विरोध प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ। अब रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने गरी ठाउँ तोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै केही दिन यता विरोध प्रदर्शन भइरहेको बेला प्रहरीले पछिल्लो निर्णय गरेको हो। भारतको संसद भवन तथा प्रमुख संघीय सरकारी कार्यालय नजिकै रहेको ऐतिहासिक खगोलीय वेदशाला जन्तर मन्तर लामो समयदेखि भारतका प्रमुख विरोध प्रदर्शन स्थलमध्ये एकका रूपमा परिचित रहेको छ। रणनीतिक ठाउँमा अवस्थित भएकाले यो राजनीतिक तथा सामाजिक मुद्दामा आवाज उठाउने प्रदर्शनकारीको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ। जन्तर मन्तरमा प्रदर्शन गर्न नपाइने निर्णयले राजधानीमा विरोध प्रदर्शनका लागि उपलब्ध ठाउँहरूको व्यवस्थापनमा परिवर्तन ल्याउनेछ।
6: अब खेल सम्बन्धी खबर। नेपालले क्रिकेट विश्वकप लीग टूमा आज घरेलु टोली ओमानको सामना गर्नेछ। ओमानको मस्कटमा भइरहेको श्रृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो। दुवैले क्यानाडालाई हराएको हो। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले हराएको थियो। यस विजयले ओमानलाई लीग टूको अंक तालिकामा शीर्ष चार भित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो। नेपालले आइतबार क्यानाडामाथि 21 रनको जित पाएको हो। यो जितले नेपाल पुनः शीर्ष छ भित्र पुगेको थियो।
5: अब केही खबर संक्षेपमा। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा नै रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँ र बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको भने सम्भावना छ। महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव छ। भोलि प्राय सबैजसो भागमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनीको पहाड़ी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
6: नयाँ तथा पुराना गाड़ीको दर्ता तथा नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार अब गाड़ी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि गाड़ी दर्ता तथा नामसारी गर्न सकिनेछ। पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले गाड़ी को दर्ता, नामसारी, बीमा तथा नवीकरण सम्बन्धी प्रक्रियालाई सरल र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्था अनुसार डिलरबाट गरिएको गाड़ी जाँचलाई नै अन्तिम मान्यता दिइनेछ।
5: र देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्किदो छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी टीएचई रैंकिङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभुवन इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। तिर्वीको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्किँदै गएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
6: बोटको नुन र ल्हासाको सुन
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बुढी गण्डकीको बाढ़ीले 200 घर बगे, ओत खोज्दै प्रभावित 5000 घर धुरी अन्धकारमा, चुम उपत्यकाको पदयात्रा स्थगित।
5: यस वर्ष मुख्य चाड़पर्वमा अत्यावश्यक वस्तुको भाव अचाक्ली बढ़दा उपभोक्ता मर्कामा वर्षभर भित्रने रेमिट्यान्सको झण्डै 25% भदौदेखि कार्तिकसम्म भित्रने गरेको तथ्याङ्क।
6: प्रस्तावित राजदूतको सुनवाई शुरू, सुनार विरूद्ध महिला हिंसा र थापा विरूद्ध पीआरको आरोप।
5: भारतको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने, प्रदर्शनका लागि 3 नयाँ ठाउँ तोकिए।
6: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज ओमानसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन। यो कार्टुन खाना पकाउने ग्यास अभावसँग सम्बन्धित छ। यहाँ एकजना ग्यासै ग्यास सिलिण्डरको चाङमाथि छन्। उनी फोनमा कसैसँग कुराकानी गर्दैछन् अनि भन्दैछन्, बर्बादै भयो, ग्यासै पाइन्न, 20 सिलिण्डर भरेर राखौं भनेको 19 अड्किरहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरु चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केरापारी फिदिम

0: हौ लाउरेहरू हातमा के पो बोकेर लगे हो गुटुङ टुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह देखेर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनु त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

विजय दशमी तथा शुभ दीपावली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नु भएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुनिता याखा लिमुकिम एवं समस्त लिमुकिम परिवार चैनपुर 10 खरा

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
0: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि,
1: टप टोक त्यहीँबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-91181 र 98-69-68-33-33।
1: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
4: दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: विजय लिम्बू,
4: श्रीमती भारती याखा लिम्बू,
5: छोरा मिङ्सो लिम्बू,
4: दाई नरेश लिम्बू,
5: भाउजू रञ्जना राई लिम्बू,
4: बुहारी अमृता लिम्बू,
5: बुहारी सन्जिता गुरुङ लिम्बू,
4: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
5: दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू,
4: बहिनी अनिता लिम्बू,
5: भतिजहरू सत्यन लिम्बू, सञ्जय लिम्बू र मिसेक लिम्बू,
4: भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच सफा नगरपालिका एक खुसुवा सङ्खुवा।

0: दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह बेगर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ पोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौँ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल कष्ट हरेर आयो बडा दशैं मनमा खुशी छरेर आयो बडा दशैं नेपाली जनको महान पर्व सबैले मनाऊ उमङ्गपन भरेर आयो बडा दशैं बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ठुलदाई श्रीराम दाहाल श्रीमती संगीता कार्की दाहाल छोरा रविन दाहाल छोरी पुनम दाहाल बुबा चपट बहादुर दाहाल आमा गंगामाया दाहाल भाइ राजेन्द्र दाहाल बुहारी सुशीला दाहाल भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संघ वार्षभा

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा सिरिठो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच कपुर नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खबर नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा
3: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा

गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण श्रोता मधहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजी आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगा हर्ट्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायी तपाईँ हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँहरूले हामीलाई सुन्दै आउनुभएको छ र यो व्यवसायमा हामी विशेष गरी तपाईँका विशेष शुभकामना सन्देशहरू सङ्गल्नेछौं र एकदमै बिहानीको बसाई छ। यो बसाई तपाईँकै लागि भन्दा छुट्याएको समय अबको करिब करिब 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई म यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाई छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ मैले त यहाँबाट देख्न सकिरहेको छैन। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ यति बेला सुनिराख्नु भएको छ। बिहानीको बसाई यति बेला कतिपय साथीहरू त घाँस दाउरा मेलापात गर्नको लागि बारीतिर पुगिसक्नु भयो होला, जंगलतिर पुगिसक्नु भयो होला। विशेष गरी त्यति बेला दसैँ भित्र नै सकेको छ, दसैँको आज तेस्रो दिन होइन। कतिपय साथीहरू त माटो खन्दै हुनुहुन्छ होला, माटो दिन जाँदै हुनुहुन्छ होला। माटो खन्दा पनि तपाईँ अलिकति माटो खन्दाखेरि जोगिएर खन्नु होला होइन, माटोको ढिस्कोले पुरिएर राख्नु ज्यान जान सक्छ, ज्यान खतरामा पर्न सक्छ। अलिकति खन्दाखेरि होसियार गरेर माटो खन्नु होला भन्न चाहन्छु। र कतिपय साथीहरू ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बिहानको बसाई बसिराख्नु भयो होला, कति साथी यात्रामा हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ, सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। यो बसाईमा तपाईँको शुभकामना सँगल्ने बसाई। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ है साथीहरू, त्यहाँबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला भन्न चाहन्छु। विशेष गरी तपाईँको फोन लाग्न सकेन भने तपाईँले लेखेर पठाउनु भएको ती विशेष शुभकामना सन्देशहरूलाई पनि साईमा म कमेन्ट मार्फत पनि समेट्नेछु। दुईवटा माध्यमसम्म तपाईँले फोन लागेन भने कमेन्ट यसै गरिराख्नु होला, कमेन्ट मार्फत पनि तपाईँको शुभकामना सन्देश समावेश गर्नेछु। र यता फोन लाइन पनि खुल्ला छ, फोन लाइनबाट पनि तपाईँले आफ्ना शुभकामना सन्देशहरू लिएर आउनुहोला, खुल्ला छ। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनु गर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 27 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गर्दिनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्था हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट।

हजुर अब पनि तपाईँ फटाफट आउन सक्नुहुनेछ, तपाईँकै विशेष शुभकामना सन्देश छ भने व्यवसायमा समेट्न सक्नुहुनेछ, तर साथीहरू सम्झिने कोसिस चाहिँ नगरिदिनु होला व्यवसायमा, किनभने बिहानीको व्यवसायमा साथीहरू सम्झिनु त्यति राम्रो पनि हुँदैन। तपाईँको आफ्ना शुभकामना सन्देश छन् भने व्यवसायमा लिएर आउनुहोला भन्न चाहन्छु। र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म पहिलो सांकेतिक कोसिलीतर्फ लाग्छु। यति बेला अर्जुन कुशलका आवाजमा रहेको पूर्व पश्चिम वीर गोर्खाली गीत यो तपाईँहरूको लागि पहिलो सांकेतिक कोसेलीको रूपमा राख्दैछु। यो गीत सुन्नुहोला, त्यसपछि म कार्यक्रममा फेरि पनि आउनेछु। कार्यक्रममा शुभ सन्देश तपाईँ सुन्दै रहनुहोला।

0: गीतको आवाज सुनिरहेको गीतलाई मैले राख्न बाध्य भएँ किनकि इन्टरनेटमा अलिकति समस्या भयो हामीसँग. त्यही भएर मैले जुन गीतलाई चाहिँ मैले राख्न खोजेको थिएँ त्यो गीतलाई बजाउन सकिनँ. त्यसको लागि म क्षमा चाहन्छु. मैले फेसबुकलाई पनि छोड्न त छोडिसकेको थिएँ मैले अघि नै, तर पनि इन्टरनेटमा केही समस्या भएको कारणले गर्दाखेरि इन्ट भइसकेको जस्तो लाग्यो. म फेरि पनि फेसबुक अडियो लाइभलाई छोड्नेछु इन्टरनेट चलेसम्म. र अब पनि चाहिँ म ढिला गर्दिनँ. कार्यक्रम शुभ सन्देश व्यवसायमा मैले धेरैजना साथीहरूलाई हटाउनु पर्ने हुन्छ. यति भन्दै भन्दै आजको लागि फर्स्ट एन्ड लकी कलर साथी लाइनमा हुनुहुन्छ. हेलो, गुड मर्निङ, नमस्ते. हजुर नमस्ते, गुड मर्निङ. रेनिसा राई बोल्दै हुनुहुन्छ. हजुर, अनि के छ हाम्रो रेनिसाको खबर खबर? हजुर, मलाई पनि ठिकै छ, राम्रै छ भन्नुपर्छ है त. अल्ला, अनि यति बेला के गर्दै हुनुहुन्छ?
1: अहिले त त्यही हो, घरतिरै घरकै कामहरू गर्दै भन्दा नि अब खानाहरू बनाउनु लागेको छु.
0: हजुर,
1: अनि तपाईँले पनि सुन्दैछु, तपाईँ पनि ट्राई गरिरहेको थियो भनौँ न.
0: हजुर, जो अब खाना बनाउने तयारीमा हुनुहुन्छ, जो हामीलाई पनि सुन्दै हुनुहुन्छ है.
1: हजुर, एकदम मजाले सुनिरहेको
0: छु. हजुर, फ्रिक्वेन्सीबाटै सुन्दै हुनुहुन्छ?
1: हजुर, फ्रिक्वेन्सीबाटै सुन्दैछु.
0: हजुर, ल, एकदमै खुसी लाग्यो अञ्जनाजी. अनि रेनिसाजी, यो म नाम कति धेरै भुल्छु क्या, अब तपाईँ दुईजना हुनुहुन्छ कि, त्यही भएर म त के कहिले जहिले नम्बर त चिनिरहेको हुन्छ तर नाम हेर्नको लागि चाहिँ कपीमै पुग्नुपर्छ क्या चिन्नको लागि. ल हुन्छ, अनि आउनुभयो तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ न त. हजुर हजुर, ल, तपाईँलाई पनि विशेष विजय दशमीको धेरै धेरै शुभकामना छ है त.
1: अनि आज चाहिँ स्पेसली जन्मदिन मनाउनु हुँदैछ मेरो कान्छा भाइ. एकदम जन्मदिनको अवसरमा धेरैभन्दा धेरै शुभकामना सबै फ्यामिलीको साइडबाट भन्छु कि ह्याप्पी बर्थडे. अनि अन्जना र निमु अनि नियासाको साइडबाट पनि एकदम जन्मदिनको धेरै शुभकामना भन्छु. अनि पर्सिको दिनमा रहेर जन्मदिन मनाउनु हुँदैछ हाम्रो धनशेर फ्यामिलीले, जुन जन्मदिनको धेरै शुभकामना. अनि यात्राको क्रममा हुनुहुन्छ मम्मी अनि काकी अनि धेरैजना हुनुहुन्छ, उहाँहरू मुस्लिममा सबैले शुभ यात्रा भन्छु. अनि अन्जनाले शुभ दिनको कामना गरे, दिशा हुनुहुन्छ, कल्पनालाई पनि शुभ दिनको कामना, अनि दसैँको पनि धेरै शुभकामना ग्रिनबाटै. अनि धेरै साथीहरू हुनुहुन्छ अहिले, जो जति साथीहरूले प्रोग्राम सुनेर बसिराख्नु भएको छ सबै साथीहरूले शुभ दिनको कामना, अनि हाम्रो दिना र बिपिनलाई पनि है. बाई बाई.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट रेनिसा राई, उहाँसँग म छुट्टे. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. के गर्ने, फोन साइलेन्टमा राख्न बिर्सेछु मैले. यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ. हेलो, गुड मर्निङ, नमस्ते.
2: हेलो, गुड मर्निङ, नमस्ते.
0: हजुर, गुड मर्निङ, नमस्ते. कहाँबाट को बोल्नुभयो?
2: म धरानबाट तीर्थराई बोल्दैछु भन्नुपर्छ है.
0: हजुर, धरानबाट तीर्थराई बोल्दै हुनुहुन्छ. अनि के छ हाम्रो तीर्थजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: हजुर, म लगायत यता धरानतिरको खबर एकदमै ठिकै छ भन्नुपर्छ है. अनि धरानतिरको मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि मजाले घाम लागिरहेको छ भन्नुपर्छ.
0: हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ. धरानतिर एकदम मजाले घाम लागिरहेछ है.
2: हजुर, अनि के छ त्यता चाहिँ कस्तो छ मौसम, थोरै जानकारी गराउनुहोस् न मलाई पनि.
0: हजुर, यता पनि मौसम उस्तै छ भनौँ न, मजाले घाम लागिरहेको छ बाहिर बिहानैबाट. आज तिन दिन भयो लगातार घाम लागेको, पानी चाहिँ पर्न सकेको छैन, अरू त ठिक ठाक छ सबै भन्नुपर्छ है त.
2: हजुर, एकदमै रमाइलो है. अब दसैँ पनि आइसक्यो, अब लगभग छब्बिस जस्तै.
0: हजुर हजुर, अब धेरै छैन दसैँ आउनको लागि. अब आजभन्दा भोलिभन्दा दिन गएको गएकै छ होइन, हामीलाई दिनले पर्खिँदैन पनि, समयले पर्खिँदैन पनि, दसैँ आइसकेको नै छ भन्नुपर्छ है त. हजुर हजुर, ल हुन्छ. अनि आउनुभयो, कुराकानी भयो, खुसी लाग्यो. तीर्थजी व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ.
2: हस् हुन्छ, आजको विशेष शुभकामना सन्देश राख्नु पर्दाखेरि पश्चपल्ट तपाईँ लगायत रेडियो अरुण होल डाकिमलाई आजको दिन शुभ रहोस् भन्दै, आजको दिनमा जन्मदिन परेको छ हाम्रो चाहना मिडिया ग्रुपको एकदमै सक्रिय सदस्य राई असफल आयुष्वरलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै, आउँदै गरेको विजय दशमी तथा छठ पर्वको पनि अग्रिम शुभकामना भन्दै, मलाई जो जतिले तीर्छ भनेर चिन्नुहुन्छ र जो जतिले जुन जुन हुँदैबाट कार्यक्रम शुभ सन्देश सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुर कसैबाट.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला, खाँदबारी छ तल्लो बाङ्ठा घर भइहाल. यति बेला चाहिँ हुनुहुन्थ्यो साथी धरानबाट तीर्थराई, उहाँसँग म छुटे. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ. हेलो, गुड मर्निङ, नमस्ते.
3: गुड मर्निङ, नमस्ते.
0: हजुर, गुड मर्निङ, नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु भोजपुरबाट शान्ति लिम्बू. अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न.
3: ठिकै छ सबै अहिले.

0: काम पनि सुन्दै बसिरहेको भन्नुपर्छ है।
1: हजुर, खबर सबै ठिकै छ, राम्रै छ, खाना बनाउँदै कार्यक्रम सुन्दै हुनुहुन्छ है। हजुरलाई एकदमै खुसी लाग्यो, जो हामीलाई सुन्दै हुनुहुँदो रहेछ अनि आउनुभयो कार्यक्रममा। शान्ति लिम्बु, तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
0: सबैभन्दा फर्स्ट अफ अल चाहिँ हजुरलाई नै आजको दिन शुभ रहोस् प्लस कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे, अनि आउँदै गरेको विजय दशमीको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यस पछाडि यात्रामा छ बुनु हाङमा लिम्बुलाई केही तरिकाबाट सफल गरिसम्मको बुनुलाई शुभ यात्रा राम्रोसँग आऊ बुनु भन्न चाहे, अनि हाम्रो मुना परिवारलाई पनि आजको दिन शुभ रहोस् प्लस कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। हाम्रो च्याम्लिङ निर्मलालाई पनि अनि छोरी सृष्टि प्लस जुवानालाई जति पनि साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ मलाई शान्ति भन्दिनुहुन्छ तिनीहरूलाई सम्पूर्ण आजको दिन प्लस शान्ति सुन्दर धेरै धेरै शुभकामना भन्दै चाहिँ दिलाउँदै चाहे।
1: हजुर नमस्ते। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शान्ति लिम्बु, उहाँसँग म छुट्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो सहीबाट छुटिसक्नु भएको छ। यति बेला लाइनमा हुनुहुन्छ अर्कोजना साथी। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर मामलिङबाट श्रेया राई भन्नुभयो। हजुर हजुर ल हुन्छ, नमस्ते, बाई बाई तपाईँलाई पनि। यति बेला अर्कोजना साथी हुनुहुन्छ। हेलो नमस्ते,
2: गुड मर्निङ, नमस्कार।
1: गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट कल्पना। कल्पनाजी रेडियो त ठुलै खोल्नु भएको छ कि के हजुरले? भोजपुर एरिया सबै हजुर ल ठिक छ, भोजपुर एरिया सबै ढाक्नु भयो तपाईँले? हजुर सुन्ने जतिले चाहिँ ला ठिक छ। अनि के छ हाम्रो कल्पनाजीको खबर खबर सुनाउनुहोस् न।
2: सबै ठिक छ, राम्रो छ, त्यतिकै प्रोग्राम सुन्दै बसेर हो, अनि आज बजार जानु छ त्यही भएर तयारी पनि गर्दै सबैतिर भ्याउँदैछु यता कल गर्न पनि।
1: हजुर हजुर, ए जो अब सपिङ गर्नको लागि बजारतिर, किनमेल गर्नको लागि बजारतिर होइन, दसैँ आइसकिसक्यो, दसैँको सामान त किन्नै पर्यो होइन र?
2: किन्नै पर्यो नि त, अब नकिनि पनि भएन।
1: हजुर नकिनी पनि भएन, किन्नै पर्यो। ल हुन्छ, राम्रोसँग जानु होला शुभ यात्रा, तपाईँले राम्रोसँगले अब आफ्नो किनमेल गरेर फर्कनु होला है त।
2: हुन्छ, तपाईँ पनि प्रोग्राम सकाएर बाटो लाग्दै गर्नुहोस् न, आज घाम पनि दमदार छ, भरे त्यो चट्टासँग पानीपुरी र चटपटेको चाहिँ काल गर्नुभयो।
1: हजुर हजुर, ला यो घाममा पानीपुरी र चटपटेको काम गर भने फेरि बेलुका त कतै ओछ्यान त लागिँदैन नि फेरि?
2: होइन यस्तो हो नि त, बेलुका त फेरि खानासँग अनि सुत्ने बेलामा तातो पानी पुऱ्याइहाल्नुपर्छ, नत्र भए त फेरि मारिहाल्छ
1: नि त। एकदम मारिहाल्छ, अब बेलैमा आफूले अब भनौँ न बेलैमा आफूले पनि अब यसो तातो पानीहरू खानु पर्यो होइन, त्यही मात्रै खाएर बस्यो भने त एकदम गाह्रो हुन्छ होइन र?
2: गाह्रो हुन्छ नि, अहिले त अब कति बेला चिया पिहाल्छ चिसोको त अब थाहै हुन्न, त्यही भएर खाना पनि पर्छ, फेरि त्यसलाई जोगाउनको लागि अर्को पनि खाइहाल्नुपर्छ नि त।
1: हजुर हजुर, पक्कै पनि खाइहाल्नुपर्छ। ल हुन्छ कल्पनाजी, कुराकानी एकदमै मिठो भयो, धेरै लामो कुराकानी गर्नुभन्दा पनि अब अरू साथीको पनि पालो दिनु पर्यो, तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त।
2: हुन्छ, सर्वप्रथम तपाईँलाई चाहिँ शुभ दिन, कार्य सफलताको शुभकामना, बाँकी दिन शुभ बिजन होला, मिठो सम्झना कामना व्यक्त गर्छु, साथमा दसैँको शुभकामना व्यक्त गर्छु। अनि यहीँसम्म मेरो छोरी करिना कटिने राजनेश्वरलाई पनि शुभ दिन, कार्य सफलताको शुभकामना, मेरो भव्य यात्रामा हुनुहुन्छ उहाँलाई शुभयात्रा राम्रोसँग जानुहोला भन्न चाहन्छु। अनि हिजो जन्मदिन मनाउनु हुने हाम्रो प्यारी दिदी चञ्चली कुलुङ शर्मिला दिदीलाई चाहिँ ढिलो भए पनि म अनि भाइ अनि तपाईँको भजनीहरूको साइडबाट पनि ढिलो भए पनि जन्मदिनको धेरै धेरै शुभकामना दिदी भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो दिल्सा रेनिसा र इन्दिरा खड्कालाई शुभ दिन, कार्य सफलताको शुभकामना, अनि दसैँको पनि अग्रिम रूपमा धेरै धेरै शुभकामना व्यक्त गर्दै गएँ ल, नमस्कार।
1: हजुर नमस्ते, टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो कल्पना राई भोजपुरबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
3: हेलो गुड मर्निङ, नमस्ते।
1: हजुर गुड मर्निङ, नमस्ते, भाग्नु भाग्नु अझै यतै भाग्नु त, रेडियोबाट निकै टाढै जानु हजुर हजुर एकदमै भाग्नुपर्छ, के गर्नु नत्र भने गाह्रो गाह्रो पारिहाल्छ होइन र? हजुर अनि हाम्रो चन्द्रमाया बोल्दै हुनुहुन्छ पाँच खबनबाट। हजुर पक्कै पनि अनि के छ चन्द्रमायाजीको खबर खबर सुनाउनुहोस् न बिहानीको बस्दै यति बेला के गर्दै हुनुहुन्छ चन्द्रमायाजी हेलो चन्द्रमायाजी हेलो चन्द्रमायाजी कता जानुभयो तपाईँ साथी चन्द्रमाया तामाङ उहाँको किन आवाज कता भाग्यो होइन मैले तपाईँलाई फोन काट्न बाध्य भएँ साथीलाई किनभने उहाँको आवाज मैले सुन्न सकिरहेको थिइनँ किनकि इन्टरनेटमा समस्या हुनसक्छ फेरि पनि आउनुहोला चन्द्रमायाजी तपाईँको शुभकामना सन्देशमा भने फेरि कल गर्नुहोला भन्न चाहन्छु यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते भन्दा को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते नमस्कार होइन तपाईँ बोल्नुभन्दा अगाडि भालेले नै अब सङ्केत गराएपछि हजुर एकदमै भाले तपाईँ बोल्नुभन्दा अगाडि भाले बाँच्छ अनि के छ हाम्रो वरुणजीको खबर खबर सुनाउनुहोस् न
4: मेरो ठिकै छ राम्रै छ अब अहिले भर्खरै घाँस काटेर आए अब आज हाम्रो चाहिँ घरमा सुँगुर काट्ने पूजा छ
1: हजुर ए भनेपछि ओहो भनेपछि आज ठ्याक्कै अब चुवा चाहिँ लोडाउने दिन रहेछ जोस बिजी बिजी हुनुहुन्छ है हजुर ल एकदमै राम्रोसँग लोडाउनु होला दसैँ पनि नजिकै छ दसैँतिर पनि अब यसो होइन अब टिकाको अघिल्लो दिनतिर पनि लोडाइन्छ होला होइन र हजुर एकदमै अब दसैँको लागि अब होइन भर्सक सबैले यति बेला त अब दसैँको बेलामा त सबैले आफ्नो आफ्नो घरमा नै अब पालेको हुन्छ होइन बाहिरबाट किनेर खानुभन्दा नि आफ्नो घरकोले नै भनौँ नि दसैँ तिहार चाहिँ एकदम मजाले टर्छ है हजुर ल हुन्छ वरुणजी अब राम्रोसँगले अब आफ्नो घरको काम गर्नुहोला अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौ
4: विशेष गरी तपाईँलाई नि आजको दिन एकदम शुभ रहेछ अनि कार्य सफललाई धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि त्यसै गरी आज जन्मदिन मनाउनु हुने हाम्रो झापा दिदी हुनुहुन्छ पार्वता कार्की उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना हिजो जन्मदिन मनाउनु हुने हाम्रो चञ्चली कुलुङ शर्मिलालाई पनि जन्मदिनको शुभकामना अनि आज जन्मदिन मनाउनु सानो बाबु हुनुहुँदो रहेछ हाम्रो जुनिका चामलिङको छोरो उहाँ बाबुलाई पनि एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि विशेष त के अरे मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत अनि सुमी लिम्बू अनि हाम्रो ढकाल धर्मराज अनि सुनिता कुलुङ अनि खुसी अमकला सबै सायद आजै भोलि यात्रामा हुनुहुन्छ होला उहाँहरूलाई पनि एकदम शुभयात्रा भन्न चाहन्छु अनि हाम्रो सानो सम्झना अनि त्यसरी हाम्रो सानो निर्मला अनि सुनि सुन्ता अनि सानो कमला कृष्ण तामाङ राजीव रेकाइला लगायत धेरै साथीहरू हुन्छ जो जसले प्रोग्राम सुनेर बसिराख्नु भएको छ हाम्रो विजय लिम्बू सरलाई पनि एकदम आदर दिन्छु बरस्कार सफलताको धेरै धेरै शुभकामना सबैले जसैको शुभकामना है भन्दैछु त्यसमै
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट वरुण चञ्चलेर है उहाँसँग म छुटेँ उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ यति बेला इन्टरनेटमा केही समस्या भएको कारणले गर्दाखेरि मैले लाइभ छोडेको थिएँ लाइभ इन्ट भएछ मैले फेरि पनि लाइभ तपाईँहरूमा छोड्दैछु होइन कतिपय साथीले किन कार्यक्रम आएन भनेर पनि यति बेला त गुनासो त गर्नुभएको छैन होला योभन्दा अगाडि पनि मैले लाइभ छोडिरहेको थिएँ तर इन्टरनेटको कारणले गर्दाखेरि लाइभ इन्ट भएछ म फेरि पनि छोडेछु यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो हजुर भोजपुरबाट तपाईँको शुभ नाम हजुर अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ भोजपुरबाट अनि के छ अनुष्काको खबर खबर मेरो पनि खबर खबर सबै ठिकै छ राम्रै छ भन्नुपर्छ है त हजुर ल तपाईँको पनि एकदमै इन्टरनेटमा समस्या छ जस्तो लाग्यो नेटमा तपाईँको आवाज राम्रोसँग बुझ्न गाह्रो भइरहेछ मलाई तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट अनुष्का बस्नेत उहाँसँग छुटे यति बेला अर्कोजना साथी हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते. हजुर फेरि पनि आए पाँच कमनबाट चन्द्रमाया. के गर्ने चन्द्रमाया जी, कुद्दा कुद्दै नेटै कुद् तपाईँ कुद्नुभन्दा अगाडि नेट कुदिहालेछ होइन? हजुर हजुर एकदमै गाह्रो छ हौ, तपाईँलाई पनि गाह्रो छ. अनि यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर खाना बनाउँदै हामीलाई पनि सुन्दै हुनुहुन्छ है? हजुर नसुन्ने कुरै भएन. ल राम्रोसँगले सुन्नुहोला. अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश तपाईँ लागौ न.
5: अनि आज जन्मदिन मनाउँदै हुनुहुन्छ प्यारी साथी सुजातालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना साथै भन्न चाहन्छु. अनि केही साथीहरू हुनुहुन्छ दिदी भाइबाट मगर सानो तपाईँलाई पनि आजको दिन सुनेर खेल्न चाहन्छु. अनि भाइ हुन्छ तपाईँ घरमा र कृष्ण जन्मलाई पनि आजको दिन सुनेर
1: हजुर नमस्ते टेक्योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला चन्द्रमाया तामाङ सङ्खुवा सभा पाँच कमानको साथी उहाँसँग छुटे. यति बेला अर्कोजना मित्र हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते.
6: हेलो गुड मर्निङ नमस्ते.
1: हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्नुभयो? हजुर सानु कमला चैनपुर भन्ज्याङबाट. के छ हाम्रो सानु कमलाको खबर खबर?
6: मेरो खबर एकदम ठिक छ. भर्खरै खेतबाट आएर अनि प्रोग्राम सुन्दै कल ट्राई गरेको. आज लाग्दैन क्या भनेको चाहिँ धन्न लाग्यो.
1: हजुर होस् धन्न लाग्यो लाग्यो. तपाईँ लकी हुनुहुन्छ नि त.
6: हुन पर्यो नि त अलिअलि.
1: हजुर हुनु पर्यो नि त होइन. ल अनि खेतबाट भर्खरै आउनुभयो, गरेसी काममा व्यस्त हुनुहुन्छ है? हजुर एकदमै. ल राम्रोसँगले घरलाई सिङ्गार पेटर गर्नुहोला है त. ए ल बेहुली जतिकै भयो भने त सकिएको हुन्छ नि होइन? अब त्योभन्दा अरू के चाहियो र होइन? हजुर फाइदा भएन नि त, जे होस् फाइदा अब हुनु पर्यो नि त, अब बनाउनु पर्यो होइन? हजुर ल हुन्छ. अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ.
6: मेरो बाबा बिरामी हुनुहुन्छ, उहाँलाई एकदम बेटर छन् भन्न सकै. अनि धरण त के त सभा पोखरी अमृतको यात्रामा हुनुहुन्छ बहिनी समिरा राई, उसलाई एकदम शुभयात्रा राम्रो सुझाउ पनि भन्न चाहन्छु. अनि आगामी दिनमा जन्मदिन आउँदैछ सचिन वाङ, एकदम मेरो बाबा जन्मदिन धेरै धेरै शुभकामना. अनि यो टाइममा चाहिँ जतिले प्रोग्रामलाई नायागर सुन्नु भएको छ सबैलाई शुभ दिन सम्झना गर्दै जान्छु ल. टेक केयर है.
1: हजुर नमस्ते टेक केयर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सानु कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटेँ. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो सहीबाट छुटिसक्नु भएको छ. र अब पनि यति बेला म के गरौँ, साथीहरूको कमेन्टतर्फ लागौँ भन्दा पनि कमेन्ट पनि एकदमै कम कमै आइरहेछ. किनभने योभन्दा अगाडि मैले लाइभ छोडेको थिएँ, र पनि लाइभमा केही समस्या भयो इन्टरनेटमा, त्यस कारणले गर्दाखेरि लाइभ इन्ट भएछ. र पनि मैले फेरि पनि लाइभ छोडिसकेको छु. यति बेला म कमेन्ट पनि हेर्नेछु भन्दा नि म एकजना साथीलाई लिन्छु, त्यस पछाडि म कमेन्टतर्फ लाग्छु. यति बेला कोही मित्र हुनुहुन्छ. हेलो नमस्ते. हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्नुभयो?
7: पूर्वेली आकाश राई बोलिरहेको छु धरानबाट.
1: हजुर पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ.
7: हजुर हजुर
1: हजुर. अनि के छ हाम्रो पूर्वेली आकाशजीको खबर खबर सुनाउनुहोस् न.
7: मेरो खबर एकदम ठिकठाक छ, धरानको पनि ठिकै छ, घाम लागिरहेको छ, रमाइलो घमाइलो. अब दसैँ अब लागिसक्यो है, दसैँको एकदम अब भिडभाड माहौल बढिरहेछ, त्यही नै हो. बरु त्यताको के छ खबर?
1: हजुर यता पनि खबर खबर सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ. यता पनि दसैँको माहौल बढि नै रहेको छ, घाम पनि मजाले लागिरहेको छ भन्नुपर्छ है त.
7: हजुर
1: हजुर ल हुन्छ. यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है.
7: हुन्छ. फर्स्टमा त अब हजुर लगायत हाम्रो रेडियो अरुण एफएम इन्डस्ट्रीलाई नै एकदम शुभ दिनको कामना गरे, राउत बढाएर एकदम धेरै धेरै शुभकामना फर्स्टमा है.
1: हुन्छ तपाईँलाई पनि आउँदै गरेको विजय दशमीको शुभकामना छ.
7: अनि आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो तेह्रथुम घर भाइ हाल युएईतिर हुनुहुन्छ हाम्रो असफल लाइफ राई. सो भाइलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना. अनि केही शुभकामना राख्नुपर्दा गिरी भूमिका राई, कमला मुखिया, आशिष नाइन, हाम्रो भाइ निमा शेर्पा, भगी सुनिन्दा कुलुङ हुनुहुन्छ, प्रवीण मगर, हाम्रो परुण चन्चले हुनुहुन्छ, सानु कमला, रायनी राजकला, काली कमल वानेन, निश्चित निर्मला वानेन, अस्मि सदन सोनिम शेर्पा लगायत धेरैले प्रोग्राम सुनिराख्नु भएको छ भाइ रोमन मकान बाँकी सबैले शुभ दिन भन्ने छुटिन्छु ल बाई
1: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला धरानबाट पूर्वेली आकाश राई उहाँसँग म छुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा म विश्राम गीततर्फ लाग्नेछु अब पनि कार्यक्रम शुभ सन्देशको व्यवसायमा दोस्रो सांकेतिकको शैलीको रूपमा एकदमै मिठो गीत राख्दैछु देशभक्ति गीत निकै मिठो छ यो गीत तपाईँहरूको लागि राख्दैछु गीतपछि छोटो विश्राम रहनेछ विश्रामपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश तपाईँ सुन्दै रहनुहोला

उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासङ्खर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हालकतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: शुक्रराज याखा चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच खबर नगरपालिका सात वाबुन शङ्खुवा सभा।

0: दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजय लिम्बू,
0: श्रीमती भारती याखा लिम्बू,
1: छोरा मिन्सो लिम्बू,
0: दाई नरेश लिम्बू,
1: भाउजू रञ्जना राई लिम्बू,
0: बुहारी अमृता लिम्बू,
1: बुहारी सन्जिता गुरुङ लिम्बू,
0: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
1: दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू,
0: बहिनी अनिता लिम्बू,
1: भतिजहरू सत्यन लिम्बू, सञ्जय लिम्बू र मिस्टेक लिम्बू,
0: भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच खबर नगरपालिका एक खुसुवा।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

विजय दशमी तथा शिवदी पौली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नु भएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुनिता याखा लिमुखिम एवं समस्त लिमुखिम परिवार चैनपुर 10 खरा।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरू चामलिङ राई, भाइ आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केरापारी फिदिम पाँच

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको दुनी रेडियो अरुण 97.6 मेगा हर्ट्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको सातै दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र यो बसाईमा म अब ढिला गर्दिनँ, यति बेला म फोन लाइनतर्फ लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर, पाँच कमनबाट सपना तामाङ बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ नि?
1: मेरो खबरहरू ठिकै छ। अनि हामी चाहिँ यहाँ अब दसैँ लागिरहेछ नि त, त्यस्तै ढोकातिर रङ लाउने, घर सरसफाइ त्यस्तै छ भनौँ
0: न। हजुर, भनेपछि एकदमै दसैँ लागिरहेको छ, घरलाई नै एकदमै अब सिङ्गार पिटार गर्ने तर बाटोतिर लागि हुनुहुन्छ है?
1: हजुर,
0: हजुर, एकदमै राम्रोसँगले अब आफ्नो घरलाई यसो होइन सजावट गर्नु होला, राम्रो बनाउनु होला, पछि म आउँदाखेरि एकदम राम्रो टलकै टलकेको देख्नु पाऊ है त। हजुर, ल हुन्छ, हामी आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: हुन्छ, फर्स्टमा त हजुरलाई नै मिठो माया मिठो सम्झना, अनि बाँकी दिन शुभ रहोस् भन्न चाहे। पानी हुन्छ, आज जन्मदिन मनाउँदै हुनुहुन्छ तयारी साथी सुजाता या खाइलुङलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि हाम्रो सुनिता चामलिङको छोराले पनि जन्मदिन मनाउँदै हुनुहुँदो रहेछ, उहाँलाई पनि ह्याप्पी बर्थडे टु यु बाबु भन्न चाहन्छु। अनि साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिनाउने, सबै सबैलाई आजको दिन शुभ रहोस् भन्दै जान्छु ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ, मुक्तान सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार नाना।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट बोल्नुभयो?
2: म बोल्दैछु शिशुदेखि, सम्बुकुलुङ।
0: हजुर, सम्बुकुलुङ बोल्दै हुनुहुन्छ शिशुबाट।
2: हजुर, पक्कै पनि भन्नुपर्छ।
0: हजुर, अनि के छ तपाईँको खबर खबर लगायत शिशुतिरको?
2: मेरो खबर खबर ठिकै छ, भन्दा पनि अलिक रुगामार्की अझै गएको छैन। अनि चिसोतिरको ती ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेछ भन्नुपर्छ। अनि दिदीहरू लगाए च्यानपुरको छ।
0: हजुर, मेरो पनि खबर समग्रमा ठिकै छ, राम्रै छ, यता पनि मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त।
2: हजुर,
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो सहीमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ।
2: हस् हुन्छ, शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्टमा त दिदीहरू लगायत अरू नेता होल इन्टर टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस्तै गरी हाम्रो जयहरू हुनुहुन्छ छोटोतिर, अझै पटा पुरुङ भीमराज गुरुङ, अनि त्यस्तै गरी हाम्रो मनोज दाई, अनि नानाहरू हुनुहुन्छ शशिकला गुरुङ, अनि निशा गुरुङ, अनि मनिषा गुरुङ, अनि जो जति साथीहरू प्रोग्राम सुनेर बस्नुहुने, एफएमलाई माया गर्नुहुने सबै सबै प्रेमी साथीहरूलाई पनि
0: हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुर त नभनौँ, सम्मकुलुङ हुनुहुन्थ्यो शिशुबाट, उहाँसँग म छुटेँ। यति बेला म केही कमेन्ट तर्फ लाग्नेछु। राज क्रिएसन हुनुहुन्छ, राज क्रिएसनले यति बेला नमस्ते, विजय दशमीको शुभकामना, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा, जन्मदिन मनाउने मेरो बुहारी नानी नानु गुरुङ, त्यसै गरी इलामकी मिडिया प्रेमी बहिनी मन्चु मगरलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। स्वनिम शेर्पाले गुड मर्निङ लेख्नुभएको छ। त्यसै गरी यति बेला निशान योङहाङ हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते भन्नुभएको छ उहाँले।

0: पौडीको पनि शुभकामना व्यक्त गर्दै गर्दै म जान्छु है भन्नुभएको छ उहाँले। मनकुमारी कान्छीगुलुङले गुड मर्निङ संखुवा सबतामको बाटो मिस यू ओल भन्नुभएको छ। किराती रवि हुनुहुन्छ उहाँले यति बेला। हेलो गुड मर्निङ नमस्ते सिस्टर, म चाहिँ भोजपुरबाट रवि राई रवि हाङ हो, सुन्दैछु कार्यक्रम सबै सबैमा शुभदिन भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले यति बेला। गुड मर्निङ नमस्ते दिदी, म पाँच कमा नारसिंह खुरुङबाट निमु शेर्पा हो, सुन्दैछु प्रोग्राम, शुभदिनको कामना प्यारी दिदी सानुमाया शेर्पा सुरेश राणा मकर एन्ड सबैमा शुभदिन भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर माङसेबुङ इलामबाट खड्ग सुब्बा बोल्दै हुनुहुन्छ। हजुर अनि के छ तपाईँको खबर खबर लगायत माङसेबुङ इलामतिरको?
1: मेरो खबर एकदम ठिक ठाक छ है, यता माङसेबुङतिर पनि एकदम राम्रो छ, एकदम मजाले घाम लाग्दैछ त्यहाँदेखि, एकदम रमाइलो घमाइलो छ। अनि तपाईँको र तपाईँकोतिर कस्तो छ नि?
0: हजुर यता पनि मौसम उस्तै उस्तै भनौँ न, यता नि मजाले घाम लागिरहेको छ, मौसम रमाइलो छ घमाइलो छ भन्नु पर्यो है त।
1: ल तपाईँलाई एकदम दसैँको धेरै धेरै शुभकामना।
0: हजुर ल हुन्छ, हजुरलाई पनि मैले शुभकामना व्यक्त गरेँ है त।
1: थ्याङ्क यू।
0: हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
1: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा जन्मदिन मनाउने सम्पूर्ण साथीहरूलाई जन्मदिनको धेरै शुभकामना। अन्य शुभकामना राख्नु पर्दा हाम्रो उर्मिला राई हुनुहुन्छ भोजपुरतिर, एलिसा बान्तावा राई भोजपुरतिरै हुनुहुन्छ, सुहाना बान्तावा रिपा राई हुनुहुन्छ धम्कातिर, अनि त्यति गरेर हुनुहुन्छ जिनु बान्तावा लगायत सम्पूर्णलाई शुभ दिन भन्दै बाई।
0: हजुर नमस्ते टेक्योर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला खड्ग सुब्बा माङसेबुङ इलामबाट उहाँसँग म छुटेँ। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कुमारी यङहङ लाउतीले गुड मर्निङ शुभ दिन अल पाँचतर्फबाट है भन्नुभएको छ। सपना शङ्कर हुनुहुन्छ गुड मर्निङ सबैमा भन्नुभएको छ। सञ्जु गोले हुनुहुन्छ उहाँले हेलो दर्शन नमस्ते ब्युटिफुल सिस्टर के छ खबर भन्नुभएको छ। मेरो खबर ठिकै छ, म सञ्जु शेर्पा ताप्रेजुङबाट हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ, अनि के छ उर्मिलाको खबर खबर सुनाउनुहोस् न। हजुर यता हाम्रो पनि सबै ठिकै छ, राम्रै छ खबरहरू। अब मैले सुरुवातबाट भनेको छु मेरो खबर ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ है त। हजुर ल हुन्छ, हामी अन्तिमतिर छौ, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: शुभकामना राख्नुहुन्छ।
0: हजुर ल हुन्छ, उहाँलाई पनि मेरो तर्फबाट गुड मर्निङ नमस्ते नमस्कार छ है त।
2: आजको दिन पुरानो कार्यकर्ताको धेरै शुभकामना भन्न चाहन्छु, अनि जति पनि आजको दिनमा जन्मदिन मनाउने सम्पूर्ण साथीहरूलाई जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु, अनि कार्यक्रमलाई माया गरेर प्रयोजन गर्नु जति सरकारलाई पनि आफ्नो सुप्रसे शुभकामना भन्न चाहन्छु, अनि यात्रामा नै सबै दिदी गरेको दिदीलाई चाहिँ यात्रा चाहिँ सबैको शुभकामना कतिवटा दिदी भन्न चाहन्छु, अनि मेरो प्यारेको दिदीलाई पनि शुभ दिन भन्न चाहन्छु, अनि म तिमी कार्की तिमी अफिसमै शेर्पा इलामतिर हुनुहुन्छ, खर्ग सुब्बा अनि हुनुहुन्छ डायन्द्र उसिरा इलामतिर पाँचतिर हुनुहुन्छ, अजित आलु तारा शङ्कर अनि सन्ध्या लिम्बू सुभाष लिम्बू
0: हजुर लगायत सबै साथीहरूलाई हजुर नमस्ते टेकियोर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। म लास्ट लकी एकजना साथी लिन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हजुर गुड मर्निङ नमस्ते, तपाईँको रेडियो सेट सानो पार्नु होला, कहाँबाट को बोल्नुभयो? हजुर भागिसक्नु भयो, तपाईँको शुभ नाम? हजुर रजिना पाँच कमानबाट, अनि के छ तपाईँको खबर रजिनाजी?
3: हजुर मेरो खबर छ, अब ठिकै छ, राम्रो छ भनौँ न, म चाहिँ खाना बनाउँदै छु, यता पाँच खबनतिर मजाले बिहानै बाटो घाम लागिरहेको छ भनौँ न।
0: हजुर भनेपछि खबर ठिकै छ, राम्रै छ, पाँच खबनतिर नि मजाले घाम लागिरहेको छ है, यता पनि त्यस्तो त्यस्तै भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, हामी अन्तिमतिर छौँ, तपाईँको शुभकामना सन्देश तर्फै मोडिन्छौँ है त हामी। अब
3: हुन्छ हुन्छ।

हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रजना विश्वकर्मा पास भवनको साथी उहाँसँग म छुटे अब पनि म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटो काटि नै सकेको छ साथीहरू के गर्ने अहिले भर्खर आएको जस्तो लाग्छ तर कति छिटो समय बित्छ पत्तै पाइँदैन म केही कमेन्टतर्फ लाग्छु कमल श्रेष्ठ हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड्स फ्रम तिन्जुरी मिडिया ग्रुप भन्नुभएको छ उहाँले योगिनी बिहाङ लिम्बू हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते सेवार हो म तेरोथुम छतर पञ्चकन्याबाट हो योगिनी मेहाङ लिम्बू आज जन्मदिन मनाउनु हुने मिडिया प्रेमी अत्यन्तै रुचि र मिडियालाई धेरै माया गर्नुहुने साथी राई सफल आयुष ज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ उहाँले यति बेला गुड मर्निङ नमस्ते ह्याप्पी बर्थडे टु यु राई सफल आयुषलाई भन्नुभएको छ संगीता गुम्बा तामाङ हुनुहुन्छ उहाँले मिस यु अल भन्नुभएको छ त्यसै गरी दिल्सा राई हुनुहुन्छ उहाँले हेलो सेवा म दिल्सा इलामबाट र डियर मित्र आलेलाई शुभदिन नाना जनिता चामलिङको बाबुलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ सुशीला विश्वकर्मा हुनुहुन्छ त्यति बेला उहाँले पनि हाम्रो गुड अल भन्नुभएको छ त्यसै गरी भूमिका राई हुनुहुन्छ भूमिकाजीले गुड मर्निङ नमस्ते हजुर म भूमिका राई काठमाडौँबाट हो ह्याप्पी बर्थडे टु यु राई सफल आयुष लगायत सबैमा शुभदिन है भन्नुभएको छ त्यसै गरी यति बेला म कमेन्टै हेर्दैछु सुजाता याखा इलुङबाङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म सुजाता याखा आज मेरो जन्मदिन परेको छ सबै सबै साथीहरूले जन्मदिनको विशेष शुभकामना र इन्भाइट छ भन्नुभएको छ विशेष गरी सुजाता याखा इलुङबाङ यस कार्यक्रमको प्रायोजक टिम पनि हुनुहुन्छ तपाईँलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म र रेडियो होल इन्टरटेनको तर्फबाट फेरि पनि जन्मदिनको विशेष भारी भारी शुभकामना छ हाम्रो सुजाताजीलाई त्यसै गरी उहाँले लेख्नुभएको छ ह्याप्पी बर्थडे टु यु जुनिता चामलिङ राईको छोरालाई भन्नुभएको छ राजेश तामाङ हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते म चाहिँ भोजपुरबाट हो सबै सबैमा सम्झना छ है भन्नुभएको छ मिडिया प्रेमी निमु शेर्पाले यति बेला ह्याप्पी बर्थडे टु यु प्यारी साथी सुजाता याखा इलुङबाङ र राई सफल आयुषलाई भन्नुभएको छ नवीन देवनले पनि मिस यु अल भन्नुभएको छ त्यसै गरी यति बेला विपना राईले पनि मिस यु अल सबैमा शुभदिन भन्नुभएको छ त्यसै गरी सुस्मिता राई हुनुहुन्छ गुड मर्निङ ह्याप्पी दसैँ अल भन्नुभएको छ चाहना थापा हुनुहुन्छ गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ भने यति बेला अनिता नाखोक हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ सबै सबै साथीलाई कमेन्टको लागि बाँकी कमेन्ट त आएको रहेन रहेछ मैले आज चाहिँ सबै रिड आउट गरेँ तपाईँहरूको कमेन्टहरू र भने म तपाईँको कमेन्टहरूलाई पनि रिड आउट गर्न सक्दिनँ पछिल्लो समय आएको कमेन्टहरूलाई यति भन्दै भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट लगभग मैले पनि कार्यक्रमबाट विदा मागे जाने बेला भइसकिसकेको छ यतिन्जेलसम्म तपाईँले हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी यतिन्जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे आज फोन लागेन केही छैन भोलिको दिनमा तपाईँको फोन पक्कै लाग्नेछ केही अन्यथ नगर्नु होला भन्न चाहन्छु र विशेष गरी त्यस कार्यक्रममा प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 मिडिया प्रेमी मनहरूलाई पनि फेरि पनि अन्तिममा जाँदा जाँदै विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा लिम्बुखिम आजको बसाईबाट बिदा हुन्छु हवस् त नमस्ते तपाईँको बाँकी बसाईबाट होस्

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म र फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई यतिखेर काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी राजनैतिक परिचर्चा यतिखेर निकै ठूलो सरगमीका साथ अगाडि भएको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेसका पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व देखिएको छ। विश्वासको शिर कहिल्यै नझुक्ने उपसभापतिमा निर्वाचित डाक्टर चन्द्र भण्डारीले बताइरहँदाखेरि पार्टी बाहिरका जेएनजी पुस्तालाई पनि कंग्रेसमा जोड्ने महेश मधु आचार्यले बताउनु भएको छ। कंग्रेसलाई एकताबद्ध र गतिशील बनाउने कुरामा हामी अग्रपंक्तिमा रहन्छौं भनेर महामन्त्री प्रदीप पौडेलले बताइरहँदाखेरि आदरणीय श्रोता, डिला संगौला नेपाली कंग्रेसको पहिलो महिला महामन्त्री बन्नुभएको छ। इतिहासमा चाहिँ महिला महामन्त्री पहिलो पटक बन्दै गर्दाखेरि डाक्टर डिला संगौलाका पनि आफ्नै इतिहासहरू छन्, राजनीति छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। गृहमन्त्री सुदन गुरूङ भारत जाँदै गर्दाखेरि प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको पूर्व संध्यामा गृहमन्त्री त्यहाँ प्रस्थान गरेका छन् र नेपाल भारतको सम्बन्धका विषयहरूलाई पनि आज हामी जोड्न चाहन्छौ। कूटनीतिक हिसाबले कस्तो छ त नेपाल र भारतको सम्बन्ध, अन्तर्राष्ट्रिय नीति हाम्रो के हो, अन्तर्राष्ट्रिय रूपमा नेपालको आजको छवि कहाँ छ, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज सम्झिनै पर्छ नेकपा संयुक्तका नेता एवं जनता टेलिभिजनका अध्यक्ष डाक्टर विजय कुमार पौडेलको मृत्यु भएको खबर पनि आएको छ। यसप्रति हामी हार्दिक श्रद्धांजलि पनि अर्पण गर्न चाहन्छौ। आदरणीय श्रोता, सुख सन्तप्त परिवारहरूप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्, यस विषयमा पनि आजको बहसमा हामी कुरा गर्न चाहन्छौ। र अहिलेको पछिल्लो अवस्थालाई हामीले जोड्ने हो भने नेपालको राजनीति अब कता जाँदैछ, नेपालको राजनीति, नेपालको पोलिटिक्सलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता र सरकार आइसके पछाडि नेपालको राजनीति स्थिरतातर्फ अगाडि बढ़िरहेको छ त, नेपालका हरेक प्रशासनिक विंग्सहरू अगाडि बढ़िरहेका छन्, राम्रोसँग चलिरहेका छन्, भ्रष्टाचार नियन्त्रण भएको छ, सुशासन आएको छ। आजको बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841016622।

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9562-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुनसादी पसल चैनपुर शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: ती फकाए नि मान्दिन हौ कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: धन्यवाद, नमस्कार।
2: अब आजको नेपाली बहसको शुरूआतमा अब नेकपा संयुक्तका नेता डाक्टर विजय पौडेलको मृत्यु भयो, यो खबरले चाहिँ निकै भाव्यवल पनि बनाएको छ। अब नेपाली कम्युनिष्टको इतिहासमा उहाँको परिवार र डाक्टर विजयलाई चाहिँ कसरी चिन्नुहुन्छ डाक्टर?
1: डाक्टर विजय पौडेललाई म धेरै अगाडिदेखि चिन्दछु, चिन्दथेँ। उहाँले विद्यार्थी कालदेखि नै र पछि अर्थशास्त्रमा विद्यावारिधि गरिसकेपछि निरन्तर बुद्धिजीवी क्षेत्रमा र तत्कालीन नेकपा एमालेमा र पछि गएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा काम गर्नुभएको थियो। उहाँ प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्धका छोरा हुनुहुन्छ। उहाँको आकस्मिक निधनको खबर सुन्दा म त स्तब्ध भएको छु र उहाँप्रति मेरो हार्दिक श्रद्धाञ्जली छ। प्रसिद्ध साहित्यकार मोहननाथ प्रसिद्ध लगायत उहाँका सबै शोकाकुल परिवारजनमा म गहिरो संवेदना प्रकट गर्न चाहन्छु र यसको साथसाथै उहाँ संचारको क्षेत्रमा पछिल्लो कालमा शिक्षण संस्थाको क्षेत्रमा पनि क्रियाशील भएको जानकारी भइ नै रहन्थ्यो र त्यो जनता टेलिभिजनमा पहिले पहिले मैले पनि कहिलेकाहीँ त्यहाँ मलाई पनि अन्तर्वार्ताको लागि बोलाइएको थियो। हामीले पनि छलफल गरेका थियौँ, बहस गरेका थियौँ र अहिले उहाँको त्यो आकस्मिक निधनको खबरले धेरै नै दुःख लागेको छ।
2: अब डाक्टर साहब, नेपालको पछिल्लो राजनैतिक घटनाक्रम पनि त्यही तरिकाले चाहिँ अगाडि बढ़िरहेको छ। अहिले यो चोलेन्द्र शमशेर राणा पक्राउ, त्यस पछाडि चाहिँ उनी सम्बद्ध व्यक्तिका घरका खानतलासीका विषयहरू र न्यायाधीशहरू तर्सिएको विषय पनि चर्चामा आउने गर्दछ। सरकारका अहिलेका गतिविधिहरू र जुन तरिकाले सुशासन केन्द्रित ढंगले अगाडि बढ़छ सरकार भन्ने तरिकाले चाहिँ सरकारका मन्त्री प्रधानमन्त्रीहरू गइराख्नु भएको छ, अहिलेको प्रक्रियालाई चाहिँ कसरी लिनु भएको छ?
1: सरकार बनेदेखि यताका धरपकडका कतिपय घटनाहरूलाई हेर्दा राज्यले संविधान र कानून बमोजिम विधि र प्रक्रिया अनुसार प्रमाणको आधारमा कानूनी कारवाही अगाडि बढाउने भन्दा त्यो सरकार र पार्टीका उच्च तहका व्यक्तिहरूले आफूलाई जोगाउनको लागि अदालतदेखि प्रशासनसम्म हस्तक्षेप साँटगाँठ गरेका घटनाहरू देखिन्छन् र अरूप्रति स्वेच्छाचारी किसिमले अदालतमा गएर गिरफ्तारी गर्नेदेखि लिएर बिना प्रमाण मानिसहरूलाई आलोचना गरे बापत सरकारका कतिपय दृष्टिकोणहरू, कतिपय नीतिहरू र कतिपय गलत क्रियाकलापहरूलाई आलोचना गरे बापत, टिप्पणी गरे बापत गिरफ्तारी गरेको पनि देखिन्छ। तर जहाँसम्म पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जगराको प्रश्न छ, अब उहाँलाई जसरी गिरफ्तार गरियो राति, त्यो प्रक्रिया जुन किसिमले गरियो, पुर्जी दिइएन, पहिले उहाँलाई लगेर अपराध अनुसन्धान शाखामा लगेर राखियो, मोबाइल खोसियो भनियो, मानव अधिकार आएको टोलीलाई भेट्न दिइएन, आफन्तलाई भेट्न दिइएन भनियो, त्यो त एकदमै ठूलो अपराधीप्रति गर्ने व्यवहार हो। पछि गएर सरकारले होइन मलाई त सुरक्षाको लागि हामीले थुनेका हौ भनियो र एउटा उहाँको छोराको नाममा कागज गरिएको, हामीले सुरक्षा पाऊ भनेर कागज गरिएको पनि बाहिर आयो तर पछि त्यो कागज कृति हो पनि भनियो। फेरि पूर्व प्रधान न्यायाधीश राणाजीको ले आफ्ना आफन्तहरू कतिपयलाई भेट्दा होइन मलाई अत्याचार गरियो, यस्तो गरियो, जबरजस्ती गरियो भनेको भनेको पनि आयो। तर पछि गएर त्यो घटनाक्रमले यस्तो मोड लिएको पनि देखियो, होइन उहाँले त एकदमै ठुल्ठुलो भ्रष्टाचार गर्नुभएको छ, धेरै ठुल्ठुला पोकाहरू धनका ओसार्नु भएको छ, त्यसमा न्यायाधीशसँग मेलोमतो गरेर साँटगाँठ गरेर उहाँले गर्नुभएको छ भन्ने कुरा आयो। यो कस्तो हो भने यो विरोधाभास भयो। सरकारले कुनै पनि व्यक्तिले साँच्चीकै ठुल्ठुला भ्रष्टाचार काण्ड गरेको छ, न्यायाधीशहरूभित्र साँटगाँठ गरेर आफू पदमा बाहिर बसेर पनि निजले त्यहाँ अनियमित र काम गरेको छ, घुस लिएको छ भने कारवाही गर्नुपर्छ। यसमा कुनै व्यक्तिप्रति म लाइजा गर्ने कुरा आउँदैन। सरकारले त्यस्तो गर्यो भने हामीले धन्यवाद पनि दिनुपर्छ। तर यो घटनामा प्रत्येक घटना, प्रत्येक त्यस चरणमा गरिएका कामहरू एउटा काम अर्को प्रति विरोधाभास र अन्तर्विरोधी देखिएको छ। स्वयं त्यो अन्तर्विरोधी हामीले गरेको होइन, तपाईँले पत्रकारिताको संसारको माध्यमबाट गर्नु भएन, सरकारले आफ्नै भनाइले आफै एउटा कुरालाई अर्को कुरासँग अन्तर्विरोधी बनाएको छ। यसले आशंका उत्पन्न हुन्छ। अब यसमा जो कतिपय व्यक्तिहरू उहाँसँग गाँसिएका भनेर आएको छ, सरकारले ठोस रूपमा यो यो काम गरेको हुनाले यो प्रमाणको आधारमा हामीले गिरफ्तार गर्यौं भन्नु पर्यो। अब एकजना व्यक्तिलाई एउटा कुरामा भनेर गिरफ्तार गर्यो सरकारले नि भन्यो, पछि गएर उसलाई अर्को मुद्दा लगाइयो। अब यसले के देखाउँछ भने कतै सरकारले यो जुन अहिले चर्चा चलिरहेको थियो उहाँले को को राजनीतिज्ञसँग साङ्गाट गर्नुभयो सरकारको विरूद्धमा उहाँले योजना

0: शक्तिशाली देश अमेरिका जस्तो शक्तिशाली देशका यहाँ प्रभावहरू उसका हस्तक्षेप कस्ता छन् भन्ने कुरा द ग्रे जोन र अन्य कयौं संस्थाका गतिविधिका प्रतिवेदनहरू जसरी बाहिर छताछल्ल भएका छन्, अब यस्तो स्थितिमा हामीले आफ्नो राष्ट्रको सर्वोपरि हितमा काम गर्दा सरकारले त सबभन्दा बढ्दा संयमित सबभन्दा बढ्दा विधि पद्धति र अनुशासनमा हिँड्ने, कानूनको पालना गर्ने, मर्यादाको पालना गर्ने, राज्यको सुरक्षा गर्ने, जनताको रक्षा गर्ने काम गर्नु पर्यो भनाइ हो मेरो।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो अब जुन तरिकाले चाहिँ पछिल्लो समय सरकारले सुशासनका कुरा र अब कूटनीतिक हिसाबले पनि छिमेकी राष्ट्रहरूसँगका सम्बन्धका विषय अब निकै ठूलो बिटण्डा बाढीको हामीले बेहोर्नु परेको छ। अस्ति मात्र बुढी गण्डकी बाढीले पनि फेरि तहस नहस पारेको छ। अन्तर्राष्ट्रिय सहयोग जुटाउनेदेखि लिएर चाहिँ अब विकासका लागि सरकारले काम गर्ने भनेर चाहिँ जुन किसिमको तरिकाले अगाडि बढ़ाएको छ। आज अब प्रधानमन्त्रीको भारत भ्रमणको विषय पनि सँगसँगै चर्चा भएको छ। गृहमन्त्री भारत गएका छन् र अहिलेको परिस्थितिमा चाहिँ हामी छिमेकीसँग कुन लेभलको कूटनीतिक तहमा छौं आजको दिनमा?
0: हाम्रो कूटनीति, अब म पञ्चायतकालमा पञ्चायतको विरूद्ध लडेरै आएको व्यक्ति हौ, राजकाज मुद्दा खेप्नेदेखि लिएर, तर हाम्रो कूटनीति केही वर्ष यता यति कमजोर बनाइएको छ, कूटनीति के भनेर राजदूतमा नियुक्त भएका व्यक्तिहरू, विभिन्न नियोगमा पठाइएका व्यक्तिहरू नै यसो हेर्यो साँडघाटबाट भागभण्डाबाट खुसीलाई कसैलाई खुसी पार्न वा कतै अनुचित लाभ लिएर पठाएका हुन् कि जस्तो देखिने। अहिले पनि तपाईँ राजदूतको सूची हेर्नुहोस्, केही व्यक्तिहरू अपवाद बाहेक त्यहाँ हेर्नुहोस् त कस्ता व्यक्तिहरू राजदूतमा सिफारिस गरिएका छन्। अनि परराष्ट्र मन्त्रालय भनेको नेपालको कूटनीति सञ्चालनको महत्वपूर्ण केन्द्र, सक्षम साधन सम्पन्न हुनुपर्ने हो। नेपाल जस्ता जनसंख्याको दृष्टिकोणबाट, सामरिक दृष्टिकोणबाट कमजोर मुलुकहरूले, धन सम्पत्तिमा अलि पछाडि परेका राष्ट्रहरूले आफ्नो अस्तित्व अन्तर्राष्ट्रिय भूमिका बढाउनको लागि बलियो बनाउनु पर्ने नै कूटनीति हो। नेपाल पञ्चायतकालमा सुरक्षा परिषदको सदस्य भएको थियो, कल्पना गर्नुहोस्। मैले पञ्चायतको विरोध गर्नुको अर्थ त्यो इतिहास बिर्सिने भनेको होइन, कतिपय जनताका अधिकार, हक अधिकार संकुचित भए अधिकार दिनुपर्छ भनेर न लडेका हौ हामी, राष्ट्र सिद्ध्याउनलाई लडेका होइनौ नि। अब अहिले हेर्नुहोस्, अहिले त हाम्रो अन्तर्राष्ट्रिय मर्यादा, हाम्रो शिक्षण संस्थाको तपाईँकै रेडियोमा मैले बिहान सुने, त्रिभुवन विश्वविद्यालयको स्तर कहाँ पुग्यो, कति नम्बरमा गयो, आज हाम्रो राजधानी कति नम्बरमा धकेलिएको छ, आज नेपालीहरू अन्तर्राष्ट्रिय जगतमा जाँदा उनीहरूको प्रतिको हेराई के भएको छ। आज यो स्थितिमा अहिलेका प्रधानमन्त्रीजीले चाहे हाम्रो भौगोलिक अखण्डताको बारेमा बोलेको कुरा होस्, चाहे संयुक्त राष्ट्रमा उहाँको समग्र उहाँ कुन रूपमा प्रस्तुत हुनुभयो, प्रतीक लगाउनेदेखि लिएर उहाँका टोलीमा कस्ता मान्छे थिए सबै हेर्नुहोस्। अब यस यो पृष्ठभूमिमा
1: हेलो, अस्ति तपाईँ हामीले बहस गर्दाखेरि संयुक्त राष्ट्रको सम्बन्धकै विषयलाई चाहिँ लिँदाखेरि निकै आलोचना आयो नि त,
0: त्यो आलोचना हेर्नु, उहाँहरूमा एउटा के चरित्र छ भन्दाखेरि सत्य कुरा बोल्यो कि उहाँहरूलाई पोल्यो, भएको कुरा भन्यो कि अनि गाली गलोज भयो, त्यसले के देखाउँछ भने त्यो जजले गाली गर्छ नि उहाँहरू वैचारिक राजनीतिक रूपमा पराजित हुनुहुन्छ, पूर्ण रूपमा पराजित, त्यस कारण त्यो कसले गाली गर्छ भन्ने कुरा होइन, तथ्य यो होइन भनेर खण्डन गर्यो भने हामी जस्तो मान्छेलाई, तपाईँहरू जस्तो मान्छेलाई त्यसले असर गर्छ, हामीले सोच्नुपर्ने हुन्छ।
1: अहिले गालीको त पर्सै हुन्छ क्या जग्गा अहिले त,
0: त्यो केही अर्थ छैन। तपाईँलाई म तपाईँहरू जस्ता तपाईँ मार्फत तपाईँलाई र तपाईँ मार्फत संसारको क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तिहरूलाई आग्रह गर्न चाहन्छु, कुनै व्यक्तिले तथ्यबद्ध गाली गर्यो भने हामीले के सोच्नुपर्छ भने निजहरू पूर्ण रूपमा पराजित छन्, हतप्रभ छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यो भयो भने म अहिले अर्कोतिर जोड्छु तपाईँले अघि सोधेको प्रश्न, अब अहिले गृहमन्त्रीजी भारतमा जानु भएको छ, त्यो बिमस्टेकको सम्मेलन हो, त्यो द्विपक्षीय होइन बहुपक्षीय हो, अब त्यसमा उहाँले के गरेर आउनुहुन्छ, उहाँको प्रस्तुति कसरी हुन्छ, हामी पूर्वानुमान नगरौँ, त्यो आएपछि सोचौँला। अब प्रधानमन्त्रीको भ्रमणको जुन तयारी छ, म एउटा कुरा भन्न चाहन्छु, महत्वपूर्ण कुरा, केही समय अगाडि, आजभन्दा धेरै वर्ष अगाडि, 14-15 वर्ष अगाडि माथिल्लो कर्णाली सम्बन्धी सम्झौता भयो जीएमआर कम्पनीसँग, मैले त्यति बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म नेकपा एमालेमै थिएँ त्यति बेला, पार्टीमा सबैतिर मैले भने, सबै नेताहरूको घरमा गएँ, मैले लामो 21 बुँदा मैले त्यो सम्झौता मैले प्राप्त गरेका थिएँ, जसरी भए पनि त्यसका कतिपय राष्ट्रहित विरोधी बुँदाहरू र त्यो जीएमआरको बारेमा पनि अध्ययन गरेँ, त्यसले बनाउँदैन राष्ट्रको व्यहित हुन्छ भनेर मैले कुरा राखेँ। सुशील कोइरालाजीले मसँग सिन्धुबारमा लामो छलफल पनि गर्नुभयो, म 1 वर्षभन्दा यो ढिलो गयो भने म यो रोक्छु पनि उहाँले भन्नुभयो, त्यत्रो मान्छे थिए त्यहाँ, कति 20-25 जना विज्ञ सरकारी अधिकारीहरू पनि थिए। अब अहिले त्यो सम्झौताको प्रावधान विपरीत पटक पटक 5 वर्ष

0: भित्र बनाउने भनेको 15 वर्ष पुग्यो. त्यो सम्झौता नवीकरण गरिएको छ र सर्वोच्च अदालतले पटक पटक त्यस सम्बन्धमा यो गर्नु त्यो नगर्नु यो नगर्नु यति अवधि नजानु भनेर फैसला गरेको छ. मैले भर्खरै समाचार सुने केही दिन अगाडि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहजीले उहाँ लगानी बोर्डको अध्यक्षको हैसियतले त्यो जीएमआर कम्पनीको माथिल्लो कडानसँग कामलाई अगाडि बढाउनु भनेको छ. फेरि अब यसलाई म कसरी हेर्छु कुटनीतिमा भने उहाँले भारत भ्रमण जानुभन्दा अगाडि भारतलाई खुसी पार्ने अभ्यास यहाँ गरिसक्नुभयो. हेर्नुहोस् म सम्झना दिलाउँ, प्रधानमन्त्री ज जति व्यक्ति भए नाम मैले लिनु परेन त्यतिका मान्छेको होइन, 15 वर्षमा को को प्रधानमन्त्री भए सबैलाई थाहा छ. ती सबै प्रधानमन्त्रीले पनि माथिल्लो कर्णाली जो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश जस्तो आर्थिक दृष्टिकोणले पछाडि परेका प्रदेशहरूलाई उन्नयन गर्ने माथि बढाउने त्यो महत्वपूर्ण योजना थियो. त्यो योजनालाई धरापमा पारे र पटक पटक आफैले गरेको विस्तृत परियोजना प्रतिवेदन त्यो सम्झौता विपरीत होइन परियोजना विकास सम्झौता विपरीत त्यसलाई पटक पटक नवीकरण गरे. एउटा कम्पनीबाट सञ्चालित भए वा विदेशीको इसारामा काम गरे भन्छु म, मलाईसँग रिसाए पनि केही छैन, मैले सच्चै भन्दैछु. किनभने त्यो सम्झौताका प्रावधानहरू कसैले कुनै प्रधानमन्त्री भएका व्यक्तिले मसँग बहस गर्न आउने भने म तयार छु हो. अब बालेन्द्र शाहजीको के फरक देखियो त, पछ्याउने त उहिरहेछ बाटो होइन. सिमानाको बारेमा 2007 सालदेखि नेपालले असमान सन्धि समताको विरोध गरे, 1950 सन्धि होइन, त्यसपछि कोशी गण्डकी सम्झौता महाकाली हुँदै ती सबै नेपालको भेद नभयो भने नेपाली देशभक्तहरूले आवाज उठाए र नेपालको लिम्पियाद्वारा लिपुले कालापानी लगाए, त्यसमा कत्रौं प्रतिनिधि सभामा लड्नु पर्यो, संसदीय समितिमा हामी लड्यौं, देशभक्त नेपालीहरूले संचारकर्मीले जनताले आवाज उठाए. अब देशको प्रधानमन्त्रीले संसदमा उभिएर भनिदिनु भयो नेपालले भारतको जग्गा मिचेको छ. हेर्नुहोस् यो नेपालको अत्यन्त दुःखद पक्ष हो. अब अहिले गएर उहाँले ठिक भारत जान्नु जानुभन्दा अगाडि अब यसप्रति राजनीतिक दल बोल्दैनन्. हेर्नुहोस् मलाई यसमा दुःख लाग्छ, स्वयं मेरो राजनीतिक पार्टी पनि बोलेको छैन हो. अब अहिले आएर उहाँले त्यहाँ चुप गुपचुप माथिल्लो कर्णाली योजना सर्वोच्च अदालतले पटक पटक दिएका निर्देशन त्यो त्यो परियोजना विकास सम्झौता विकास सम्झौताका प्रावधान विपरीत उहाँले त्यो काम अगाडि बढाउने भनेर लगानी बोर्डमा निर्णय गर्नुभयो. हालै किन गर्नुभयो त, उहाँको भारत भ्रमणको चर्चा भएको हुनाले खुसी पार्नु पर्यो. अब यस्तो खालको मैले नेपालको कूटनीतिमा के देखेको छु भने कुनै पनि देशले हेर्नुहोस् त्यो देशको प्रधानमन्त्री म त्यो देशको नागरिक हौ यो मातृभूमिको मैले अन्नपानी खाएको छु भनेर अलिकति पनि चेत हुने व्यक्ति आफ्नो देशको हितमा काम गर्छ. आफ्नो देशको हितमा काम गर्ने भनेको कुनै देशको विरोध होइन. मैले यसो भन्दा कतिपय दलालहरू बुर्क उफ्रेर यो भारत विरोधी हो अमेरिका विरोधी हो, म कुनै विरोधी होइन, म नेपाल पक्षधर हुँ, म यो मातृभूमिको नागरिक हुँ, नेपालको संविधानको धारा 5 नेपालको संविधानको मौलिक हक र कर्तव्य सम्बन्धी धाराको 48 हो क्यार 42 हो 48 हो हेर्नु होला त्यहाँ जुन कर्तव्य नागरिक कर्तव्य तोकेको छ म त्यो कर्तव्य पालना गर्नुपर्छ भनी ठान्छु. अनि मैले अरू भारतको प्रधानमन्त्री चीनको राष्ट्रपति अमेरिकाका राष्ट्रपति सबैले मेरो देश महान हो मेरो देशको हित हुनुपर्छ भनेर अड्न मिल्ने, अझ अरू देशमा गएर आक्रमण गर्न समेत गर्न मिल्ने, अनि हामीले देशभक्त नेपाली भएर हाम्रो देशको सीमाना सुरक्षित होस् हाम्रा नदी नाला प्राकृतिक साधन स्रोतहरू सबभन्दा पहिले यो देशको हितमा प्रयोग हुन् कुनै राष्ट्रको कब्जामा नजाउन् देशको गरिमा नझुकोस् नेपालको झण्डा नझुकोस् मैले भने भ्रष्टाचारको सन्दर्भमा म पहिले माग गर्न चाहन्छु स्वयं सत्ताधारी दलका सभापतिजीले त्यो सहकारी ठगमा ठगी काण्डमा जो जो मान्छे भागेका थिए नि के भन्नुभएको थियो उहाँहरूको बारेमा कति महिनामा ल्याउँछु भन्नुभएको थियो. अनि यो सरकार आजकल चर्चा किन गर्दैन, गर्छ गरेका छ. अनि त्यति बेला यो उहाँहरूले चाहिँ आमसभा गर्दा भ्रष्टाचारीहरूलाई कस्तो कस्तो कारवाही गर्छु भन्नुभएको थियो भएको छ. आज जग्गा सुकुमासेरको डगर लागेर बस्ती उठाइयो होइन, राजसभाकै मानिसहरूले अहिलानी जग्गामा सार्वजनिक जग्गा मिचेर घर बनाएको कति कुरा बाहिर आए भयो कारवाही. हेर्नुहोस् कस्तो हुन्छ भने जब सरकारले निष्पक्ष रूपमा स्वयं आफैले हिजो भनेका वाचा पूरा गर्ने आज कानून र विधि अनुसार चल्ने काम गर्यो भने त्यो पत्याउने कुरा हुन्छ, होइन भने अब राष्ट्रको स्वाधीनता र कूटनीतिमा यस्तो गर्ने देशको प्राकृतिक साधन स्रोतको प्रयोगमा मैले अघि भनेर एउटा उदाहरण दिएँ, म तपाईँलाई अरू कैयौं उदाहरण दिन सक्छु त्यसो गर्ने. प्राकृतिक विपत्तिमा रसुवा र भटेकोसी माथि लेन्दे खोलादेखि आएको जुन विपत्ति थियो त्यसमा आज कति काम भइरहेछ तपाईँ हेर्नुहोस्, त्यहाँका मान्छेको बिजोग तपाईँ गएर त्यहाँ अध्ययन गर्नुहोस्. अहिले भर्खरै बुढी गण्डीमा फेरि अर्को बाढी आयो, हाम्रो यत्रो यत्रो प्राकृतिक विपत्ति, अहिले यत्रो ठुलो विपत्ति छ. यस्तो विपत्तिको बेलामा सरकारले एकदमै गम्भीर भएर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा देशभित्रको शक्तिलाई पनि एकजुट गरेर जानुपर्ने होइन र अनि यस्तो राष्ट्रले यो पहिलेदेखिको हेर्नुहोस् हामी यति ठुलो क्षति यति ठुलो संकटमा हामी गुज्रेका छौँ. हाम्रा देशका शासन प्रशासन प्रणालीका तपाईँ अन्तर्राष्ट्रिय स्वभाव हेर्नुहोस् त्यो हामीले गिजाइ जस्तो देखिन्छ. तपाईँ अरू सरकारी भवनहरू हेर्नुहोस्, सिंह दरबार हेर्नुहोस्, सर्वोच्च अदालतको गएर आकृति हेर्नुहोस्. हामी यो अरब अरबको क्षति गर्ने कुराको जिम्मेवार को हो? अझ प्राकृतिक यत्रो विपत्ति छ अनि यस्तो बेलामा राज्य चलाउने व्यक्तिहरूले राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर फराकिलो दृष्टिकोणका साथ सबै देशभक्तहरूलाई समेटेर राजनीतिक दलहरूसँग पनि उनीहरूका भावना उनीहरूसँग उनीहरूलाई पनि यी सबै संकटबाट जोग्नको लागि राष्ट्र अगाडि जान सक्ने बनाउने, कुटनीति क्षेत्रमा त्यो बनाउने, नियुक्तिका क्षेत्रमा त्यस्तै मान्छे ल्याउने, कस्ता कस्ता मान्छे ल्याएका छन् हेर्नुहोस् न.
1: अब राज्यसभाका सांसदका कतिपय अडियोहरू पनि आएका छन्, अघि पनि हामीले कुरा गर्यौं. अब खगेन्द्र सुनारको अडियो भनिएको चाहिँ सुन्दै नसकिने अडियो आएको छ. राइट टू रिकल पनि भन्छ क्या राष्ट्रिय स्वतन्त्र पार्टीले, सक्छ यो गर्न?
0: म कानूनको विद्यार्थीको हैसियतले भन्छु, त्यो उहाँहरूले जुन अब अङ्ग्रेजी बोल्नुहुन्छ उहाँहरू होइन, संकट परेका बेला अब सर्वोच्च अदालतको पूर्व न्यायाधीशलाई घरबाट ल्याएको रेस्क्यु भनिदिनुभयो, उद्धार कस्तो स्थितिमा गरिन्छ? अनि मैले भने ए त्यहाँ कसैले छेप्यासर हान्न लाग्थ्यो, यदि त्यो छेप्यासर हान्न लागे माथि बोला गोला बारुद हानेर उद्धार गर्न लाग्यो भने अङ्ग्रेजी प्रयोग गर्नुभएको छ सरकारका प्रवक्ताले, अनि त्यस्तो खालको खतरा ल्याउने मान्छे को त्यसलाई कारवाही गरेको खै? अनि हाम्रो सुरक्षा खै त? मान्छेलाई उद्धार गर्नुपर्ने एउटा सशस्त्र प्रहरीको पहराभित्र बसेको मान्छेलाई उद्धार गर्नुपर्ने र त्यो खतरा हुने मान्छेलाई गिरफ्तार गर्न नसक्ने सरकार भएपछि, अनि खेमबम र भीमरावल लगायतका त कुरा छोडिदेऊ, हामी त अलि चिनिएका मान्छे भयौं, साधारण जनताको सुरक्षाको स्थिति के हुन्छ त? त्यस कारणले गर्दा यो कस्तो हो भने तपाईँले जुन अहिले भन्नुभयो यो त व्यवहारबाट उहाँहरूले प्रमाणित गर्नु पर्यो, कुनै पूर्वाग्रह छैन मेरो हेर्नुहोस्. उहाँले जे भन्नुभएको थियो त्यो व्यवहारबाट सुशासन भ्रष्टाचारीमाथि कारवाही त्यो त प्रमाणित गर्नु पर्यो, र कुनै व्यक्तिलाई कारवाही गर्यो भने उसलाई प्रमाणको आधारमा साँच्चीकै उसले कहाँनिर कानून मिचेको छ, उसले कहाँनिर कानून उल्लङ्घन गरेको छ, देशको विहित कहाँनिर गरेको छ गर्नु पर्यो. त्यो चाहे आफ्नो पंक्ति होस् चाहे अरूको पंक्ति होस्, अनि चाहिँ आफ्नो पंक्तिलाई चाहिँ केही पनि नगर्ने, अनि अब अरूलाई चाहिँ सानोतिनो कुरामा गिरफ्तार गर्ने तर त्यो प्रमाण केही पनि नदेखिने, त्यो तरिकाले काम गर्नु भनेको नेपालको संविधान र कानून बमोजिम काम गर्नु ठहरिँदैन, सुशासनको त्यो मान्यता पनि होइन. त्यसकारण म सरकारमा बस्ने सबै जो जो व्यक्तिहरू हुन्छ प्रधानमन्त्री लगायत उहाँहरूलाई एउटा नागरिकको हैसियतले सुझाव दिन चाहन्छु, राष्ट्र जुन प्रकारले आर्थिक राजनीतिक सामाजिक रूपमा आज संकटग्रस्त अवस्थामा छ, उहाँहरूको ठूलो पार्टी भएर झनै दुई तिहाई ल्यायो भन्दैमा आज राजनीतिक रूपमा आर्थिक रूपमा सामाजिक रूपमा राष्ट्र संकटमुक्त छैन. बाह्य हस्तक्षेपका चलखलका अनेक पाना बना र हाम्रा प्राकृतिक साधनहरूमाथि अहिले युरेनियममाथि अब हस्तक्षेप हुँदैछ, ब्याक्स सिलिका कुकुरा सुन्नुभयो होला, यही सरकार तथ्याङ्क केन्द्र खोल्ने नाममा हाम्रो राष्ट्रमा विदेशी हस्तक्षेपलाई निम्ति हुने बाटोमा जाँदैछ भन्ने सूचना बाहिरहरू समाचारहरूले ल्याइराखेका छन्, त्यसको खण्डन मण्डन हुँदैन. जे त्यो द ग्रेजुनले त्यत्रो सत्ताधारी दलका मानिसहरूले विदेशी पैसा खाएर तालिम लिएका थिए, प्रशिक्षण लिएका थिए, हाम्रो देशलाई ध्वंस गर्नको लागि गडबडी बचाउनको लागि उनीहरू हतियार बनेका थिए भन्ने समाचार आउँदा खण्डन हुँदैन त्यसको? त्यसको त तथ्यको बारेमा राजनीतिक दल पनि बोल्दैनन्, अनि कसरी अनि हाम्रो देश कूटनीतिक दृष्टिकोणबाट राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आजको प्रतिस्पर्धी विश्वमा यता ठुल्ठुला शक्ति राष्ट्रहरू टकरावको अवस्थामा भइरहेको बेला पृथ्वीनारायण शाहको पालामा राष्ट्र एकीकृत बलियो भएदेखि यताको इतिहासमा विलुप बेलायती साम्राज्यको अधीनमा पनि नगएको यो देश, अनि यही तरिकाले हामी आफ्नो आत्मनिर्णयको अधिकारलाई सुरक्षित गर्दै आफ्नो स्वाधीनता आफ्नो हित कूटनीति अर्थनीति सुरक्षा नीतिमा हामी सबल भएर अगाडि जान सक्छौँ, यो चिन्ता हो मेरो, यो सरकारले यतातिर ध्यान दियोस् भन्ने मेरो आग्रह
1: हो. तपाईँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धन्यवाद. नमस्कार.
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व उप प्रधानमन्त्री डाक्टर भीमरावल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: छोराको आउने दिन गन्दै थिइन्. यसमा लिएको दसैँमा त मनी घर आउन पाए, जमरा र रात टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रात टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2 हेलौसा, भोजपुर।
3: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दै तेरो काकी।
4: ल ल आमा, म तँ गए तु आए।
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
5: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852545741।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो महिला महामन्त्री डाक्टर बिला संग्रौला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत पनि छ, धेरैभन्दा धेरै बधाई पनि छ। डाक्टर बिला संग्रौलालाई हामी जोड्ने प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोता, नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री र अहिलेको अवस्थामा नेपाली कंग्रेसले विशेष महाधिवेशन पछि 15 महाधिवेशन गरेको छ र 15 महाधिवेशनले एक किसिमको फरक प्रकारको पदाधिकारी टीम चाहिँ चयन भएर आएको छ। नेपालको नेपाली कंग्रेसको इतिहासमा डिला संग्रौला कंग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको छ र नेपाली कंग्रेसलाई अब उहाँहरूले कसरी अगाडि डोर्याउनुहुन्छ। सबैलाई मिलाएर लैजान सक्ने र सबैको कंग्रेस बन्न सक्ने क्षमता यतिखेर नेपाली कंग्रेसले राख्छ त आजको नेपाली बसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, यतिखेर हामीसँग हुनुहुन्छ नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कंग्रेसको महिला महामन्त्री। हामी बहस गर्न खोजिरहेका छौं आदरणीय श्रोता र अहिलेको पछिल्लो नेपालको राजनीतिक घटनाक्रमले नेपाली कंग्रेसलाई जुन मोडमा उभ्याएको छ, जुन ठाउँमा उभ्याएको छ, त्यो प्रकारले चाहिँ कंग्रेसलाई अब गगन थापाको नेतृत्वले एक ठाउँमा उभ्याएर लैजान सक्ने क्षमता राख्ने कुरा र कंग्रेसबाट तितरभित्र भएका पक्षहरूलाई पनि एकजुट बनाएर लैजान सक्ने कुरालाई चाहिँ आज हामी जोड्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको यो 15 महाधिवेशनले के सन्देश दिएको छ, कंग्रेसको यो महाधिवेशनले कंग्रेसलाई कहाँ पुर्याउँदैछ, बलियो बनाउन सक्छ त? डाक्टर डिला संग्रौला नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री एवं पहिलो कंग्रेसको महिला महामन्त्री हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई धेरै धेरै बधाई छ, शुभकामना, नमस्कार।
2: हजुर, धेरै धेरै धन्यवाद।
1: अब महिला महामन्त्री, नेपाली कंग्रेसको इतिहासमा पहिलो महामन्त्री होइन डाक्टर साहब?
2: हजुर।
1: अनि राम्रै मत ल्याएर विजय पनि हुनुभयो, प्रतिस्पर्धा निकै रोचक थियो। डिना उपाध्याय, महालक्ष्मी उपाध्याय डिना र रिता खनाल र डाक्टर डिला संग्रौलाको प्रतिस्पर्धा चाहिँ धेरैको नजर थियो क्या महिला महामन्त्रीमा। के भन्न चाहनुहुन्छ यतिखेर महाधिवेशन प्रतिनिधिहरूलाई?
2: सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, शुभेच्छुक सहयोगी सबैलाई म हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु। नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री बन्न पाउँदा मलाई गर्व लागेको छ। अझ मेरो जिम्मेवारी थपिएको मैले महसुस गरेको छु।
1: अब डाक्टर साहब, नेपाली कंग्रेसको अहिलेको अवस्था जसरी हुन त अब तपाईँहरू चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा आउनुभयो र त्यहाँबाट चाहिँ निर्वाचित भएर आउनु भएको छ। कंग्रेसलाई बलियो बनाउने कुरा, अहिलेको कंग्रेसलाई यो कमजोर धरातलबाट यसलाई उठाउने कुरा पनि त तपाईँहरूको काँधमा त निकै ठूलो जिम्मेवारी आयो नि त डाक्टर साहब, कसरी वहन गर्नुहुन्छ?
2: अहिलेको परिस्थितिमा नेपाली कांग्रेसलाई अझ सशक्त, बलियो, जनताको आशा र भरोसाको केन्द्रबिन्दु बनाउनु पर्ने हाम्रो प्रथम दायित्व छ र पार्टीलाई पनि सुदृढीकरण गरेर नयाँ उचाइ र नयाँ परिवेशबाट लैजानु पर्ने अर्को परिस्थिति पनि छ। दुवै परिस्थितिलाई आकलन गरेर अहिले निर्वाचित भएर थुप्रै पदाधिकारी आइसक्नु भएको छ, मतगणना जारी छ, सम्पूर्ण एक दुई दिनभित्र सम्पूर्ण चाहिँ पदमा निर्वाचित भएर आउने क्रम चाहिँ सकिन्छ जस्तो मलाई लाग्छ। तर प्रथम सबै साथीहरूलाई आभार प्रकट गर्दै अब नेपाली कांग्रेसलाई यो 15 महाधिवेशनबाट कतिपय हामी जित्यौं, कतिपय पराजित पनि भएका छौं, यो सबैलाई मिलाएर एकताबद्ध बनाएर सबैको मन जितेर लैजानु पर्ने आजको आवश्यकता छ। र रूपान्तरण हाम्रो प्रमुख एजेन्डा थियो, त्यही एजेन्डा मार्फत हामीले एउटा विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई यो 8-9 महिनाभित्र नै फेरि नियमित महाधिवेशन गरेर एउटा उचाइ एउटा चाहिँ नयाँ बाटोसम्म पुर्याउने प्रण साथ फेरि जिम्मेवारी वहन गरेका छौं। अब कसैले सानो मन गर्नु पर्दैन, पदीय जिम्मेवारीमा कतिपय पुग्नुभयो होला, कतिपय पुग्न सक्नु भएन, तर सबैलाई जिम्मेवारी दिएर अगाडि लैजानु पर्ने आवश्यकता छ। आदरणीय सभापति गगन कुमार थापा, ले भनिसक्नु भएको छ त्यही बाटो र त्यही मार्गमा हामी हिँडिरहेका छौँ।
1: डाक्टर साहब, नेपाली कंग्रेसको यति ठूलो पुरानो दल, लोकतान्त्रिक पार्टी, महिला महामन्त्रीका रूपमा चाहिँ विजय हौला, यो पोजिसनमा पुगौला भन्ने अपेक्षा लिनुभएको थियो? डाक्टर साहब, हिजो अस्ति मात्रै सहमहामन्त्री भनेर बोलाउँथ्यौं, यो क्षणभरमै अब महामन्त्री बन्नुभएको छ।
2: यस्तो मेरो भन्दा पनि तपाईँ लामो समयदेखि नै नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष भएर मेचीमा काली महिला सशक्तिकरण र पार्टीभित्र पनि महिला नेतृत्वमा पुग्न नसकेको परिस्थिति, महिला उत्पीडन पीड़ा र हिंसाबाट कसरी महिलालाई नेतृत्वमा पुर्याउनु पर्छ भनेर काम गरिसकेको व्यक्ति पनि पर्छु। अर्को कुरा, नेपाली कांग्रेसको तल्लो संगठनदेखि माथिल्लो संगठनसम्म लामो समयदेखि विद्यार्थी जीवनदेखि काम गरिरहेको व्यक्ति पनि पर्छु। त्यसैले जसले राजनीति गर्नु भएको छ, जसले पनि एउटा आशा भरोसा देख्छ, एउटा सपना देख्छ पार्टीको उच्चतम निकायमा पुगौं र नेपाली कांग्रेसलाई उचाइमा पुर्याउँ, सबैको आशा र भरोसा लाग्दो पार्टी बनौ भन्ने कुरा त जसले पनि देख्छ। त्यसै कारणले सहमहामन्त्री भइसकेको हुनाले फेरि रूपान्तरणको अभियान अझै अधुरो थियो, त्यसलाई साकार पार्नु थियो, त्यसको लागि पनि पुग्नुपर्छ भनेर साथीहरूको आवाज थियो। त्यसमा म उभिए, मैले साथ पाए, त्यसैले गर्दा आज सफल भएको छु। र यो सफलता मात्र होइन, पद मात्र होइन, प्रतिष्ठा मात्र होइन, कांग्रेसलाई सबभन्दा बलियो बनायौं भने मात्र यो पद र प्रतिष्ठा भन्दा पनि माथि नेपाली कांग्रेस छ, त्यस पार्टी अझ जनता र देश छ मेरो लागि।
1: अब अहिले जसरी कंग्रेस प्रतिपक्षीको भूमिकामा छ, सत्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हातमा छ, कतिपय विषयहरू चाहिँ प्रसंगहरू चाहिँ सत्ताका काम कारवाहीका विषयहरूमा पनि उठि नै रहेका छन्, जुन ग्यापमा चाहिँ वा ग्राफमा चाहिँ आज नेपाली कंग्रेस छ, यसले सत्तालाई खबरदारी गर्ने र देशमा उन्नत लोकतन्त्रलाई जगेर्ना गराइराख्ने र जनताका आवाजहरूलाई सुसूचित गरिराख्ने तवरमा चाहिँ आज कंग्रेस छ कि छैन?
2: एकदम छ। हामीले जनताका कुरा भन्दा जनतालाई केन्द्रबिन्दु सरकारले बनाएन, जनताका जनसवाल जनजीविकालाई पनि मुखरित गरेन भने हामी जहिले पनि सशक्त प्रतिपक्षको रूपमा सदनभित्र प्रस्तुत भइरहेका छौं, अझै यसलाई सशक्त बनाउँछौ। अझ जनताबाट सरकार टाढा भाग्यो, एकाङ्गी भयो भने हामी संगठन र सड़कबाट पनि त आवाज उठाउन पछि पर्ने छैनौ। तर राम्रा कुरा आए, राष्ट्र र जनतालाई मुखरित छन् भने सधैँ विरोधको लागि विरोध गर्ने पद्धति र प्रवृत्तिबाट टाढा रहेर रचनात्मक प्रतिपक्षको पनि भूमिका हामीले खेलिसकेका छौं, त्यो भूमिका फेरि हामी खेल्नेछौ।
1: अब डाक्टर साहब, सम्पूर्ण पदाधिकारीहरूको त नतिजा आइ नै सकेका छ, अब केही नतिजा आउन अझै पनि बाँकी छ, काउन्टिङ भइ नै रहेको छ, यसले कंग्रेसलाई एक दिक्का बनाएर अगाडि बढायो कि फेरि अब यही कंग्रेसको पनि संस्थापन र इतर बनायो यो महाधिवेशनले?
2: अब नेपाली कांग्रेसमा संस्थापन र इतर पक्ष भन्ने छैन, गुणतन्त्रको अन्त्य भएको छ। सधैँ नेपाली कांग्रेसको अधिवेशन हुँदै गर्दा पक्ष विपक्ष तपाईँले भने जस्तो धेरै गुटहरू जन्मिने, त्यही गुटको आधारमा नेतृत्व स्थापित हुने परम्परा थियो, त्यो परम्परालाई पन्ध्रौं महाधिवेशनले तोडेको छ। जति साथीहरू जितेर आउनु भएको छ सबै मतदाता महाधिवेशन प्रतिनिधिज्यूहरूले मत प्रदान गरेर जित्नु भएको छ, त्यसैले कांग्रेसमा अब गुट छैन। हामी सबै राष्ट्रियता लोकतन्त्र र समाजवाद आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वमा एकताबद्ध भएर लागेका छौं।
1: अब गुट छैन भन्नुभएको छ, फेरि असन्तुष्टहरूलाई जाने ढोका पनि ओपन छ नि त फेरि?
2: त्यसलाई सबै साथीहरू जसरी पन्ध्रौं महाधिवेशनबाट तल्लबाट नै सहभागी भएर प्रतित्व गरेर आउनु भएको छ, ती साथीहरू नेपाली कांग्रेसलाई बनाउन आउनु भएको
1: थियो,
2: नेपाली कांग्रेसलाई नयाँ ढंगले लैजान आउनु भयो, कांग्रेसभित्र रूपान्तरण गर्न आउनु भयो, कांग्रेसलाई शून्य सहनशीलता भ्रष्टाचारमा पुर्याउन आउनु भयो, जनतालाई चाहिँ कसरी सेवा गर्ने भनेर आउनु भयो। त्यसै कारणले गर्दा सबैको उद्देश्य र लक्ष्य एउटै भएको हुनाले अब हामी अर्को बाटो पक्रनु पर्ने अवस्था छैन, बाटो एउटै छ, त्यो राष्ट्र जनता
1: जाँदा जाँदै पन्ध्रौं महाधिवेशनले अब कंग्रेस एक ढिक्का छ, कंग्रेस बलियो भएर आउँछ, युवाहरूको पार्टी कंग्रेस हो, जेन्जी पुस्तालाई पनि कंग्रेसले समेटेको छ, विवाद रहित कंग्रेस बन्दैछ भन्ने कुराको चाहिँ दावी कसरी गर्न सक्नुहुन्छ?
2: अहिलेको पन्ध्रौं महाधिवेशनले मैले अघि नै भनिसके कांग्रेस विभाजित छैन, एकताबद्ध छ र एउटा लक्ष्य जहिले पनि थियो जेन्जी विद्रोह पछाडि युवा नेतृत्वमा आउनुपर्छ। आज 21 जना युवाहरू चुनिएर नेतृत्वमा पुग्दै हुनुहुन्छ, पेसाकर्मी विभिन्न वर्ग तह र तबकाका साथीहरू पनि पुग्दै हुनुहुन्छ। सबैले आफ्ना सवालहरू आफ्ना मुद्दाहरूलाई मुखरित गर्नुहुन्छ, त्यसैले नेपाली कांग्रेस हेर्दा विभिन्न जात जाति भाषा भाषी वर्ग समुदाय सबैको साझा फुलबारी हो, सबैले अपनत्व महसुस हुने गरी सबैले सबै हामी एकताबद्ध छौं भन्ने देखिने गरी हामी एकताबद्ध छौं, हामी कतै फर्किएका छैनौं, कतै टुक्रिएका छैनौं, कतै देखा परेका छैनौं। हाम्रो एउटा केन्द्रबिन्दु भनेको सम्मानित जनता समुन्नत देश हो।
1: हस् डाक्टर साहब, आगामी कार्यकालको पनि धेरै धेरै शुभकामना छ, बधाई पनि
2: छ। धेरै सम्पूर्ण महाधिवेशन प्रतिनिधि देश विदेशबाट आउनु भएको छ, 7,000 भन्दा बेसी सबैमा आभार प्रकट गर्छु, हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
1: नेपाली कंग्रेसका नवनिर्वाचित महामन्त्री डाक्टर डिला संग्रौला आदरणीय श्रोता नेपाली भाषामा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु, जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.6300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बात हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.0.13 लाइन, सम्पर्क नम्बर 029570292, फोन नम्बर 98423453019।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु?
8: हेतेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु?
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, लैन मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44, 98 15 38 77 75।
11: दुःख कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं। नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। ठुल्दाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लुहाकोट संघ वार्षिक सभा।

0: तेई सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ल बारी खर्कैको नारञ्जो बारी।
1: नमस्कार, म लोकगायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: फेरि हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्ते।
0: नेपाली कम्युनिष्टका सहयोद्धा अझ भन्दा मार्क्सवादी अर्थशास्त्रीका चिन्तक डाक्टर विजय कुमार पौडेलको निधनले धेरैलाई स्तब्ध बनाएको छ, उहाँलाई कसरी चिन्नुहुन्छ?
1: उहाँ एकदमै म व्यक्तिगत रूपमा चाहिँ मसँग मिल्ने साथी पनि हुनुहुन्थ्यो। उहाँको बुवाको साहित्यिक क्षेत्रको चाहिँ योगदान प्रगतिवादी साहित्यमा निकै चर्चामा रहेको छ र उहाँको छोराको हैसियतले पनि उहाँको अलग प्रकारको परिचय पहिचान थियो र स्वयं डाक्टर विजय पौडेल आफै पनि एउटा योग्य प्रबुद्ध व्यक्तित्वको रूपमा, सरल हकी एकदमै मिलनसार व्यक्तित्वको रूपमा उहाँ नेपाली समाजमा कहिले मिडियाको क्षेत्रबाट कहिले बौद्धिक

0: प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ, देशमा धेरै ठूला वितण्डाहरू, बाढ़ीका वितण्डाहरू पनि हामीले सामना गरिराख्नु परेको एउटा परिस्थिति छ। अहिले सरकार चाहिँ अलिकति सुशासनको क्षेत्रमा, जस्तो तपाईँहरू पनि 10 वर्ष सशस्त्र द्वन्दबाट उदय भएर 2064 सालदेखि आजसम्म आइपुग्दाखेरि अनवरत रूपमा देशको विकास र भ्रष्टाचारको समूल नष्ट र लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा लाग्नु भयो, त्यसको उपजमा अहिले नयाँ पार्टीहरू आएका छन्, परिष्कृत भएर चाहिँ नयाँ युवाहरू चाहिँ भनौँ न त्यो राजनीतिक दलमा चाहिँ उभिएका छन्, रिफर्म गर्न खोजिरहेका छन्, देश सही ट्र्याकमा छ, विकास र समृद्धिको पक्षमा सही तरिकाले हिँडिरहेको छ,
1: हजुर
0: देश सही तरिकाले हिँडिरहेको छ, सही ट्र्याकमा छ,
1: सही तरिकाले हिँडेको छैन। खास गरी प्राकृतिक विपत्ति त मानवीय रूपमा चाहिँ कसैले ल्याएको होइन, प्राकृतिक रूप पनि आएको हो, त्यसपछि प्रकट भएका प्राकृतिक विपत्तिका कारणले व्यक्त भएका प्रकट भएका परिघटनाहरूको समायोजन व्यवस्थापन र त्यसलाई ठिक ठिक ढंगले चाहिँ समयमा नै उद्धार राहत पुननिर्माण जस्ता विषयहरू फेरि चाहिँ सरकारको राज्यको नागरिकको हामी सबैको साझा जिम्मेवारीको रूपमा पर्छ। त्यसमध्ये पनि खास गरी सरकारले चाहिँ संयोजनकारी भूमिका सबै पक्षलाई सँगै लिएर जाने, आपतमा जनतालाई अपील गर्ने, देशका संघ संस्थाहरू, राजनीतिक पार्टीहरू, अन्तर्राष्ट्रिय समुदायहरूलाई अपील गर्ने र चाहिँ दुःख र चाहिँ अप्ठ्यारो परिस्थितिमा सँगै लिएर जाने जुन प्रकारको व्यवस्थापकीय भूमिका सरकारको हुनु पर्थ्यो त्यो चाहिँ नभएको देख्दाखेरि र खालि स्टन्ड प्रचारमा तपाईँलाई एक शब्दमा भन्दाखेरि अरूको आलोचनामा आफ्नो भविष्य देख्ने, आफ्नो भविष्य पुष्टि गर्ने र अरूको आलोचना गरिसकेपछि देश समृद्ध बन्छ भन्ने चाहिँ प्रकारको झुट सपना सम्प्रेषण गर्ने र तपाईँले अहिले भन्नुभयो जस्तै यस्ता कतिपय क्रियाकलापहरूमा सरकार यो विपत्तिको प्रकरणमा पनि व्यक्त भएको मैले पाएको छु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा, महँगी नियन्त्रणको क्षेत्रमा जनतालाई जसरी पहिला चाहिँ घर घरमा पासपोर्ट, घर घरमा राहत, घर घरमा चाहिँ डेलिभरीका कुराहरू दिइनेछ भनेर प्रचार हल्ला खल्ला गरिएको थियो, घर घरमा रोजगारीको कुरा गरिएको थियो, विदेशमा गएका नागरिकहरूलाई, युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्ने जुन प्रकारको चाहिँ आवश्यक भन्दा बढी हल्ला गरेर सरकारलाई, यो सरकार गठनको निम्ति जनताले समर्थन पनि गरे र सरकारले त्यो प्रकारको प्रचार पनि सरकार आएपछि पनि गर्यो, पहिला पनि गरेको थियो, तर आज परिणाममा आउँदाखेरि ग्यास एउटा चाहिँ तपाईँको थोरै बाटो तलमाथि भएर कहीँ न कहीँ चाहिँ त्यो हुँदाखेरि ग्यास जनताले प्राप्ति नगर्नु, गत सालको यही समयावधि भन्दा 5 गुणा झन्डै महँगी वृद्धि हुनु र त्यसको साथसाथै सुशासनको क्षेत्रमा पनि प्रतिशोध बाहेक परिणाममा कहीँ कतै पनि काम प्रकट नहुनु, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कहीँ कतै पनि परिपक्वतापूर्वक कूटनीतिक प्रणाली अगाडि बढाउन नसक्नु, यी कतिपय क्रियाकलाप गतिविधिहरूले पर्खर हेरको जुन स्थितिमा हामी थियौं त्यो अवस्था अहिले रहेन, सरकार एकदमै चाहिँ अपरिपक्व, उडेनख्याउलो र कहीँ कतै पनि संयोजनको भूमिकाकारी प्रभावकारी भूमिकामा नरहने गरी व्यक्त भएको मैले महसुस गरेको छु।
0: देवेन्द्र पौडेलजी, तपाईँहरूको दिनचर्या पनि सरकारको आलोचना गर्ने, सरकारको विरोध गर्ने, बस्ने होइन?
1: बिल्कुल होइन, सरकारले गरेका कतिपय राम्रा कामहरूको हामीले समर्थन गरेका छौं, गर्छौं र कतिपय चाहिँ खालि विरोधको निम्ति मात्रै विरोध होइन, तर अब यो हाम्रो मात्रै कुरा होइन, जनताले समेत राखेको कुरा हो। त्यसो भएको हुँदाखेरि आलोचनामा मात्रै रमाउने हाम्रो होइन, सरकार भइसकेपछि अरूको आलोचना ग्रहण पनि गर्ने, आलोचनाको अतिरिक्त चाहिँ डेलिभरी पनि दिने, जनतालाई चाहिँ भरोसा र अभिभावकीय भूमिकामा सरकार छ भन्ने कुराको प्रत्याभूति दिलाउनु त सरकारको काम हो नि, त्यो नभएको हुँदाखेरि टिप्पणी गर्नु त लोकतन्त्रको हामीले प्राप्त गरेको ल्याएको यो प्रणालीको विशेषता नै हो। त्यसो भएर आलोचना गर्नु लोकतन्त्रको चाहिँ सुन्दर पक्ष हो, त्यसलाई चाहिँ सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ।
0: तर अहिले चाहिँ अब जुन तरिकाले छिमेकीहरूका सम्बन्धका विषयहरू, कूटनीतिकका विषयहरू, संयुक्त राष्ट्र संघमा गएर गरेको सम्बोधनका विषयहरूदेखि लिएर हरेक कुरामा चाहिँ सरकारले अब यो विपदको बेलामा अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ आफू केन्द्रित वा चाहिँ नेपाल केन्द्रित बनाउनु त सफल बनेको छ नि त होइन?
1: अब यो मैले भनिसके अघि पनि, अब सरकारले संयुक्त राष्ट्र संघका यस प्रकारको सार्वजनिक अघि भए जस्तो केही समय पहिले भए जस्ता कार्यक्रममा सहभागी हुँदा बहुपक्षीय र द्विपक्षीय र विभिन्न देशहरूसँग मल्टिलेटर वार्ताहरू गरेर नेपालको चाहिँ चासो, नेपालको सरकारहरू व्यक्त गरेर कन्भिन्स गर्ने साइन लाइन मिटिङहरूमा सक्रियता हुनु पर्थ्यो। यद्यपि परराष्ट्र मन्त्रीले अहिले तपाईँले भने जस्तै सबै कुराको हामी आलोचना गर्दैनौ, परराष्ट्र मन्त्रीले अलिअलि त्यो भूमिका निर्वाह गर्यो।

0: देखियो त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौ. तर प्रधानमन्त्रीको तपाईँ त्यहाँ गएर हेर्नुभयो भने तयारी गरेको भाषण व्यक्त गर्नुभयो. त्यो भाषण त त्योभन्दा राम्रो शैलीमा योभन्दा पहिलेको सरकारले पनि त व्यक्त गरेका थिए. के अरे राजा महेन्द्रदेखि आजसम्म आइपुग्दाखेरि कुनै पनि प्रधानमन्त्री त्यस्तो प्रकारको कार्यक्रममा गएर अङ्ग्रेजी भाषामा कसले बोलाएका थिएनन् र राम्रो बोलाएका थिए. अझ चाहिँ बढी नै आलोचना गरेको टिका टिप्पणी गरेको केपी ओली पनि चाहिँ बौद्धिक एकाडेमिक चाहिँ संस्थाबाट पढ्नु भएको होइन, अङ्ग्रेजी भाषामा नै नहेरिकन चाहिँ व्यक्त गरेको कुरा पनि त सार्वजनिक भएको छ. केही समय पहिले गएको कार्यक्रममा प्रचण्डले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो, देउबाले पनि अङ्ग्रेजीमै बोल्नु भएको थियो. मैले यसको अर्थ चाहिँ प्रधानमन्त्रीलाई अपमान गर्न खोजेको होइन, हाम्रो देशको सम्माननीय प्रधानमन्त्रीलाई सम्मान पनि छ. तर त्यसैलाई जसरी प्रचार गरियो त्यो प्रचारले परिणाम के भयो त भन्दा परिणाम हुनको निम्ति त छिमेकी मित्र राष्ट्र भारतसँगको सम्बन्ध, छिमेकी मित्र राष्ट्र चीनसितको सम्बन्ध, त्यहाँबाट गएका राष्ट्र प्रमुखहरूसितको वार्ता, एजेन्डाहरूमा सहमति, अरू कतिपय चाहिँ युरोपियन र अरू कतिपय देशहरूसितको चाहिँ सम्बन्ध, एफडीआईको निम्ति अरू कतिपय देशहरूसँग सम्बन्ध कायम गरेर पहल गर्दै लिने र विपदको जुन चाहिँ नेपालमा घटना घट्यो त्यो घटनामा अरू कतिपय चाहिँ छिमेकी राष्ट्रहरूसँग विदेशीहरूसँग कूटनीतिक वार्ता सम्वाद गरेर सहयोगको चाहिँ कहीँ न कहीँ टेबलीकरण गरेर ल्याउन सकेको भएदेखि परिणाम व्यक्त हुन्थ्यो. त्यसो भएर चाहिँ प्रस्तुति राम्रो थियो, मैले आलोचना मात्रै गरेको होइन, प्रस्तुति त परिणाममा व्यक्त त भएन नि. हो त्यहाँनिर सरकार चुकिरहेको छ.
1: र अब जाँदा जाँदै अहिलेको अवस्थामा चाहिँ जसरी नेपालको राजनीति अर्थात हरेक क्षेत्रमा काम गरेका व्यक्तिहरूको पक्राउ, त्यसपछि छोड्ने प्रवृत्ति र अझ भन्दा सरकार नै ढाल्ने खालका रणनीतिहरू चाहिँ अख्तियार भएका रहेछन् पछाडिबाट भनेर चाहिँ के अरे सशस्त्रका आइजी वंशराज दाहालको बर्खास्ती, चोलेन्द्र शमशेरको घरमा छापा, उनी निकटका घरमा छापा, यी सबै प्रक्रियाहरूले गर्दाखेरि सरकारले जुन तरिका अपनाइरहेको छ त्यसमा तपाईँहरूको भन्नु के छ?
0: अनि यसमा कुनै पनि देशमा लोकतान्त्रिक प्रणाली अनुसार विधिको शासन हुन्छ, कानूनको चाहिँ परिपालन गर्नुपर्ने सबैको निम्ति अनिवार्य हुन्छ. खास गरी यी कतिपय क्षेत्रहरूमा पहिला मान्छेलाई चाहिँ हेरेसमेन्ट गर्ने, समात्ने, गिरफ्तार गर्ने र केस र अभियोजन खोज्ने जुन सरकारको नीति छ, जुन क्रियाकलाप र गतिविधिहरू अगाडि बढेको हामी पाउँछौँ, त्यसमा नै पूर्वाग्रह मिश्रित छ. त्यसो भएर व्यक्तिलाई पहिला थुन्ने, गिरफ्तार गर्ने, एरेस्ट गर्ने, त्यसपछि चाहिँ त्यसको चाहिँ अभियोग चाहिँ खोज्न हिँड्ने जुन प्रकारको तरिकाहरू अपनाइएको छ त्यो चाहिँ विधिको शासन र कानूनी राज्यको हिसाबले नमिल्ने कुरा सरकारले अगाडि बढाएको प्रतीत हुन्छ.
1: हस्, देवेन्द्र पौडेलजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: धन्यवाद.
1: हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम्बम बिदा चाहन्छु. नमस्कार.

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 9 AM
4: अहिले बिहानको 9 बज्यो।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। धादिङको गलौदी सड़क खण्डमा दुईतर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाण्डुबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज ओमानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्गको धादिङ गजुरी गाउँपालिका 5 रहेको गलौदी सड़क खण्डमा दुईतर्फिनी गाड़ी सञ्चालनमा आएको छ। आज बिहान 6:30 बजेदेखि गलौदी सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीको कटानका कारण भासिएको सड़कमा थप मरमत गर्नुपर्ने भएकोले गैराती गाड़ीको आवत जावत रोकेर काम गरिएको थियो। सड़क मरमतका लागि गैराती 11 बजेदेखि बन्द गरी काम गरिएको र सड़कमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौदी खण्डको सड़क पूर्ण रूपमा खुलेको हो। अहिले दशैंको समय भएकोले पृथ्वी राजमार्गमा गाड़ीको अत्यधिक चाप छ। गलौदीमा सड़क भासिएपछि गएको शुक्रबार बेलुकादेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो। त्रिशुली नदीको कटानका कारण सड़क भासिएको थियो। यसैबीच संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका अनुसार दशैंमा घर जाने यात्रुका लागि काठमाण्डौ उपत्यकाबाट बाहिरिने मुख्य नाकामा यति बेला कुनै पनि अवरोध छैन। नागडुंगा नौबिसे सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत सबै मुख्य सड़कमा दुईतर्फिनै गाड़ी चलिरहेका छन्। दशैं मनाउन काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप पनि बढ़न थालेको छ। अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाण्डौ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको छ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा हिजोदेखि आज बिहानसम्म 56,809 यात्रु बाहिरिएका छन्। नागडुंगा नाकाबाट 27,649 र फर्पिङ नाकाबाट 5,000 धेरैको संख्यामा यात्रु बाहिरिएका छन्। त्यस्तै थानकोट, भीमडुङ्गा, तिनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडा नाकाबाट पनि यात्रु बाहिरिने गरेका छन्। यसैबीच घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायले भने यात्रुको व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव देखनाथ गौतमले बाटोको अवस्थाको कारण यातायात व्यवस्थापनमा समस्या आएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको मात्रै भाड़ा तिर्न र गाड़ी धनीलाई पनि गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अस्ति आइतबार बिहान बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण प्रभावित मनासलु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापले जनाएको छ। चुमनुम्री गाउँपालिका छ उर्ली लुङ्गु खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीका कारण मनासलुको चुम उपत्यका पुगेका 87 पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सुरक्षा अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनासलु क्षेत्रको प्रवेश बिन्दुमा अलपत्र परेका 98 पर्यटक 73 गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढ़ीले मनासलु पदमार्गमा भने क्षति पुर्याएको छ। एम क्याम्पले अहिले चुम उपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ। चुमनुमरी गाउँपालिका छ लोकपा सार्दीभीरमा रहेको क्याङ्टी लिभर पुल बाढ़ीले बगाएपछि चुम उपत्यकाको पदमार्ग अवरूद्ध बनेको हो। धार्चे गाउँपालिकाको माछा खोलाबाट चुमनुमरीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्याम्पका सूचना अधिकारी ओझाले बताउनुभयो। उहाँका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ, तर माछाखोलाबाट जगतसम्म र सर्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ। आयोजनाले क्षतिग्रस्त पदमार्ग पुननिर्माण गर्न सम्बन्धित निकायसम्म समन्वय भइरहेको पनि जनाएको छ।
काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला घमाइलो छ। दिउँसोपछि हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँ तथा देशका बाँकी हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित दिउँसोपछि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको हो। भोलि पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ। पर्सी भने हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यको मतपेटिका खोलेर गणना थालिएको पार्टीको निर्वाचन समितिले जनाएको छ। पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ। भोलिसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणना तीव्र पारेको समितिले जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नयाँ तथा पुराना गाड़ी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै गाड़ी दर्ता, नामसारी र बीमा सम्बन्धी प्रक्रियालाई सहज बनाएको हो। विभागका अनुसार पछिल्लो निर्णय अनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार निजी तथा सार्वजनिक गाड़ीको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई नै मान्यता दिइनेछ। त्यसका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर गाड़ी जाँच गराउनु पर्ने छैन। त्यस्तै गाड़ी खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजात सहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सकल परिचय पत्र र खरिदकर्ताको फोटो सहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार गाड़ीको बीमा गर्न वा बीमा नवीकरण गर्न समेत गाड़ी धनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषालले संशोधित व्यवस्था अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकोले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो। चन्द्र घण्टा देवीको स्वरूप सामान्य, शान्त एवं करूणामय छ। गीत संगीत क्षेत्रमा लागेकाहरूले चन्द्र घण्टा देवीको विशेष पूजा गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौंको जमरा राखिएको थियो। दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजागरत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रको अवसरमा काठमाडौँ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड़ लाग्ने गर्छ। नेपालले भारतबाट उखुका उन्नत 4 जात भित्र्याएको छ। उखु अनुसन्धान तथा विकासलाई सुदृढ़ बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो। लखनऊमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जात मध्ये सीओएलके 16202, 16407, 17331 र सीओएस 18231 नेपाललाई दिएको हो। बाह्रको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा जात नेपालमा भित्रिआएको हो। काठमाडौँमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बिउ नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढ़ी छ। नार्कले 2 वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानमाझ पुर्याउने योजना बनाएको छ। यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नार्कको विश्वास रहेको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले रूसको सैन्य औद्योगिक क्षेत्रलाई लक्षित गर्दै झण्डै 1600 नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यूकी विदेश नीति प्रमुख काला कालासले नयाँ प्रतिबन्ध बारे जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल एक्समा उहाँले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषय मध्ये आधाभन्दा धेरै रूसको ब्यालिस्टिक क्षेपास्त्र उत्पादन श्रृंखलासँग सम्बन्धित रहेका बताउनु भएको छ। रूस युक्रेन युद्ध शुरू भएता यूले प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि काजा कालासले बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नयाँ प्रतिबन्धको उद्देश्य युक्रेन विरूद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रूसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताउनुभयो। अमेरिका र यू बीचको सहकार्यले रूसमाथिको दबाव थप प्रभावकारी बनाउने पनि उहाँको भनाइ छ। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा शुरू हुनेछ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेलले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 खेलबाट 26 अङ्कसहित 6 स्थानमा छ भने ओमान 29 खेलबाट 33 अङ्कसहित 4 स्थानमा छ। त्यस्तै क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 र यूएई 32 खेलमा 19 अङ्कसहित 8 अर्थात पुछारमा छ। चारभन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। धादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन। दशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको चाप बढ़्यो। काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। मनासलु क्षेत्र पुगेका पर्यटक सुरक्षित। चुम उपत्यकाको पदयात्रा स्थगित। आज दिउँसोपछि पहाड़ र हिमालका केही ठाउँमा वर्षाको सम्भावना। गाड़ीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन। रूसको सैन्य उद्योगलाई लक्षित गर्दै यूको नयाँ प्रतिबन्ध। रूसमाथिको दबाव थप प्रभावकारी बनाउने भनाई। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज ओमानसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट लकर घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।
1: पूर्वको मेची पश्चिमको

कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्तिपीठ छन्। यी पीठमा यस वर्षको घट स्थापनादेखि विशेष पूजा थालिएको हो। यसैबीच ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काठमाण्डुको पछली भैरव जात्रा अन्तर्गत योशी अर्थात लिङ्गो उठाउने परम्परासँगै विधिवत रूपमा शुरू भएको छ। आज बिहान 8 बजेको सायद अनुसार लिङ्गो उठाएसँगै पछली भैरव जात्रा शुरू भएको हो। श्री पछली भैरव अर्थात ज्ञानको जात्रा हरेक वर्ष कौलात्थो चौथी तथा पञ्चमीका दिन गरिने परम्परा छ। पछली भैरव त्यप अर्थात ज्ञानको जात्रामा पछली भैरवको ज्ञानपोलाई पछली पीठ टेको नुघ चिकुमुङ मरू हनुमान भका बर्मटोल श्वेत भैरव हुँदै एंगलको देवघरमा परिक्रमा गरिनेछ। पछि मह अर्थात पञ्चमीका दिन पर्सियो भैरवको मुख्य जात्रा गरिनेछ। नेवार समाजभित्र विशेष गरी ज्यापू तथा मल्ल जातिकाले यो जात्रालाई पुर्खादेखि सञ्चालन गर्दै आएका छन्। नेवार समुदायको शताब्दी पुरानो धार्मिक तथा सांस्कृतिक परम्पराको प्रतीक यस जात्राले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति, आस्था, श्रद्धा र जीवन्त सम्पदालाई उजागर गर्ने गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका 50 वटा दुई पाङ्रे गाड़ी फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फिर्ता गरिएका गाड़ी मध्ये 29 वटा मोटरसाइकल र 21 वटा स्कूटर छन्। ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका गाड़ी खोजतलाश गर्ने क्रममा फेला पारेको जनाएको छ। साथै गाड़ी सुरक्षित ठाउँमा पार्किङ गर्ने, सम्भव भएसम्म अतिरिक्त सुरक्षाका उपाय अपनाउने र हराएमा वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीमा जानकारी गराउँदा खोजी कार्यमा सहज हुने पनि ट्राफिक प्रहरीको भनाइ छ। र जाँदा जाँदै एउटा खबर, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहान प्रेस विज्ञप्ति निकालेर सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो। रासोपाका महामन्त्री विपिन आचार्यले निकालेको विज्ञप्तिमा अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भादिङको गलौदी सड़क खण्डमा दुई तर्फिने गाड़ी सञ्चालन, दशैं मनाउन काठमाडौँ उपत्यका छान्ने यात्रुको चाप बढ़्यो, काठमाडौँबाट बाहिरिने मुख्य नाकामा कुनै अवरोध नरहेको सड़क विभागको भनाई। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै पशुपति क्षेत्रका 9 महाशक्ति पीठमा विशेष पूजा र योशी उठाएसँगै विधिवत रूपमा पछली भैरव जात्रा शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174177118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
3: बड़ा दशैं शुभ दीपावली बनिहाङ तङनाम तथा छठ पर्व को सुखद अवसर में हाम्रा सम्पूर्ण सयपत्री मीडिया ग्रुप प्राली में आबद्ध कार्य समिति प्रमुख संस्थापक दिवहरू साथै सक्रिय सदस्य मीडिया प्रेमी साथीहरू संचारकर्मी लगायत देश तथा विदेश में छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: उपाध्यक्ष निशान युमहाङ, मांगसेबुङ गाउँपालिका तीन साबिक इभाङ छ सिङलाबो इलाम एवं सयपत्री मीडिया ग्रुप प्रवास नेपाल सहपरिवार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देकर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरु चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केरापारी फिदी

नेपालीको दसैँमा त मनि घर आउन पाए, दमरा र रात टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनि घर आउन पाए, दमरा र रात टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।

बडा दशैं शुभ दीपावली बलिहाङ तङनाम तथा छठ पर्वको सुखद अवसरमा हाम्रा सम्पूर्ण सयपत्री मीडिया ग्रुप प्रालीमा आबद्ध कार्य समिति प्रमुख संस्थापक ज्यूहरू साथै सक्रिय सदस्य मीडिया प्रेमी साथीहरू संचार कर्मी लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। उपाध्यक्ष निशान योङहाङ मांगसेबुङ गाउँपालिका तीन साबिक इभाङ छ सिङलाबो इलाम एवं सयपत्री मीडिया ग्रुप प्रवास नेपाल सहपरिवार।

0: आओ आओ केटाहरू ल अरू अरू घर पनि जानु छ ल जाउँ जाउँ जाउँ जाउँ हिँडाउँछौ जाउँ केटाहरू जाउँ
1: बुढा के भएर किन टुलाउनु भएको
2: बुढी यसरी नै हरेक वर्ष हाम्रो घर आँगनमा खुसियाली आउँछ तर मेरो मनमा कहिल्यै खुसी आएन हर पल हर क्षण मेरो मन मस्तिष्कले एउटै मान्छे खोजिरहेछ हो बुढी त्यो मान्छे हाम्रो छोरो हो यी हातले हाम्रो छोराको निधारमा टिका नलाएको पनि आज 10 वर्ष 13 दिन भइसकेछ दसैँ तिहार आयो कि हाम्रो छोरो आउँछ कि भनेर आश गर्छु तर आउँदैन कति वर्ष बिते कति चाडबाड आए भित्तामा दसैँको क्यालेन्डर कति फेरिए तर हाम्रो पर्खाइ कहिल्यै फेरिएन यो चाडबाड आउँदा त झन् झन् छोराको याद आउने रहेछ
1: अर्को साल त आउला
2: नि त्यही आश गरौँ

0: भन्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852547741।
3: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति तथा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका चार, शङ्खुवा सभा, हाल मैले

बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639464। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: धर्मदेवी नगरपालिका चार मामलिङ संखुवा सभा हाल कतार
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ संखुवा सभा
0: रजिन विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से संखुवा सभा
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन संखुवा सभा
1: सम्झना रुङदाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे संखुवा सभा
0: शुक्रराज याखा चैनपुर नगरपालिका दस खराङ संखुवा सभा
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा संखुवा सभा
0: र चन्द्रमाया तामाङ पाँच भवन नगरपालिका साथ वाबुन संखुवा सभा
2: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नि किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
2: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर हुलास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो र त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
3: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
2: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
4: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा प्रोप्राइटर मेघराज साख्य
2: टेलिफोन नम्बर 0295701123
3: मोबाइल नम्बर 9841106022

0: con i quali Cavona vino formato uno scar.
1: राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको एक महिलालाई लक्षित गरी बोलिएको आपत्तिजनक र धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढ़ाएको छ। राज्यसभाका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल निर्देश पनि दिएको जानकारी दिएका छन्। पार्टीको अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर छानबिनको अन्तिम निष्कर्ष नआउँदासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाइएको छ। सोमबार संचार माध्यम तथा सामाजिक सञ्जालमा सांसद सुनारको दावी गरिएको एक विवादास्पद अडियो बाहिरिएको थियो, जसमा महिलामाथि आपत्तिजनक लाञ्छना, अनुच्छेद दबाव र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। उक्त अडियो सार्वजनिक भइसके चौतर्फी आलोचना हुनुका साथै उनलाई सांसद पदबाट निलम्बन गर्न र कानूनी कार्यवाही अघि बढ़ाउन समेत दबाव बढ़ेको थियो। विज्ञप्तिमा उल्लेख भए अनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुच्छेद दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेकाले यो कदम चालिएको हो। राष्ट्रपतिले कानूनभन्दा माथि कोही पनि हुँदैन भन्ने मान्यतामा दृढ़ रहँदै कानून उल्लंघन वा पदीय आचरण विपरीत कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण नदिने समेत स्पष्ट पारेको छ। साथै राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा समेत पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइएको छ। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 रूपियाँ विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको समेत जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्ष धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने समेत सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको जारी मतगणना अन्तर्गत खुलातर्फको दुई सहमन्त्री पदमा कुल 5,089 मतगणना सम्पन्न हुँदा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार 2,178 मत प्राप्त गर्दै खतिवड़ा पहिलो स्थानमा रहेका छन् भने 1,556 मतसहित शिवाकोटीले दोस्रो स्थानमा अग्रता बनाएका छन्। त्यसै गरी साथै प्रदेशबाट 35 वर्ष मुनिका युवातर्फ केन्द्रीय सदस्य पदका उम्मेद्वारहरूको मतगणनामा सचिन तिमल सिन्हा पहिलो स्थानमा देखिएका छन्। पछिल्लो मतगणना अनुसार तिमल सिन्हाले 929 मत प्राप्त गरेका छन्। सुशील भट्टले 882 मत सहित दोस्रो स्थानमा छन्। त्यस्तै महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा वासुना थापाले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणाम अनुसार उनले 3,484 मत प्राप्त गर्दै अग्रता लिएकी हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू हुँदैछ। संहिता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन 6 प्रदेशका मुख्यमन्त्री विराटनगर समेत गइसकेका छन्। रसुवा भटेकोसी बाढ़ीबाट घरबास गुमाएका नुवाकोटवासीका लागि वाइसिएल नेपालले अस्थायी आवास निर्माण गरेको छ। ती अस्थायी आवासहरू आज पार्टी संयोजक प्रचण्डले बाढ़ी पीड़ितलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। त्यसका लागि प्रचण्ड नुवाकोट पुगिसकेका छन्। बेलकोट गढ़ी नगरपालिका नम्बर 7 रातमाटेका विस्थापितहरूका लागि दैनिक 12 घण्टासम्म खटिएर अस्थायी आवास निर्माण गरिएको वाइसिएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले बताएका छन्। 150 अस्थायी घरहरू अहिले निर्माणको अन्तिम चरणमा छन्। अध्यक्ष ओलीले भने अहिले पूर्ण रूपमा तयार भइसकेका 20 घर बने आजै पार्टी संयोजक प्रचण्डले बसोबासका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ। बड़ा दशी नजिकै सँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। दशी मनाउन काठमाडौँ उपत्यकाबाट सोमबार बिहानदेखि 24 घण्टामा 56,809 यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाकाबाट 27,649 र भक्तपुर नाकाबाट 20,615 यात्रु बाहिरिएका छन्। नेपाल यातायात व्यवसाय राष्ट्र महासंघले राजमार्ग बिग्रिँदा सवारी साधन व्यवस्थापनमा समस्या परेको भन्दै यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न समेत आग्रह गरेको छ। र अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले मंगल ग्रहमा कुनै समय जीवन अस्तित्वमा थियो कि थिएन भन्ने प्रश्नको उत्तर दिन सक्ने सम्भावित तथ्य फेला पारेको छ। नासाको पर्सी भरेन्स रोभरले मंगल ग्रहको सतहबाट संकलन गरेको एउटा चट्टानमा प्राचीन सूक्ष्म जीवको गतिविधिसँग मिल्दोजुल्दो संकेत भेटिएको हो। वैज्ञानिकहरूले सफायर क्यानियन नाम दिएको उक्त नमूना अहिले मंगल ग्रहमा रहेको परभिज रेन्स रोभरभित्र सुरक्षित छ। चट्टानमा देखिएका चितुवाको छाला जस्ता धब्बाले कुनै समय त्यहाँ सूक्ष्म जीवको गतिविधि भएको हुन सक्ने सम्भावना देखाएको वैज्ञानिकहरूको भनाइ छ। तर यो खोजले मंगल ग्रहमा जीवन थियो कि थिएन भन्ने अन्तिम प्रमाण भने दिइसकेको छैन। चट्टानमा देखिएका धब्बा जैविक गतिविधिबाट बनेका हुन् या अन्य कुनै रासायनिक तथा भूगर्भीय प्रक्रियाका परिणाम हुन् भन्ने छुट्याउन थप अध्ययन आवश्यक छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह लिएर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: हेलो
1: हेलो
0: भन्नु
1: खेल्दै हो र
0: बच्चासँग खेल्दै हो
1: एउटा नम्बर के पत्र
0: के नम्बर हो र
1: अलिकति पैसा पठाइदिएको त्यसकै नम्बर हो
0: किन दसैँमा घर आउने होइन र
1: छुट्टी नै पाएन त्यही भएर अलिकति पैसा पठाइदिएको दसैँ खर्च
0: पैसाले मात्र हुन्छ र
2: अनि छुट्टी पाउनु परेन
0: चाहिँ पैसा चाहिँ
2: भने जस्तो हुन्छ र विदेशमा हेलो हेलो

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँग
1: सधैं शनिबार आउने मान्छे आज सरोजा र यहाँहरू दीपावलीको सुख उपलक्ष्यमा सुख शान्ति र समृद्धि सहित हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुखका कुरा मनभरि छन् व्यक्त गर्न मन लाग्छ, दुःखका कुरा पनि उत्तिकै छन्। बुढी गण्डकी हिजो जसरी भोटेको सी बाढ़ी आएको थियो, बुढी गण्डकी हिजो त्यसै गरी बाढ़ी आएर धेरै धनजनको क्षति भएको छ, धेरैजनाले आफ्नो ज्यान गुमाउनु भएको छ भने धेरैजनाले आफ्नो परिवार गुमाउनु भएको छ, धेरैजनाले आफ्नो सम्पत्ति गुमाउनु भएको छ। विभिन्न ठाउँमा रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूले यो दुःखद खबर प्राप्त गरिरहँदा हामी मात्रै होइन देश नै शोक मग्न छ। यस्ता घटनाहरू यस्ता प्राकृतिक विपत्तिहरू प्राय देशमा भइरहन्छन्, अझ यो पाली चाहिँ अलि बढ़ी भएको छ। यसले गर्दा सबैजना चनाखो रहनुपर्छ, सचेत रहनुपर्छ भन्ने हाम्रो आग्रह छ। जतिजनाले बाढ़ी पहिरोबाट आफ्नो ज्यान गुमाउनु भएको छ, दिगम्बत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौं भने हामी घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं र परिवारजन प्रति समवेदना प्रकट गर्दछौं। 4541 9394 खुल्ला छ। देश विदेशमा रहनुभएका मित्रहरूले आफ्नो नम्बर डायल गर्नुहोस्, 4541 9394। हामी कुराकानी गरौंला, देश विदेशबाट हेर्ने सुन्ने सबैले यो कार्यक्रमलाई शेयर गर्नुहोला। हामी सामाजिक सञ्जालबाट व्याप्त रूपमा तपाईँहरूको माझमा छाइरहेका छौं। अब शुरूमा रेशम थापा, गीता देवी र सात्रीको सुरको एउटा दशैं विशेष गीत प्रस्तुत गर्दैछौ, रूमालै छचिनु गाउँघरको मायालाई सुधार्छ भन्दैनु।

रुमालै छसिनु गाउँघरको मायालाई सोध्या छ भन्दिनु यो प्रदेशमा अथवा प्रवासमा रहेको नेपाली अथवा लाउडे पल्टनमा रहेको एउटा राष्ट्र सेवकले आफ्नो गाउँघरको सम्झना स्वरूप गाएको गीत सम्झना स्वरूप पस्किएको एउटा भावना थियो हामीले प्रस्तुत गर्यौं शुभारम्भमा देशभरबाट कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ अनि हेर्दै पनि हुनुहुन्छ तर भिडियोमा मेरो तस्विर भने आज कैद छैन तर कार्यक्रमलाई रेकर्ड हो कि भनेर नसम्झनु होला यो लाइभ कार्यक्रम हो कहिले काहीँ झुक्किनुहुन्छ लाइभ होइन कि भनेर मान्छे नदेख्दाखेरि आज मलाई त्यति देखिन मन लागेन किनभने आज मेरो अनुहार अलिकति हेर्न राम्रो छैन तपाईँले सोचे जस्तो राम्रो छैन है त्यसैले आज म अडियोमा मात्रै तपाईँसँग उपलब्ध छु त्यसैले अन्यथा नलिनु होला आज भने हामी कुराकानी गर्छौ 4541 9193 4541 9194 छोटो मिठो त्यो पनि शुभकामना राख्छौ र शुभकामना व्यक्त गर्छौ आजको बसाई सिद्धार्थ ब्याङ्कले प्रायोजन गरेको छ सिद्धार्थ ब्याङ्कमा तपाईँले खाता खोल्नुहोला सिद्धार्थ ब्याङ्कलाई तपाईँले सम्झिनुहोला सिद्धार्थ ब्याङ्क तपाईँ हाम्रो साथमा छ यो बेला लाइनमा जाँदैछु कोही मित्र हुनुहुन्छ स्वागत गरौं 4541 9193 4541 9194 ल ठिक छ धेरै मित्रहरूलाई अपत्यार लाग्न सक्छ झुक्किन सक्नुहुन्छ यो कार्यक्रम लाइभ भइरहेको छ मैले त्यो अर्थमा भनिरहेको छु कि आज भिडियो नदेखेपछि धेरैजना मित्रहरूले यो कार्यक्रमलाई रेकर्ड हो कि भनेर सम्झनुहुन्छ तर होइन हामी प्रत्यक्ष कुराकानी गर्छौं 4541 9193 4541 9194 यो कार्यक्रम हो लाइभ अब हामी जाँदैछौ अर्को एउटा गीततर्फ गीत हामीले रोजेका छौं पासपोर्ट झोलामा पछिल्लो समय बजारमा आएको गीत छ राम थापा शिशिर र विश्वरी देवीको स्वरमा विश्वरी देवी र राम थापा शिशिरले गाउनु भएको नयाँ गीतको लय शब्द सिर्जना भने राम थापा शिशिरले गर्नुभएको छ राम थापा शिशिरको युट्युब च्यानलबाट पछिल्लो समय बजारमा आएको नयाँ गीत पनि हो

धेरै परदेशिना लागेका दशैंको मुख अथवा चाडबाडको मुखमा परदेशिना लागेका धेरै नेपालीहरूको एउटा वास्तविक कथा पासपोर्ट झोलामा यो गीत प्रस्तुत गर्यौं। दशैं भन्ने बित्तिकै विशेषत प्रवासी नेपालीहरूलाई लाग्छ अलिकति बढ़ी बिछोड़को पीड़ा, अलिकति बढ़ी दूरी टाढा हुनुको पीड़ा हामी नेपालीहरूले गीत संगीत मार्फत प्रस्तुत गर्ने गरेका छौं। त्यही वर्गको एउटा गीत पासपोर्ट झोलामा प्रस्तुत गर्यौं। राम थापा शिशिर र विश्वरी देवीको स्वर थियो। अब हामी टेलिफोनमा जान्छौं। कोही मित्र हुनुहुन्छ? नमस्कार। आज के भएको छ? अघि घण्टी बजिरहेको थियो तर फोन भित्र लिने बित्तिकै ट्याटा टोटो भएको छ। सायद टेलिफोनमा समस्या आउन सक्छ। यो समस्या छ भने ईसा धमालालाई छिटै समाधान गर्नका लागि म अनुरोध गर्न चाहन्छु। बाहिर घण्टी बजेको छ, फोन उठेको छ, तर भित्र जब हामी इन्ट्री गर्छौं त्यस पछाडि यो ट्युनिङ तपाईँले सुनिहाल्नुभयो, ट्याटा टोटो ट्याटा टोटो। अब हामी यो सुन्न चाहँदैनौ ईसाजी, यसको छिटै समाधान निकाल्नु होला। त्यो समाधान निकाल्नु भन्दा पहिला फेरि यो माहौललाई संगीतमय बनाउँदै मैले प्रस्तुत गर्दैछु गीत रहेको छ असाध्यै मिठो, पछिल्लो समय टिकटकमा सर्वाधिक मन पराउनु भएको, तपाईँले असाध्यै माया गर्नुभएको खेम सेन्चुरी र विष्णु माझीको परदेशले किन्यो घरदेशले बेच्यो। यो गीत हामी प्रस्तुत गर्दैछौ। यो गीत सुन्दै गर्दा सुनाउँदै गर्दा यो पनि त्यस्तै हरेक नेपालीहरू अथवा परदेशिनी भएका नेपालीहरूको कथा व्यथा, उहाँले भोग्नु भएको पीड़ा र विशेषतः परिवार बीच दूरी टाढा भएको कुरा, यस्तै यस्तै वियोगान्त कुराहरू गीतमा उनिएको छ। यो गीत सुन्न र सुनाउन मन लाग्यो सबै नेपाली मनहरूमा। फेरि यसले दशैंको आभास गराउँछ।

0: एम सेन्चुरी र विष्णु माझीको सुमधुर गलाले भरिएको यो मिठो भाका परदेशले किन्यो घरदेशले बेच्यो प्रस्तुत गर्यो। स्वागत छ फेरि हामी छौं रेडियो काठमाडौँद्वारा उत्पादित यो कार्यक्रम इन्द्रेणीमा। म छु प्रस्तुता सरोज लामिछाने। चन्द्रमणि दाईको साथमा आज सट्टामा म आएको छु। चन्द्रमणि दाईको साथमा सुन्ने यो कार्यक्रमलाई मैले त्यो तरिकाको प्रस्तुत गर्न सकुला नसकुला तर सम्झिरहेको छु आदरणीय चन्द्रमणि दाईलाई। विभिन्न कार्यक्रममा व्यस्त रहँदा उहाँको ठाउँ परिपूर्ति गर्न म तपाईँको माझमा आएको छु। 4591 3 सय 4 सय पनि खुल्ला छ। हामी शुभकामना आदान प्रदानका लागि तपाईँलाई आह्वान गरिरहेका छौं। हामीले सामाजिक सञ्जाल मार्फत होस् अथवा टेलिफोन मार्फत होस् अथवा विभिन्न माध्यम मार्फत हामी आफ्ना आफन्त इष्ट मित्रहरूलाई यो बड़ा दशैं तथा शुभ दीपावलीको अन्य विभिन्न चाडपर्वको शुभकामना लिने र दिने गर्छौं। हामीले त्यो माध्यम बनेका छौं कि हाम्रा आफन्तजनहरूमा हाम्रा शुभकामनाहरू पुग्न सकुन्। त्यसैले लाइनमा आउने मित्रलाई स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्कार।
0: कहाँबाटको बोल्दै हुनुहुन्छ?
1: हजुर म मनमैजु काठमाडौँबाट महेश दवारी।
0: के भन्नुभयो?
1: मनमैजु काठमाडौँबाट म महेश दवारी बोल्दैछु।
0: महेशजी मनमैजुमा के गर्नुहुन्छ?
1: टिचर हो।
0: हजुर
1: म मनमैजुको मानसिंह धर्म महाविद्यालयमा पढाउँछु।
0: ए टिचर टिचिङ गर्नुहुन्छ तपाईँ? आज स्कुल बिदा छ?
1: हजुर आज स्कुल बिदा छ। अब सरकारी स्कुल हो त्यसै
0: नत्र त्यति बेला त तपाईँ मजाले ल ख भन भन्ने बेला भयो होइन?
1: रेडियो सुन्दैछु, मलाई एकदम मनपर्ने कार्यक्रम इन्द्रेणी।
0: हस् खुसी लाग्यो, धन्यवाद।
1: भएको बेला सुन्न पाइँदैन अनि स्कुल नभएको बेला सुन्ने त हो।
0: ठिक छ ठिक छ, धेरै धन्यवाद तपाईँको आफ्नो अमूल्य समय फुर्सदिलो समय निकालेर हामीलाई सम्झिनु भयो। शुभकामना राख्नुहोला।
1: शुभकामना सर्वप्रथम त तपाईँ लगायत सम्पूर्ण रेडियो काठमाडौँ 92.1 युनिटलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु र जसले मलाई महेश दवारी भनेर चिन्नुहुन्छ, जो जहाँबाट मलाई सुनिराख्नु भएको छ उहाँहरू र मेरो घर परिवार, मेरो बुवा मम्मी यही हुनुहुन्छ, बुवा मम्मी, मेरो दिदीहरू, मेरो भाइ होइन भिराजुहरू लगायत मेरो विशेष गरेर मेरो मिसेसलाई होइन लगायत जसले मलाई महेश दवारी भनेर सुन्नुहुन्छ चिन्नुहुन्छ उहाँहरू लगायत सम्पूर्ण शिक्षक साथीहरू मानसिंह धर्म माध्यम विद्यालयमा अध्यापक र सम्पूर्ण शिक्षक साथीहरू उहाँले पनि मलाई सुन्दै हुनुहुन्छ भने उहाँहरू लगायत सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ विजयादशमीको शुभ दीपावलीको लगायत छठ पर्वको समस्त चाड पर्वको हार्दिक मंगलमय शुभकामनाका शब्दहरू व्यक्त गर्न चाहन्छु।
0: हस् धेरै धन्यवाद छ महेशजी, सुन्दै रहनुहोला। नमस्कार। महेश दवारी काठमाडौँको मनमैजुबाट हुनुहुन्थ्यो। हाम्रो तर्फबाट पनि यहाँको घर परिवार यहाँलाई सुख शान्ति समृद्धि सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौ। लाइनमा को हुनुहुन्छ? नमस्कार।
2: नमस्कार हजुर।
0: धनप्रसाद भूषाल।
2: प्रसाद राधी आज
0: बुझिन
2: धनराम भूषाल
0: हो हो म त्यही भन्दैछु। अब मनले मनमा राखेपछि जे भने पनि भयो होइन?
2: एकदम
0: धन र घनामा के फरक छ र?
2: आत्मीय एकदम आत्मीय सम्बन्ध छ सर। सर यसो बोलचाल गर्न पाएन धेरै दिनपछि भेटघाट गर्न नपाए पनि तर हामी आत्मा छौँ क्या, आत्मीय छौँ क्या।
0: ल खुसी लाग्यो सम्झिनु भएकोमा। तपाईँलाई शुभकामना दशैंको।
2: सर भन्दैछु म विजय दशमीको अब देशमा अब प्रकृति विपद आइपरे पनि जे परे पनि अब विजया दशमी घर घर रूपमा खाइसकेको छ। आफआफ्नो दक्षिण छ र आफआफ्नो तरिकाले चाडपर्व चाडपर्व विशेष बनाएर मनाउनु होला। सबैलाई शुभकामना। अर्काले घोडा चढ्न आफू धुप चढ्ने कोसिस नगर्नु होला, किन भन्दाखेरि हुँदा खाने र हुने खानेको समाज छ हाम्रो। त्यही भएर आफू चाहिँ त्यस्तै चिजमा रहनु होला र हाम्रो चाडबाड मनाइ हाम्रो कला संस्कृति देखेर विदेशीलाई पनि इच्छा लागोस् त्यस्तो तरिकाले मनाउनु होला साधारण तरिकाले भनेर भन्दै सबैलाई शुभकामना दिँदै म बिदा भएका छु।
0: हस् धेरै धन्यवाद धनराम भूषाल। बालाजुको हाइटबाट हुनुहुन्थ्यो शुभकामनाको साथमा। मित्रहरू अहिले धेरै मान्छेहरूले धेरै साथीहरूले घाँटी हेरी हात निल्नु होला भन्नुहुन्छ, धेरैले गच्छी हेरी दसैँ मनाउनु होला भन्नुहुन्छ। खासै यो चाहिँ पुरानो भयो जस्तो लाग्छ मलाई। अहिले मान्छेहरूले खासै चाडपर्वहरू त्यसै गरी नै मनाउँछन्। अहिलेका मान्छेहरू अलिक धेरै पहिलाका जस्तो छैन। अहिले स्वतन्त्रताको हकमा, वाक स्वतन्त्रताको हकमा अहिले धेरै मान्छेहरू शिक्षित भइसकेका छन्। धेरै मान्छेहरूले देश विदेश देखेका छन्। धेरै मान्छेहरूले सामाजिक सञ्जाल मार्फत अहिलेको डिजिटल बजारमा धेरै मान्छेहरूले ज्ञान हासिल गरेका छन्। शिक्षित भइसकेका छन्। धेरै मान्छेहरू छोराछोरी शिक्षित भएर आफ्ना बा आमालाई पनि त्यो खालको वातावरण बनाएका छन्। अहिले अशिक्षित हुनुभएका हाम्रा बा आमा होलान्, नजानेका हाम्रा बा आमा होलान्, डिजिटल बजार नबुझेका बा आमा होलान्, चलाउन नजान्ने होलान्, तर अहिलेका नयाँ पुस्ताले ती बा आमालाई पनि सक्षम बनाइसकेका छन्। त्यसैले अबको समाज भनेको घाँटीहरूले हाड मिल्नु पर्छ भनेर त्यति सुझाव दिनुपर्ने खालको समाज छ जस्तो लाग्दैन है। यो पुरानो भइसक्यो, अब हामी नयाँ शुभकामना दिउँ। को हुनुहुन्छ लाइनमा? नमस्कार।
3: हजुर नमस्कार।
0: शुभ नाम?
3: म बोल्दैछु रामको सभा पाँच कमनबाट, सपना तामाङ।
0: सपनाजी आराम हुनुहुन्छ?
3: हजुर एकदमै दाई आरामै छु। अनि हजुरहरूलाई कस्तो छ?
0: हामीलाई पनि आरामै छ, शुभकामना राख्नु होला।
3: हुन्छ, फर्स्टमा त अब हजुर लगायत अनि रेडियो इन्द्रिणी होली उनीलाई नै विजय दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे। अनि हुनुहुन्छ साथी हाम्रो सुमिता याखा, अनि हुनुहुन्छ बहिनी चन्द्रमाया, भावना मगर, जुनिता चामलिङ, दिदी उनिसा, अनि भाइहरू मन मक्तान हुनुहुन्छ, राजविराई काइला, सुराज राई टुम्सा, कृष्ण तामाङ, अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई चाहिँ विजय दशमीको धेरै धेरै शुभकामना व्यक्त गर्दै भयो। ल नमस्ते, टेकेयर, बाई।
0: नमस्कार, तपाईँलाई पनि धेरै धेरै शुभकामना हाम्रो तर्फबाट, लाखौं करोडौं अरब शुभकामना व्यक्त गर्छौ। अविष्णाजी हामी फोन लिन्छौ या गीत सुन्छौ? फोन लिन्छौ। नमस्ते।
4: हेलो, नमस्ते।
0: नमस्ते, शुभ नाम के होला?
4: सपना खड्का, पारेश्वरबाट।
0: आराम हुनुहुन्छ?
4: एकदमै आरामै छु। हजुरलाई कस्तो छ?
0: हामीलाई पनि ठिक छ, शुभकामना राख्नु होला।
4: सर्वप्रथम त हजुरको लागि अनि हाम्रो ईशाजीको लागि, ईशाजीलाई चाहिँ दुई गते घर जाँदै हुनुहुन्छ क्या, सुनिराख्नु भयो, हाल्नु भएको छ शुभयात्रा अग्रिम अनि यति बेला पनि हुनुहुन्छ है। सम्पूर्ण साथीहरूलाई कोही कसैलाई बिर्सेको छैन, बिजी भएको कारणले नाम लिन सकेर सम्पूर्ण साथीहरूलाई बडाजुतिको धेरै धेरै शुभकामना भन्ने टिप्पणी। नमस्ते।
0: नमस्ते। नमस्ते, सपना खड्का बानेश्वरबाट हुनुहुन्थ्यो शुभकामनाको साथमा। अर्को लाइनमा आउने मित्रलाई स्वागत गरौं। को हुनुहुन्छ? 4591 3000 4591 4000 खुल्ला छ, फटाफट आउनुहोला, शुभकामना राख्नुहोला। तर यो बेला भने हामी गीत प्रस्तुत गर्दैछौ।
5: अब त बिरोटामा कोदो बेसी खान्छ धान
6: नानी बाबाहरू।

0: रेशम सापकोटा र विष्णु माझीको स्वरमा यो निकै मिठो दशैंको गीत, तिहारको गीत, धेरै वर्ष परदेश बसियो, अब खुशी बोकेर, उमङ्ग बोकेर म स्वदेश फर्कँदैछु, परिवारको सपना बोकेर स्वदेश फर्कँदैछु भन्ने एउटा उत्सवजन्य, एउटा रमाइलो, एउटा वास्तवमा आफ्ना खुशीका उमङ्गहरू छाएको एउटा गीत, जसले धेरै खुशीहरू लिएर फर्किएको एउटा कथा प्रसंग हामीले प्रस्तुत गर्यौं। कहिले दुःखका त कहिले सुखका यिनै गीत संगीत सुन्दै हामी अघि बढ़िरहेका छौं। रेडियो काठमाडौँले उत्पादन गरेको कार्यक्रमलाई देशभरबाट सुन्दै हुनुहुन्छ सबैजना प्राविधिक मित्रलाई म फेरि धन्यवाद दिन्छु र यहाँलाई पनि दशैंको शुभकामना व्यक्त गर्छु। यहाँलाई मात्र होइन, यहाँको घर परिवारलाई, यहाँको रेडियो टीमलाई, संचालक टीम, विज्ञापनदातादेखि सम्पूर्ण सहकर्मीहरूलाई म शुभकामना व्यक्त गर्छु। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्कार।
1: हेलो, नमस्ते।
0: शुभ नाम?
1: पूर्वेली आकाश राई बोलिरहेको छु धरानबाट।
0: धरानबाट आकाशजी, अहिले केबाट सुन्दै हुनुहुन्छ?
1: अहिले म लाइभबाट सुनिरहेको छु, फेसबुक लाइभबाट।
0: लाइभबाट सुन्दै हुनुहुन्छ, शुभकामना राख्नु होला।
1: हुन्छ, फर्स्टमा त हजुर लगायत हाम्रो रेडियो एफएम इन्डा टिमलाई नै शुभ दिन र बडा राशिको धेरै धेरै शुभकामना फर्स्टमा दिन चाहे है
0: हजुर।
1: अनि अन्य मेरो साथीहरूलाई शुभकामना राख्नु पर्दा साथीहरू हुनुहुन्छ दिदी भूमिका राई, कमला मुखिया, सिस्ताई बिहानी, अनुष्का, हाम्रो तारा भुजेल, लक्ष्मी छेत्री, बोबी श्री मगर, ढकाल धर्मरा, सरस्वता पोखरेल, भाइनीमा शेर्पा, भगी सुनिता कुलुङ, वरुण चन्चले, हाम्रो प्रवीण मगर हुनुहुन्छ काठमाडौँतिर, अनि उताबाट किशोताङ, सोनिम शेर्पा, राईनी राजकला भइगयो, सानु कमला लगायत अब धेरैले प्रोग्राम सुनिराख्नु भएको छ। काली कमला वानेम, निश्चल निर्माला वानेम, हाम्रो वरुण चन्चले भएको, बाँकी सबै सबै मेरो साथीहरूलाई बढाएर राखेको धेरै धेरै शुभकामना, धेरै सुतिन्छु ल।
0: यहाँलाई पनि धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। अर्को लाइनमा जाउँ, को हुनुहुन्छ? नमस्कार।
2: हेलो, नमस्कार, ह्याप्पी बडा दशैं दाजु इन्द्रणीलाई, अनि रेडियो के अरे रेडियो काठमाडौँ लगायतलाई सम्पूर्णलाई दशैंको शुभकामना छ है। म लालसिंह बोहरा हो, भक्तपुरदेखि।
0: हजुर, यहाँलाई पनि धेरै धेरै शुभकामना। अरू शुभकामना छन् भने राख्नु होला।
2: सर्वप्रथम त अब हजुरलाई छ, अनि मेरो डोटीमा बस्नुभएका सबैलाई सबै शुभकामना छ। जसले मलाई लालसिंह बोहरा भन्ने सुन्नुहुन्छ, सबैलाई रेडियो काठमाडौँबाट नै शुभकामना भन्ने चाहन्छु।
0: धेरै धन्यवाद, यहाँको घर परिवारलाई पनि शुभकामना। लालसिंह बोहरा हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँसँग हामी छुटेका छौं। अर्को लाइनमा पनि कोही मित्र प्रतीक्षामा हुनुहुन्छ भने हामी लिइहाल्छौ। 45 91 300 45 91 400 दुईटा लाइन खुल्ला छ। नमस्ते। हेलो,
3: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? तीर्सनाजी, कहाँबाट भन्नुभयो? रोल्पाबाट। कुन रेडियो सुन्दै हुनुहुन्छ? मालाश्रीबाट कार्यक्रम सुन्दै गर्दा अहिले पाल्पा आसपासका क्षेत्रमा रहने सबैलाई सम्झना, माया र दशैंको शुभकामना यहाँले पनि राख्नु होला।
3: हुन्छ, सर्वप्रथम हजुरको लागि, अन्तिम दिनसम्म बस्नुभएको मित्रको लागि, रेडियो अलिता टिमको लागि र रेडियो मालाश्री अलिता टिमको लागि, र साथीहरू मभन्दा अघि मभन्दा पछि आउने यो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई दशैंको शुभकामना भन्दै छुट्टिन्छु। नमस्ते।
0: हस्, धन्यवाद धन्यवाद, उहाँलाई पनि हामी विदा गर्यौं। अर्को लाइनमा जाउँ, कोही मित्र हुनुहुन्छ?
4: हेलो,
0: नमस्ते।
4: हजुर, म कागेश्वरी मनरा वार्ड नम्बर 4 हरिबहादुर नगरकोटी बोलेको। हजुर,
0: हरिबहादुरजी, तपाईँलाई बडा दशैंको धेरै धेरै शुभकामना।
4: हजुरलाई पनि, हजुर मेरो पहिला
0: ल शुभकामना राख्नु होला आफ्नो आफन्तलाई।
4: हजुर, हजुरलाई पहिला शुभकामना, हजुर अनि त्यहाँ बस्ने ऋषि धमला बहिनीलाई,
0: इशा धमला।

0: हेलो सर नमस्कार,
1: को बोल्दै हुनुहुन्छ?
0: कल्याणबाट विश्व प्रकाश नाथकी है।
1: विश्व प्रकाशजी कुनबाट सुन्दै हुनुहुन्छ?
0: रेडियो तहलकाबाट कल्याणमा।
1: तहलकाबाट कार्यक्रम इन्द्रेणी गुन्जिरहेको छ। सबैलाई सम्झना माया, तपाईँको गाउँघरमा सबैलाई दशैंको शुभकामना यहाँले राख्नु होला।
0: फ्यान्टीहरूलाई पनि हार्दिक शुभकामना हुन चाहन्छु। यति बेला हाम्रो समय धेरै धेरै यादस्मीहरूले हार्दिक मनाउने शुभकामना व्यक्त गर्न चाहन्छु। जति पनि साथी सुन्नुहुन्छ उहाँले सम्पूर्ण साथीलाई देशवासी जिल्लावासी एकदम सम्पूर्णलाई यादस्मीको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछु है।
1: हस्, धेरै धन्यवाद, यहाँलाई पनि शुभकामना। हामी छुट्छौँ है त विश्व प्रकाशजी।
0: हस्
1: नमस्कार। यति बेला गाउँघरमा चहलपल विस्तार विस्तार घर वरिपरि फूल फुलिरहेको छ। केही सप्तरंगी फूलहरू, केही मखमली फूलहरू, केही गोदावरी फूलहरू, अनि बारीमा कोदो लहलह भएको छ। बारीका दिलभरि बोडी टिप्ने बेला भएको छ। कतै कतै फर्सीका गान्टाहरू पनि भेटिन्छ। कहिलेकाहीँ दशैंको मासु खाइरहँदाखेरि फर्सी पकाएर खाँदा पनि मिठो नै हुन्छ। पहिले जस्तो दशैं अलि उमेर ढल्किएपछि अलि विस्तार जिम्मेवारीले थिचेपछि खासै त्यस्तो नहुँदो रहेछ, तर आफन्त इष्टमित्रहरू बाल बचेराहरूले चाहिँ दशैं पर्व मनाइरहँदा फेरि त्यो खुसीले पनि आफूलाई थप खुसी मिल्दो रहेछ। जे होस्, परिवारमा एकजना मान्छे मात्रै खुसी भयो भने पनि त्यो खुसीले सबैलाई खुसी मिल्दो रहेछ। कोही मान्छे अस्वस्थ भयो, बिरामी भयो भने त्यसलाई फेरि त्यो कारणले पनि सबैजना मानसिक रूपमा र विभिन्न कारणले बिरामी हुने अवस्था हुँदो रहेछ। यो बेलामा कसैलाई रोग नलागोस्, कसैलाई प्राकृतिक विपत्ति नपरोस्, कसैको नराम्रो नहोस्, सबैको राम्रो होस्, सबैको सुखद होस्, यिनै संसारहरू यो पर्वमा सुन्न पाइयोस्। यो गाउँघरले धेरैको मन यति बेला फर्काएको छ। धेरै परदेशीका मनहरू फर्किँदैछन्। धेरै शहरमा कर्मको लागि रहनुभएका धेरै नेपालीहरू आफ्नो गाउँघर फर्कदै हुनुहुन्छ। त्यो पनि खुशी लिएर यहाँको सोचेको चाहेको सबै कुराहरू पूरा होस्, अर्थपूर्ण होस्, यही चाहन्छौ। लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्कार।
2: नमस्ते हजुर, लोक साङ्गीतिक अभिवादन अनि ह्याप्पी दशैं
1: हजुरलाई पनि। को बोल्दै हुनुहुन्छ?
2: म ढकाल धर्मराज दुबईबाट।
1: आराम हुनुहुन्छ नि?
2: एकदम आराम, कुशल छु। हजुरलाई कस्तो छ?
1: हामीलाई पनि ठिक छ। शुभकामना राख्नु होला।
2: शुभकामना राख्नु पर्दाखेरि विशेष गरी यति बेला रेडियो काठमाडौँमा कार्यक्रम रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई विजयादशमीको शुभकामना। अनि आज जन्मदिन मनाउने बुहारी नानी नानु गुरुङ, अनि बहिनी मन्जु मगर, अनि हुनुहुन्छ हाम्रो सम्झी अर्जुन छेत्री लगायत सबैलाई शुभकामना। रेडियो सुनेर बस्ने सम्पूर्णलाई फेरि पनि दसैँको शुभकामना हुँदै विदा
1: गर्छु। हस्त नमस्ते, धन्यवाद। ढकाल धर्मराज यति बेला युएबाट हुनुहुन्थ्यो शुभकामनाको साथमा। अर्को लाइनमा जाउँ। को हुनुहुन्छ? नमस्ते। कोही हुनुहुन्छ भने ठिक छ, हुनुहुन्न भने एउटा गीत सुन्छौ। एउटा गीत हामी सुनिहाल्छौ, तर लाइनमा कोही मित्र आउनु भएको जानकारी छ। नमस्कार।
3: नमस्ते। नमस्कार, गुड मर्निङ।
1: हजुर, को बोल्दै हुनुहुन्छ?
3: म सुदूरपश्चिम रणजा अजिमेरबाट हो, परमल चन्द।
1: परमल चन्द परी
3: हजुर।
1: केबाट सुन्दै हुनुहुन्छ डलिलधुरामा?
3: रेडियोबाट सुन्दैछु भन्नुभयो।
1: कुन भन्नुभयो?
3: रेडियो मेलौली।
1: मेलौलीबाट कार्यक्रम डलिलधुरा आसपासका क्षेत्रमा सुन्ने सबैलाई दशैंको शुभकामना छ। यहाँले पनि शुभकामना राख्नु होला।
3: सबैभन्दा पहिला हजुरलाई अनि रेडियो काठमाडौँको होल परिवार
1: यति हो
3: रेडियो पारेपछि सुनिराख्नुभएका सबै श्रोतालाई एकमुष्ट ऋषिको धेरै शुभकामना छ। छुट्टिन्छु, नमस्ते।
1: हस् नमस्कार, धेरै धन्यवाद। परमल चन्द परी यो बेला डडेलधुराबाट रेडियो तहलका मार्फत, माफ गर्नुहोला, रेडियो मेलौली मार्फत सुन्दै हुनुहुन्छ। सबै सबैलाई फेरि पनि स्वागत गर्दै लाइनमा आउने मित्रलाई फेरि बोलाउँछु। को हुनुहुन्छ? 4591300, 4591400 हामी टाइट टाइट गरेर लिँदैछौ। सकेसम्म आउने मित्रलाई खाली हात नफर्काउँ, शुभकामना व्यक्त गरेरै फर्काउँ भनेर हाम्रो त्यो मनसाय छ। अवश्य पनि फोन 4591300, 4591400, आज मैले फोन नम्बर मात्रै 50 चोटि भनिसके होला, सायद यो नम्बर भनिरहन नपर्ला, किनभने हामीलाई साँचो माया गर्ने मित्रहरूले कापीमा होइन मनमा हृदयमा लेखिसक्नु भएको छ। शुभकामना आदान प्रदान जति मित्रहरूसँग राख्यौं, शुभकामना राख्न सफल भयौं। सामाजिक सञ्जाल मार्फत धेरै मित्रहरूले हामीलाई हेर्नुभयो, सुन्नुभयो, कमेन्टहरू लेख्नुभयो। आज मैले तपाईँको कमेन्ट चाहिँ पढिन ल। आज हामी फोनमै केन्द्रित रह्यौं किनभने धेरै मित्रहरूलाई समावेश गर्नु थियो, धेरैको शुभकामना लिनु थियो। अब भोलि पर्सि अवश्य दिन बाँकी नै छन् इन्द्रेणीमा, कहिले चन्द्रमणि दाई त कहिले म आएर तपाईँसँग शुभकामना आदान प्रदान गरौंला नै। हामीलाई एक घण्टासम्म सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद। पानी परिरहेको छ, पानी नपर्दा पनि कतै कतै खोला नाला तटीय क्षेत्रमा बाढ़ी पहिरो जाने सम्भावना प्रबल छ। पछिल्लो समय भोटे कोशीले पनि त्यो खालको एउटा त्रास फैलाएको छ। बुढी गण्डकी त्यस्तै अरू धेरै नदी अथवा तटीय क्षेत्रमा अथवा खोला नालाको छेउछाउमा बसोबास गर्ने धेरै हाम्रा जनसमुदायहरू, हाम्रा दाजुभाइहरू, दिदीबहिनीहरू चनाखो रहनुहोला, सचेत रहनुहोला।

सकेसम्म त्यस्तो ठाउँबाट बसाई सरेकै राम्रो हुन्छ, सतर्कता अपनाएकै राम्रो हुन्छ। यस्तो प्राकृतिक विपत्ति अब कसैलाई नपरोस्, सुन्न नपरोस् र नहोस् पनि, यही प्रार्थना गरौं। दशैं राम्रो होस्, शुभ होस्, सुखद होस्। आजलाई कार्यक्रम इन्द्रेणीबाट सरोज लामिछाने बिदा हुन्छु। यहाँहरू सबैको जय होस्। जाँदा जाँदै रातो टीका बत्ती पालैमा गीतको साथमा सरोज लामिछाने बिदा हुन्छ। नमस्कार, सरके सलाम।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाई सँगै
1: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश छाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
3: सुस्मिता नाछिरिङ सालपा सिलिथो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा हाल कतार
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
2: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
3: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा
3: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ
3: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ
3: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारे नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी सङ्खुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाइमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलैको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाई हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ र विशेष गरेर यो बसाईमा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं भने तपाईँका रोजाएका गीत संगीतहरू पनि तपाईँकै निम्ति प्रस्तुत गर्ने गर्छौं। तपाईँ जहाँ हुनुहुन्छ जसरी जसरी हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। सहभागिता जनाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजमा तपाईँले हामीलाई मेसेज गर्नुपर्छ। पेजको नाम हो नेपाली रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्ने अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि हामीलाई पहिलो मेसेजको रूपमा प्राप्त भएको मेसेज रहेको छ। ओके, मेसेज पठाउनु हुने साथी हुनुहुन्छ। ओके, धेरै साथीहरूले मेसेज पठाइरहनु भएको छ होइन, केही प्राविधिक समस्या पनि भएको छ, इन्टरनेटमा केही समस्या छ। तपाईँका ती सम्पूर्ण मेसेजहरूलाई मैले क्रमैसँग वाचन गर्ने जमर्को गरिरहेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई अबको 12 बजेसम्म तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ भन्दै अब म विशेष तपाईँको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, शिशिर चञ्चलेको मेसेज प्राप्त भएको छ। नमस्ते सेवा रमाना नाम शिशिर तामाङ भन्नुभएको छ, पारी पाँच कपनबाट हो। कार्यक्रम मार्फत आज मेरो प्यारी भान्जी सबिना तामाङको जन्मदिन, सो उसलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णमा सम्झना माया मिस यु अल एन्ड सी यु भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। सुनिता कुलुङले हेलो सिसेवा के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम बाला। आज मलाई रचना रिमालको नमुछे आमा दही टिका भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। जन्मदिनको अनगिन्ती शुभकामना प्यारी सासूमा जुनिता चामलिङको छोरा रोमेल लाउतीलाई भन्नुहुन्छ। अनि लेख्नुहुन्छ मिस यु हजुरलाई एन्ड माई फ्यामिली, लभ यु छोरा हेल्सन कुलुङ बुनुहरू फुचिङयामकला कुलुङ युनिका खालिङ, त्यसै गरेर मिस यु सासूमा जुनिता चामलिङ राई, कृष्ण तामाङ, त्यसै गरेर जीवन फाबेन, प्यारी नाना सुन सुनिता राई, प्यारीहरू अस्मि सोताङ, कल्पना तामाङ, सुमिता लिम्बुकिङ खास, अनि सपना तामाङ मोक्तान, भावना मगर, सरोज छेत्री, त्यसै गरेर भाइहरू निमा शेर्पा, आशिष बराल मगर, अनि श्री अङ्गुहाङ निम्बु, सुरज राई तुम्छा, दाईहरू शिशिर चञ्चले, शिशिर तामाङ, त्यसै गरेर पासाङके शेर्पा, वरूण चञ्चले राई, लिम्बु विजय, राजविरही काइला, त्यसै गरेर सुजन थापा, शरण आले मगर, आकाश राई, बसन्त श्रेष्ठ, दिदीहरू युनिसा तामाङ, सानु कमला, चन्द्रमाया तामाङ, रजिना घतानी, मिस्कल शिवाली कान्छा, एन्ड अल माई फ्रेन्ड्सलाई उसै माया सम्झना भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले लेख्नु भएको छ हेलो गुड मर्निङ नमस्कार र माशिष, म सपना तामाङ सुन्दै छेटा पाँच कपनबाट है भन्नुभएको छ। अनि आज एउटा सङ रोजेको छु बजाइदिनुहोस् न है, दशैं आयो तिहार आयो, कविता खत्री र तिलक बस्नेतको भनेर लेख्नु भएको छ। अनि अब बस्ने सङ सुनाउनु पर्दा फर्स्टमा त हजुरलाई अनि प्यारी माया सुमिता लिम्बुकिनियाकालाई, मिठो माया सम्झना नाना युनिसा तामाङ, भाइ रोमन मुक्तान तामाङ, प्यारी सुनिता कुलुङ, त्यसै गरेर फुच्चे यामकला, सानु कमला, सानु माया शेर्पा, भावना मगर, जुनिता चामलिङ राई, रिमा थामी,
मीडिया प्रेमी निमूल शेर्पा, सम्झना रोमाङसा, रजिना घतानी, सुशीला विश्वकर्मा, चन्द्रमाया तामाङ, अनि तीर्थ राई, त्यसै गरी रनिमा शेर्पा, राजविरही गाइना, सुरज राई तोम्सा, कृष्ण तामाङ लगायत नाम छुटेको सबैमा उसै माया सम्झना अनि विजय दशमीको अग्नि शुभकामना भन्दै गएर नमस्ते बबाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने कार्यक्रममा तपाईँको लागि साथीले रजाइमा पार्नुभएको यो सुमधुर गीत पहिलो सांगीतिक कोशेरी स्वरूप तपाईँको निम्ति राख्छु। यो गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छौ। कार्यक्रम सुन्दै रहनुहोस्।

यो निकै नै मिठो गीत तपाईँको निम्ति मैले कार्यक्रममा प्रस्तुत गरे। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुनिरहनु भएको छ। कार्यक्रममा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्छौं। सोही अनुसार आज पनि मैले तपाईँकै सम्झना सन्देशहरूलाई वाचन गरिरहेकी छु र कार्यक्रममा अब तपाईँका सम्झना सन्देशहरू बाँकी छन्। बाँकी सम्झना सन्देशतर्फ लाग्नुपर्छ। यति बेला हामीलाई मेसेज पठाउनु हुने धेरै साथीहरू हुनुहुन्छ, जसमध्येबाट केही साथीहरूका सम्झना सन्देशलाई भने मैले वाचन गरिसके। अब बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ फुच्ची यमकला कुलुङले लेख्नुहुन्छ, हेलो क्युटी सेवा के छ खबर, सन्ची हुनुहुन्छ होला नि, अनि माम खानु भयो कि नाइ भन्नुभएको छ। एकदमै सन्चै छु, मैले माम खाइसके। इट्स मी फुच्ची यमकला कुलुङ फ्रम बाला भन्नुभएको छ। आज एउटा गीत रोजेको छु, बजाइदिनुहोस् है भन्नुभएको छ। भीमा कुमारी दुराको दसैँ तिहार आउँदा सुन्दै छु प्रोग्राम भन्नुभएको छ। यात्रा सफलताको शुभकामना प्यारो भाइहरू तिलक कुलुङ राई एण्ड विनोद हरिमबोङ अनि प्यारी दिजु रन्जु कुमुङ खानपारीदेखि बाला। त्यसै गरेर फ्रेन्ड्स मिस गर्नुपर्दा मिठो भोइस भने किर्सी हजुरलाई मिस यु एण्ड माई फ्यामिली। केही आत्मीय साथीहरू लभ यु प्यारो मान्छे रोनिस महादेन लिम्बु। त्यसै गरेर मिस यु दिदी सुनिता कुलुङ, काकु निमा शेर्पा, नाना सुन सुनिता राई, दाईहरू वरुण चञ्चले राई, सरना आले मगर, जीवन थाबिन, प्यारी अस्मी सोताङ, मया सपना तामाङ मोक्तान, कलेजहरू मन मोक्तान तामाङ एण्ड प्रोग्राम सुनेर बस्ने सबै मस्तै माया सम्झना भन्दै ओके टाटा बाबाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ सानो कमला, कमलाजीले हेलो क्युसी गुड मर्निङ है, म सानो कमला जयन्तपुर भन्ज्याङबाट हो, सुन्दैछु प्रोग्राम। आज मलाई दिनैभरि घामै राजा भन्ने सङ प्ले गरिदिनु न है, चलचित्र जन्ते बाख्राको भन्नुभएको छ। मिस गर्नुपर्दा जस्ट फर यु अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिस्मा, भाइ दीपक सञ्जोगी, भाइ निमा शेर्पा, भनु मनिषा पोया, प्रवीण मगर, नाना सुन सुनिता राई, जुना लिम्बु, त्यसै गरेर रोमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरू छेत्री, सुमिता याखा लिम्बु किम, अनि आशिष नयन बस्नेत, कृष्ण तामाङ, दाई पूर्वीले आकाश राई, त्यसै गरेर दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, वरुण चञ्चले, त्यसै गरेर सामलिङ निर्मला, सुशीला विश्वकर्मा, राजविरेही काइला, भौजू प्रार्थना निरौला, भगौती निरौला, अनि धेरै साथीहरूको नाम लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ कमलाजी मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ सरू छेत्री, सरूजीले हेलो हाई दर्शन, इट्स मी सरस्वता पोखरेल फ्रम बोटवल, आज जन्मदिन मनाउने लाइफ पार्टनर अर्जुन छेत्रीलाई जन्मदिनको अनगिन्ती शुभकामना, अनि प्यारी जुनिता चामलिङ राईको बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना साथीहरूमा भन्नुपर्दा भन्दै लेख्नुहुन्छ आशिष नयन बस्नेत, सम्धी ढकाल धर्मराज, त्यसै गरेर प्यारी दिल्सा राई, मायलु अलिसा लिम्बु, त्यसै गरेर डार्लिङ लक्ष्मी छेत्री, जीवन फाबिन, सम्धिनी अस्मी सोताङ, प्यारी जुनिता चामलिङ राई, वरुण चञ्चले राई, सुमिता लिम्बु खिमियाखा, सनिम शेर्पा, रोमन मोक्तान तामाङ, आकाश राई, त्यसै गरेर बिल्लीको बुढो कृष्ण तामाङ भनेर लेख्नु भएको छ। सुरज राई तुम्सा, लिम्बु विजय, सानो कमला, राजविरही काइना, दिदी भूमिका राई, सानोमाया शेर्पा, प्रीति थामी, त्यसै गरेर सुनिता कुलुङ, अनि कमला मुखिया, मुना मुखिया, गीता लिम्बु, रत्नबहादुर थापा, शमशेर लिम्बु, राज घले मगर, लभ स्टार सन्तोष छेत्री, सन्तोष काप्ले, देवर बाबु आशिष बराल मगर, सोल्टी निगल सेवा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ हर्फलको साथी समीक्षा, हेलो हाई नमस्ते, इर्मी समीक्षा शेर्पा, घर ढापा हल मलेसियाबाट, आज जन्मदिन मनाउने मेरो प्यारी सुजाता याखाई लुम्बाङ एण्ड गजेन्द्र राई सरज्यूलाई, उहाँहरू दुवैजनालाई ह्याप्पी बर्थडे टु यु एण्ड सन्तोष कादेलाई ह्याभ अ सेफ फ्लाइट कतार टु नेपाल सम्मको एण्ड ह्याभ गुड डे, अञ्जना शंकर कोइराला, कल्पना तामाङ, लिम्बु विजय, राजविरही काइना, शिशिर चञ्चले, सानु कमला, त्यसै गरेर दिल्सा राई, सुरज राई तुम्सा, मिसिङ रेवत, सानुमाया शेर्पा, अनि निष्कल सेवाली कान्छा, कुमार पूर्वेली कान्छा, प्रेम भण्डारी, सबिना थामी नगर सम्पूर्णको लागि भन्नुभएको छ। रन्जु आमा फेसबुक आइडी भएको साथीले मिस यु अल भन्ने सबैलाई सम्झिनु भयो। विक्रम शंकरले हेलो गुड मर्निङ नमस्ते हजुर के छ खबर सन्चै होइसिन्छ, म विक्रम शंकर है भन्नुभएको छ। सुन्दैछु प्रोग्राम मजाले, सम्पूर्णमा साथीहरूमा धेरै माया धेरै सम्झना को साथै आउँदै गरेको
दशैंको पनि अग्रिम शुभकामना भन्दै बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। अनि लिम्बू उमङ्ग कुरुङबाङ हुनुहुन्छ, उहाँले मिस यु अल भन्ने सबैलाई सम्झिनु भयो। दिलु रुमाङ सौजलले हेलो गुड मर्निङ ब्युटिफुल नाना, के छ खबर, माम खानुभयो भन्नुभएको छ। माम खाइसके इसमी दिलु रुमाङ सौजल भनेर लेख्नु भएको छ, धन्यवाद तपाईँलाई। अर्को मित्र मनकुमारी कान्छी कोलुङ हुनुहुन्छ, गुड मर्निङ तामको बाटा मनकुमारी कान्छी कोलुङ हो, मिस यु अर्चना खोलाल, सुनिता लिमुखी याखा, अति तमजान राई, अन्जित बान्त बराई, सन्तोष काटले, सम्झना रुम्बाङ सा, दिलु रुम्बाङ साउजल, मिडिया प्रेमी निमु शेर्पा, अभागी जिन्दगी साइली सोनिया कुलुङ, जीवन थाविङ, जेनी लिम्बू, रजिना घतानी, मिडिया प्रेमी विक्रम शंकर, गाई रविरमान सुनवार, रत्नबहादुर थापा, गन्ते रश्मी लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू पनि तपाईँलाई सुनाउनुपर्छ। अहिले पनि कार्यक्रममा साथीले रोजाईमा पार्नुभएको अर्को मिठो गीत राख्न चाहन्छु, कविता खत्री र तिलक बस्नेतका आवाज रहेको दशैं आयो तिहार आयो बोलको गीत रहेको छ।

0: दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया।
1: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815387775।
6: बडा दशैं, शुभ दीपावली, बलिहाङ तङनाम तथा छठ पर्वको सुखद अवसरमा हाम्रा सम्पूर्ण सयपत्री मिडिया ग्रुप प्रालीमा आबद्ध कार्य समिति, प्रमुख संस्थापक ज्यूहरू, साथै सक्रिय सदस्य मिडिया प्रेमी साथीहरू, संचार कर्मी लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। उपाध्यक्ष निशान युमहाङ, माङसेबुङ गाउँपालिका 3 साबिक इभाङ 6 सिङलाबो इलाम एवं सयपत्री मीडिया ग्रुप प्रवास नेपाल सहपरिवार।
7: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीँबाट जानु,
7: लाखै सल्लाह दिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051494, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियास राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

राइट, वेलकम ब्याक आफ्टर सर कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियोहरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ। र व्यवसायमा हामी तपाईँका सम्झना सन्देशहरूलाई चाहिँ वाचन गर्ने गर्छौ। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अब पनि धेरै साथीहरूका सम्झना सन्देशहरू छन्, तीमध्येबाट केही साथीहरूका सन्देशहरूलाई मैले अगावै वाचन गरिसकेको छु भने बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्नुपर्छ। यति बेला हामीलाई मेसेज पठाउनु साथी हुनुहुन्छ रञ्जना बाहिङ राई, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु शङ्खुवा सभाको म कालुबाट रञ्जना बाहिङ राई हो अनि आज मौसम कस्तो छ नि तपाईँकोतिर भन्नुभएको छ। एकदमै मजाले घाम लागेको छ है यतातिर, अनि लेख्नुहुन्छ यता हाम्रोतिर त मजाले घाम लागिरहेको छ है भन्नुभएको रहेछ, यता जस्तै रहेछ। अनि आज मलाई चाहिँ विष्णु माझीको दसैँ तिहार आइसक्यो, बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यो सङ्ग सुनाउनु पर्दा जस पर्यो एन्ड जुनिता चामलिङ राई, जुनिता बमजन, सुनिया शेर्पा अनि सम्झना रुमाङसा, दिलो रुमाङसा उज्जवल, मीना चामलिङ, सरु छेत्री, गंगा रिया छेत्री, बसन्त श्रेष्ठ, राज घलेमगर, राई पिके, त्यसै गरेर सानो माया शेर्पा, रोमन मोक्तान तामाङ, निमा शेर्पा, मिडिया प्रेमी निमु शेर्पा, सपना तामाङ मोक्तान, कृष्ण तामाङ, दुर्गा कटवाल, हर्पल रोशनी, सत्यकला इसारा, मगर सुषमा, करिना राई अनि त्यसै गरेर राज विदेही काइना, रामकुमार लिम्बु लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णको लागि मिठो सम्झना भनेर लेख्नुहुन्छ। अर्को साथी हुनुहुन्छ खालिङ बिजना, उहाँले लेख्नु भएको छ, हेलो गुड मर्निङ, इट्स मी खालिङ बिजना फ्रम सिटिला बटना कोविद। आजको दिनमा मेरो जन्मदिन परेको छ है, सबैजनालाई चुली निम्तो छ है, मिस यु अल माई फ्रेन्ड्स एन्ड फ्यामिली, हेभ अ गुड डे भन्नुभएको छ। थ्याङ्क यू सो मच र तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अर्को साथी हुनुहुन्छ अर्चना खुलाल, अर्चना जीले मिस यु अल एन्ड ह्याप्पी दसैँ भन्नुभएको छ। त्यसै गरेर दिल्सा राईले हेलो सेवा, म दिल्सा इनामबाट हो, डियर मित्रले मिस यु, त्यसै गरेर प्यारी नाना जुनिता चामलिङ राईको बाबुलाई जन्मदिनको अनगिन्ती शुभकामना, सम्पूर्ण साथीहरूलाई बडा दशैंको धेरै धेरै शुभकामना भन्नुहुन्छ। त्यसै गरेर हजारमान राईले मिस यु अल, मी हजारमान राई फ्रम उदयपुर राइट नाउ यूएई भन्नुभएको छ। अनि सलिना शेर्पाले दशैं आयो सङ्गले प्लिज भन्नुभएको रहेछ, दिलीप रायमाझी, त्यसै गरेर रमैता ढुङ्गाना अनि लेख्नुहुन्छ उहाँले विपनाथ थापाको, ए ओके ल, उहाँले चाहिँ गीत रोसाइमा फार्नु भएको रहेछ, ओके त तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि सलिनाजी। अनि अर्को साथी हुनुहुन्छ पासाङके शेर्पा, उहाँले हेलो गुड मर्निङ, आज पनि आए ल कि मानुङबाट, पासाङके शेर्पा हो, आज एउटा सङ रोजेको छु बजाइदिनु न ल भन्नुभएको छ। सञ्जय भिसेङको पहिलो भेट भन्ने सङ हो, बजाइदिनु होला भन्नुभएको छ। अनि मेरो माया रूपी कमेन्ट राख्नु पर्दा फर्स्टमा त हजुरलाई, अनि जापानमा हुने दिदी डोलमा केटिएममा हुने भाइ सोनाम शेर्पा, अनि त्यसै गरेर सुनिता कुलुङ राई, जापानमा हुने प्यारी एसएस डेडर्टलाई धेरै माया र सम्झना भन्दै अब बजने सङ सुनेर मजाले इन्जोय लिनुहोला भन्दै छुटिन्छु, ओके बा बाई सी यु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। राज क्रिएसन फ्रेसो गाइडी भएको साथीले नमस्ते, विजय दशमीको शुभकामना र मासिस, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई थानेश्वर गौतमको छुट्टी लिएको थिएँ आमा दशैं मनाउनलाई, बहुको गीत

अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ भन्दा पनि ठिक छ, अब कार्यक्रममा एउटा मिठो गीत राख्ने बेला भइसकेको रहेछ। त्यसो त तपाईँको लागि यो गीत राख्छु, सानो कमला दिदी रोजाईमा पार्नु भएको गीत। ओके ल, यो गीत तपाईँको लागि राख्छु। यो गीत पश्चात फेरि साथीहरूको सम्झना सन्देशहरूलाई वाचन गर्नुहोस्, समयले नेटवर्क काट्ने लागिसकेको अवस्था छ। सो यो गीत सुन्दै रहनुहोस्।

कार्यक्रम रिक्वेस्ट टाइमको व्यवसाय तपाईँ सुनिरहनु भएको छ। यो व्यवसायमा धेरै साथीहरूका सम्झना सन्देशहरू प्राप्त छन्, तसर्थ फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूको सन्देशहरू पनि लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ मिडिया प्रेमी निमु शेर्पाली। हेलो गुड मर्निङ, नमस्कार दिदी, म पाँचकमराज सङ्घुरङबाट निमु शेर्पा हो, म पनि सुन्दैछु प्रोग्राम। मिसो दिदी सानमा शेर्पा, बहिनी पेमु शेर्पा, सुरेश राणा मगरलाई ह्याप्पी बर्थ मगर अनि ह्याप्पी बर्थडे टु यु प्यारी सुजतैया खैलुम्बाङ, निरुसा खालिङ राई, एल्सना कोलुङ राई, तीर्थ राई, मन कुमारी कान्छी कोलुङ, सपना तामाङ मोक्तान अनि दिलु रुङबाङ सजोल, सम्झना रुङबाङ छ मेरो प्यारो मान्छे तिमी, चन्द्र माया तामाङ, रञ्जना बाहिङ राई, लक्ष्मण मगर, सुशीला विश्वकर्मा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ, तपाईँलाई धन्यवाद छ। एल्सना कोलुङ राईले हेलो नाना सेवा मे एल्सना कोलुङ भोजपुरबाट सुन्दैछु प्रोग्राम मजाले, ह्याप्पी बर्थडे टु यु सुजतैया खैलुम्बाङलाई भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर कार्यक्रममा अर्को साथीको मेसेज छ, उहाँले लेख्नुहुन्छ हेलो नमस्कार, सुन्दैछु है रविबाट, म संगीता आठपरिया, अपकमिङ सङ डेडिकेसन टु माई डियर फ्रेन्ड निर्मला राई, प्यारी दिल्सा राई, गेटिल्सन माया, मीना चामलिङ, आशिष नाइन बस्नेत, कृष्ण तामाङ लगायत सम्पूर्णमा माया छ है भन्नुभएको छ। हुन्छ, तपाईँलाई धन्यवाद छ। त्यसै गरेर अर्को साथी अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट, सबैमा धेरै माया सम्झना छ, सदा माया गर्ने साथीहरू चामलिङ राई, हिर्सो पवित्र राई, छोरी अम्बिका मगर, सिम्पल सरिना, एल्सना कोलुङ राई, मगर्नी मगर्नी, अनिता नखोक, प्रज्ञा गुरूङ, सीता राई, नेहा लामा, सुशीला विश्वकर्मा, सुमित्रा राई, सपना चङबाङ, विनिता राई, रमिला राई, समीक्षा थलोङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। कृष्ण तामाङले मिस यु अल भन्दै सबैलाई सम्झिनु भयो। सानो शशिका किरातीले नमस्ते, मिसानो शशिका किराती, सम्भोसुर प्रिन्स सोनी तामाङ अनि त्यसै गरेर प्रसिम तामाङ, प्यारी अस्मी सोताङ, शान्तिराम दाहाल, मातृका बस्नेत, मनिषा शेर्पा, मनिषा कमला गुरूङ, त्यसै गरेर सुस्मिता बस्नेत, सुजन थापा, छिना गुरूङ लगायत सबैलाई है भन्नुभएको छ। समीर ज्ञान बाजेमीले पनि हेलो गुड मर्निङ सेवा मिस समीर याखा फ्रम ओके हाल केटीएमबाट हो, सबैजनालाई सम्झना छ माया छ भन्नुहुन्छ। सत्यका लाइसाराले सबैलाई सम्झिनु भएको छ। सम्झिता ब्लोन तामाङले पनि सबैमा सम्झना छ भन्नुहुन्छ। सिर्जु गुलुङले लेख्नुहुन्छ हेलो नमस्कार, म धनकुटाबाट हो, शुभयात्रा सन्तोष काफेलाई भन्नुभएको छ। पूजा योङहाङले हेलो दर्शन नमस्कार, म सर्वेद्र मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ, माङसेबुङ गाउँपालिका इलाम घरवै हाल झापाबाट हो। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरू एमपीबी बस निम्बु, साजन योङहाङ लिम्बु, सुमन गुरूङ, विनोद लजाडो, पूर्वेली आकाश राई, बेदराज विष्ट कान्छ, राजघले मगर, सुनिल लिम्बु, भीम सोल्टी।

लिम्बु मोहन आङला लिम्बु लगायत सम्पूर्णको लागि भन्नुभएको छ। त्यसै गरेर सुजता याखाइ लुम्बाङ हुनुहुन्छ, सुजताजीले नमस्ते के छ खबर सन्ती हुनुहुन्छ, म सुजता आँखी भईबाट हो, सम्झना सबैमा हाए भन्नुभएको छ। त्यसै गरेर पोया साङ्गु एसपी लिम्बुले पनि सबैलाई सम्झिनुभयो। सुरेशाना मगरले हेलो दिदी गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु सभा पोखरी एक धुपबाट हो, सुरेश मगर हो। अनि मेरो आजको सम्झना भन्नुपर्दा फर्स्टमा त दिदी हजुरलाई मिठो माया सम्झना, अनि मेरो प्यारी साथी मिडिया प्रेमी निमु शेर्पालाई मिठो माया सम्झना भन्दै गएल भन्नुभएको छ। ओके धन्यवाद तपाईँलाई। त्यसै गरेर जिना जनम राईले पनि भोजपुरबाट सुनिरहनु भएको छ। बिनु बिनिता सासङ्गरले पनि मेसेज छोड्नुभयो। अस्मि सोताङ हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। कुमारी योखाङ लाउतीले पनि मेसेज पठाउनु भएको छ। अनि आकाश राई हुनुहुन्छ, धरानबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनुभयो, सबैलाई सम्झिनु भएको छ। मिसिङ रिवत हुनुहुन्छ, उहाँले पनि हामीलाई धरानको सुन्दरी चोकबाट सुनिरहनु भएको छ। अर्जुन याखा हुनुहुन्छ, धर्मदेवी दुई तामाफोकबाट सुनिरहनु भएको छ। रमिलाले पनि सबैलाई सम्झिनुभयो। रोमन मुक्तान तामाङ हुनुहुन्छ, उहाँले अक्करको भिरतिरबाट है भन्नुभएको रहेछ। ओके धन्यवाद छ, अनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर सौगात तामाङ हुनुहुन्छ, सौगातजीले पनि ताप्लेजुङबाट सुन्दै हुनुहुन्छ। दिपिका मेवाङले सबैले सम्झना गर्नुभएको छ। त्यसै गरेर शुक्रराज र शैली निर्दोष फिदिम चारबाट कार्यक्रम सुनिरहनु भएको छ, सहभागिताको लागि धन्यवाद। सोनिया तामाङ हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनुभयो। दुखी कल्पना राईले सबैलाई सम्झिनु भएको छ। चन्द्रमा तामाङ काँसखबनबाट आउनु भएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, कमलजीले पनि कार्यक्रम सुनिरहनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तिम्रो दिल दिलपाली शर्मिला भोजरबाट हुनुहुन्छ। अनुसा शेर्पा अनुष्काजीले पनि कार्यक्रम सुन्नु भएको छ। सन्तोष साथले हुनुहुन्छ, नेलीमा सुब्बा लगायत धेरै साथीहरूले मेसेज पठाइरहनु भएको छ। समय अभावको कारणले आज मैले सबै साथीहरूको मेसेजलाई रिड आउट गर्न सकिन, क्षमा चाहन्छु। यति दिनसम्म सुनेर साथ दिने, कार्यक्रमलाई प्रायोजन गर्ने सम्पूर्ण मीडिया प्रेमी मनहरूलाई हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीको रोजाइमा परेको योगी तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: टाइम चेक
1: इट्स 2:00 PM
2: अहिले मध्याह्नको 12 बज्यो
0: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन
3: आजका साझेदारी बारे छलफल केन्द्रित रहने चाड पर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी काठमाडौँ उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाई र विश्वकप क्रिकेट लीग 2 नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यानाकर्षण भएको रासोपाले जनाएको छ पार्टीको केन्द्रीय अनुशासन आयोगले तत्काल छानबिन प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको पार्टीका महामन्त्री विपिन आचार्यले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख छ महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य अनुचित दबाव अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेका विज्ञप्तिमा उल्लेख छ सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ रासोपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छानबिन नसकिदासम्म सार्वजनिक पदको हैसियतमा कार्यक्रम सहभागी नहुन पार्टीले निर्देशन दिएको हो एक महिलालाई धम्क्याउनुका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि रासोपाले छानबिन अघि बढ़ाएको हो सांसद सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनु भएको छ उहाँ प्रतिनिधि सभा सदस्य चुनावमा बाँके क्षेत्र नम्बर 3 निर्वाचित हुनुभएको हो कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन 2083 आजदेखि विराटनगरमा शुरू भएको छ साथै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिए पनि सम्मेलनमा सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्री प्रमुख सचिव मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता रहेको छ 2 अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण अन्तरप्रदेश समन्वय आर्थिक एकीकरण प्राकृतिक स्रोतको उपयोग विपद व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ साथै स्थानीय उद्योगी व्यवसायी संघ उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा अन्तर्क्रिया हुनेछ सम्मेलनको दोस्रो दिन भोलि 7 प्रदेश बीच विकास साझेदारीको साझा प्रतिबद्धता सहित कोशी घोषणा 2083 जारी गर्ने कार्यक्रम छ सम्मेलनमा अन्तरप्रदेश समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै साझा विकासका योजना अघि बढ़ाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ मुख्य चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था वस्तुको गुणस्तर मूल्य र मौजदातको नियमित अनुगमन गरिरहेको दावी गरेको छ वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्यले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिएको बताउनुभयो उहाँका अनुसार काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र मातहतका निकायबाट 50 थप कर्मचारी परिचालन गरिएको छ उहाँका अनुसार बजार अनुगमनका लागि वाणिज्य विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पशु सेवा विभाग जिल्ला प्रशासन कार्यालय पालिका तथा प्रदेशका सम्बन्धित निकाय समेत परिचालन भएका छन् उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनीको मौजदातबारे जानकारी लिएको छ मासुजन्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आएपछि विभागले पशु सेवा विभागसँग समन्वय गरेर

0: सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतगणना चलिरहेको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको चुनावको मतगणना छिटो सक्न केन्द्रीय कार्यालय सानेपामा 25 समूह बनाएर विभिन्न पदको गणना एकसाथ भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। 2 क्लस्टरको मतगणना बिहान सकिएको छ भने 4 क्लस्टरको मतगणना भइरहेको छ। अरू 6 क्लस्टरको पनि गणना थाल्ने तयारीमा छ। भोलिसम्म सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्र पारेको समितिले जानकारी दिएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव पनि घटेको छ। तोलामा 25 रूपियाँले हिजो घटेको चाँदी आज 60 रूपियाँले घटेको हो। आज चाँदी तोलाको 4,355 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरिद भएको छ।

उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्ध पूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरिदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी यूरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकड़ामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। अब खेल खबर। ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा अहिले नेपाल र घरेलु टोली ओमान खेलिरहेका छन्। अल अमिरातमा नेपालले टस जितेर पहिला ब्याटिङ थालेको छ। नेपालले 12 ओभरमा एक विकेट गुमाएर 45 रन बनाएको छ। ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। क्यानाडासँगको खेलमा रोहित पौडेले 101 रनको शतकीय पारी खेलेका थिए। शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अहिले अंक तालिकामा नेपाल 33 खेलबाट 26 अंकसहित छैटौं स्थानमा छ भने ओमान 29 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। यसै गरी क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं र यूएई 32 खेलमा 19 अंकसहित आठौं स्थान अर्थात पुच्छारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। रासोपाले सांसद खगेन्द्र सुनारमाथि छानबिन थाल्यो। छानबिन नसकिदासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक। विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन शुरू। संघीयता र विकासका साझेदारी बारे छलफल केन्द्रित रहने। चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन भइरहेको विभागको दावी। काठमाण्डु उपत्यकामा नियमित बाहेक 50 जना थप कर्मचारी परिचालन। रूसबाट सन् 2022 यता यूरोपमा 320 अर्ब डलरको ऊर्जा आयात। प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटका आधारमा आपूर्ति भएको भनाए। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र ओमान बीचको खेल चल्दै नेपाल ब्याटिङमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 PM
4: अहिले अपराह्नको 5 बज्यो।

साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। परराष्ट्र मन्त्री सुश्री खनाल र नेपालका लागि स्विजरल्याण्डकी राजदूत डाक्टर ड्यानियल म्याउली बीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल र स्विजरल्याण्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। यसै वर्ष नेपाल र स्विजरल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पूरा हुँदैछ। सन् 1956 दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई मुलुकबीच थप सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्डेनले मुलुकको राजनीतिमा अनिश्चितता र अनिश्चितताको कालो बादलहरू मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी रापरपा भएको जिकिर गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उहाँको भनाइ छ। साथै उहाँले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरूरी रहेको पनि बताउनुभयो। पार्टीको आगामी अधिवेशन मार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्ने समेत उहाँको भनाई छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट 10,74,020 रूपियाँ बराबरको सामान तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गण हेड क्वार्टर कपिलवस्तु तथा मातहतका इकाईबाट खटिएको टोलीले लत्ता कपड़ा, किराना सामान, मोबाइल तथा मोटर पार्टस लगायतका सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बरामद सामग्री तथा ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत गरी 10,74,020 रूपियाँ मूल्य कायम गरिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कार्यवाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरी उपेक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा हुने अवैध ओसार पसार तथा भन्सार छले नियन्त्रणका लागि निगरानी बढ़ाइएको बताउनुभयो। र आज पनि शेयर बजार परिसूचक नेप्से 4.12 अंकले बढ़ेको छ। अघिल्लो कारोबारका दिन 4 अंक नै बढ़ेको नेप्से आज वृद्धिपछि 2,599 अंकमा कायम भएको हो। कारोबार रकम केही बढ़ेको छ। अघिल्लो दिन 4,46 करोड़ कारोबार भएकोमा आज 4,73 करोड़को भएको छ। आज 104 कम्पनीको मूल्य बढ़दा 167 को घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रह्यो। आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5/1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5/5 नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सोनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5/5 नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाई सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा म तपाईँकी साथी कार्यक्रम प्रस्तुतमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईले संसारको जुनसुकै कुना कन्दरामा गएर भए तापनि तपाईले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई तपाईले यति बेला प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाई हामी सँगै हुनुहुन्छ, तपाईले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ। विशेष गरेर कार्यक्रम लोक चौतारीको बसाई आउने गर्दछ हप्ताको छ दिन आइतबारदेखि शुक्रबारसम्म, शनिबार बाहेकको छ दिन तपाईहरूसँग नै हामी रहँदै आएका छौं। फरक बार अनि फरक बसाईको साथमा सञ्चालन हुने कार्यक्रम लोक चौतारीलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको छ र हामीसँग सहकारीमा जोड़िनु भएको छ। तसर्थ विशेष गरी मीडिया प्रेमी लोक पारखी साथीहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यो बसाईमा विशेष गरेर कार्यक्रममा हामी चाहिँ फरक बार फरक बसाईको साथमा तपाईँहरूसँग जोडिँदै गर्दा कहिलेकाहीँ पनि केही साथीहरू विशेष कसैको विशेष दिनको अवसर पारेर पनि हामीसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिने गर्नुभएको छ, यानि कि कार्यक्रममा सहभागिता जनाउनु हुने केही साथीहरूको लागि भनेर केही रिसर्चकारहरू प्रायोजन गर्दै आइरहनु भएको छ। आज पनि हामीसँग साथीहरू जोडिनु भएको छ, अर्थात आजको बसाईलाई भनेर केही रिसर्चकारहरू प्रायोजन भएका छन् जुन रिसर्चकार तपाईँले जित्न सक्नुहुनेछ। आज जन्मदिन परेको छ मीडियालाई अत्यन्तै माया गर्नुहुने मीडिया प्रेमी साथी जो पाँच थरको मित्र जुनिता सामलिङ राईको छोरा को चाहिँ छोरा जुनिता चामलिङ राईको छोरा रोमिन लावतीको चाहिँ आज जन्मदिन परेको छ। त्यसर्थ छोरा रोमिन लावतीको जन्मदिनको अवसर पारेर उहाँको मामु जुनिता चामलिङ राई लगायत अन्य साथीहरू प्रायोजनमा जोडिनु भएको छ। र आज के गर्छौं त भन्दा अब तपाईलाई यो फर्मेटमा त धेरै कार्यक्रम हामीले सञ्चालन गरिसकेका छौं, किनभने जो जति साथीहरू प्रायोजनमा जोडिनको लागि हामीसँग आउनुहुन्छ सम्पर्कमा आउनुहुन्छ प्राय सबै साथीहरूले यही फर्मेट रोज्ने गर्नुभएको छ, यही फर्मेटलाई रुचाउनु भएको छ। धेरै पटक भइसक्यो यो फर्मेटमा हामीले कार्यक्रम सञ्चालन गरेको, आज पनि सही फर्मेटमा हामीले कार्यक्रम सञ्चालन गर्ने निधो गरेका छौं। यति भन्दै गर्दा तपाईँले कार्यक्रमको फर्मेट बुझिसक्नु भएको छ पक्कै पनि। र आज चाहिँ जन्मदिन मनाउने रोमिल लावती बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छौ कार्यक्रम लोक चौतारीको बसाई मार्फत। भने आज बाबुको जन्मदिनको अवसर पारेर सातजना साथीहरू प्रायोजनमा जोडिनु भएको छ। प्रायोजनमा जोडिनुहुने साथीहरू हुनुहुन्छ जुनिता चामलिङ सरसिउला केराबारी पाँच थर फ्रिदिङको मित्र जो चाहिँ रोमिल लावतीको मम्मी हुनुहुन्छ मीडिया प्रेमी साथी जुनिता चामलिङ राई। त्यसै गरेर कृष्ण तामाङ पाँच खबर नगरपालिका छवाना संखुवा सभाको मित्र हाल साउदीमा हुनुहुन्छ, उहाँ पनि आजको सहकार्यमा जोडिनु भएको छ। त्यसै गरेर सुनिता कुलुङ सिलिचोङ गाउँपालिका दुई बाला संखुवा सभाकी साथी हुनुहुन्छ भने अर्को साथी रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका दुई राईगाउँ हाल मलेसियामा हुनुहुन्छ, उहाँले पनि आजको बसाईको लागि भनेर केही रिसर्चकार प्रायोजन गर्नको लागि हामीसँग जोडिनु भएको छ। मैले तपाईलाई जम्मा सातजना साथीहरू प्रायोजनमा हुनुहुन्छ भने जसमध्येबाट चारजना साथीहरूको नाम तपाईँको लागि मैले वाचन गरेर सुनाइसके भने बाँकी तीनजना साथीहरू हुनुहुन्छ, तीनजना साथीहरूको नाम चाहिँ तपाईँले हामीलाई चाहिँ अनुमान लगाउनुपर्ने हुन्छ। फोन गरेर चाहिँ तीनजना साथी बाँकी को हुनुहुन्छ यो चाहिँ तपाईँले गेस गर्नुपर्ने हुन्छ। यदि तपाईँले मिलाउनु भएको खण्डमा पक्कै पनि रिसर्च कार्डको दावेदार बन्न सक्नुहुनेछ, जसमा दुईजना केटी साथीहरू हुनुहुन्छ भने एकजना केटा साथी हुनुहुन्छ। तपाईँले चाहिँ दुईजना केटी साथी र एकजना केटा साथीको नाम चाहिँ मिलाउनुभयो, यदि सही अनुमान लगाउनुभयो भने तपाईँले आजको बसाईबाट चाहिँ फोन कलबाट जोडिनुहुने साथीहरू मध्येबाट तीनजना साथीहरूले रिचार्ज कार्ड जित्न सक्नुहुनेछ। प्रथम हुने साथीले रु 300 रुपियाँको रिचार्ज कार्ड जित्न सफल हुनुहुन्छ भने त्यसै गरेर द्वितीय हुने साथीले रु 150 र थर्ड हुने अर्थात तेस्रो हुने साथीले रु 100 रुपियाँको रिचार्ज कार्ड जित्न सक्नुहुनेछ। अनि त्यसै गरेर फेसबुक लाइभबाट शेयर गर्नुहुने साथीहरूको लागि पनि रिचार्ज कार्डको व्यवस्था रहेको छ। जति साथीहरूले फेसबुक लाइभलाई
सुनिरहनु भएको छ। लाइभ मार्फत कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रमबाट चाहिँ रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने हाम्रो फेसबुक लाइभलाई तपाईँले शेयर गर्नुपर्छ र शेयर गरेर मात्रै पुग्दैन, जो साथीहरूले चाहिँ लाइभले शेयर गरिरहनु भएको हुन्छ तर हाम्रो पेजलाई लाइक गर्नु भएको हुँदैन, फलो गर्नु भएको हुँदैन, यदि त्यस्तो भएछ, त्यो सिचुएसन भयो भने चाहिँ तपाईँले रिचार्ज कार्ड कुनै पनि हालतमा जित्न सक्नुहुन्न, अर्थात भनौ लकी ड्रमा नै तपाईँ जान सक्नुहुन्न। तसर्थ सर्वप्रथम तपाईँले हाम्रो पेजलाई लाइक गर्नु भएको छ कि छैन, फलो गर्नु भएको छ कि छैन त्यो हेर्नेछौ। तपाईँले अनिवार्य रूपमा लाइक र फलो गर्नुपर्छ हाम्रो पेजलाई र आजको कार्यक्रमलाई तपाईँले शेयर गर्नुपर्छ। यो सबै नियम तपाईँले पालना गर्नुभएको छ, पूरा गर्नुभएको छ भने चाहिँ तपाईँ जति साथीहरूले पूरा गर्नुहुन्छ तपाईँ सबै साथीहरूलाई हामीले लक्की ड्रमा लानेछौँ र लक्की ड्रबाट भाग्य माने दुईजना साथीहरूले रु 50-50 रुपियाँको रिचार्ज कार्ड जित्न सक्नुहुनेछ। अब पनि फोन गर्न सक्नुहुन्छ 9840-68-68-23 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ धेरै भन्दा पनि धेरै साथीहरूसँग जोडिने जमर्को गर्छु आजको बसाईमा र सँगै कार्यक्रममा केही सुमधुर लोक भाकाहरू पनि तपाईँको लागि सुनाउनेछु। जो जहाँ हुनुहुन्छ कार्यक्रमलाई सुन्नु भएको छ, कार्यक्रमको फर्म्याटलाई पूरा गर्न चाहनुहुन्छ भने मात्रै फोन गर्नुहोला। यो आग्रह गर्दै गर्दै कार्यक्रमको आरम्भमा एउटा मिठो दशैं विशेष भाका राख्न चाहन्छु। यो भाका पश्चात तपाईँसँग जोडिन्छु, तपाईँसँग कुराकानी गर्छु, तपाईँका अनुमानहरूलाई मैले संकलन गर्नेछु। अहिले पनि यो सुमधुर भाका सुन्दै रहनुहोस् र फोन पनि डायल गर्नुहोस्।

0: हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो समधुर भाका पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। अब पनि तपाईँ जोडिन सक्नुहुन्छ। फोन गर्नको निम्ति हाम्रो रेडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23। यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। जहाँ हुनुहुन्छ, जसरी सुन्दै हुनुहुन्छ, कार्यक्रममा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। आज पनि कार्यक्रममा साथीहरू जोडिनु भएको छ। आज जन्मदिन परेको छ। थरको मित्र मीडिया प्रेमी साथी जनिता चामलिङ राईको छोरा रोमिन लाउतीको जन्मदिनको अवसर पारेर उहाँ लगायत अन्य 7 जना साथीहरू स्पोन्सरमा हुनुहुन्छ। जसमध्येबाट मैले 4 जना साथीहरूको नाम अनाउन्स गरे भने बाँकी 3 जना साथीहरूको नाम तपाईँले चाहिँ अनुमान लगाउनु पर्नेछ। यदि सही अनुमान हुन पुगेको खण्डमा तपाईँले रिचार्ज कार्ड जित्न सक्नुहुनेछ। 4 जना साथीहरूको नाम फेरि पनि एकपटक भन्न चाहन्छु। जनिता चामलिङ राई, सरसिला केनाबारी 5, 5 सर फिरिन, त्यसै गरेर कृष्ण तामाङ पाँच खपर नगरपालिका वाना सुखुवा सभा मित्र, अनि सुनिता कुलुङ सिलिचङ गाउँपालिका बालाको मित्र, त्यसै गरेर रवि पहरी हेडौडा मकवानपुरको मित्र हुनुहुन्छ, र बाँकी 3 जना साथी मध्येबाट चाहिँ 2 जना फेरि साथी हुनुहुन्छ, 1 जना केटा साथी हुनुहुन्छ। यो तपाईँको लागि थोरै हिन्ट्स मैले दिइसकेको छु र पनि कार्यक्रममा तपाईँ जोडिन सक्नुहुन्छ। म ढिला नगरिकन फोन कल तर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा आउनु भएको छ। कहाँबाट आउनुभयो उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट?
1: भोजपुरबाट
0: कटरीना राई।
1: हजुर,
0: अनि के छ कटरीनाजी, तपाईँको खबर सन्चै हुनुहुन्छ? हजुर, कार्यक्रम सुनिरहनु भएको छ नि होइन कटरीनाजी? सुनिराख्नु भएको छ है? ल, अनि तपाईँसँग त मैले धेरै समय पश्चात आज कुराकानी गर्दैछु। के छ खबर नैनौलो, के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। आजको कार्यक्रममा साथीहरूको नाम यसो अनुमान त लगाउनुहुन्छ नि होइन? तपाईँको आवाज अलिक काटिएर पनि आएको छ। ल हुन्छ, अब गेस गर्नुहोस् न त, 3 जना साथीहरूको नाम तपाईँले भन्नुपर्ने हुन्छ। हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ कटरीनाजी सहभागिताको निम्ति र आफ्नो चाहिँ तपाईँले भनौ न आजको जवाफ राख्नु भएको छ। मिल्छ या मिल्दैन, कार्यक्रममा अन्तिमसम्म सुन्दै रहनुहोस्। अन्तिममा केही छ भने छोटो मेसेज छोड्न सक्नुहुन्छ कटरीनाजी, नत्र हामी छुटिन्छौँ। हस् नमस्ते, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो कटरीनाजी भोजपुरबाट, उहाँसँग म छुटे। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, पालो तपाईँको हो। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ? वरुण चञ्चली राई भोजपुरबाट आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
2: मेरो ठिकै छ, राम्रै छ, सन्चै छु भनौँ न।
0: सन्चै हुनुहुन्छ। दसैँ कस्तो आउँदैछ नि?
2: राम्रै
0: आउँदैछ है, ल मजाले मनाउनु, शुभकामना छ अग्रिम रूपमा। आजको कार्यक्रम त सुन्दै हुनुहुन्छ हजुरले?
2: सुन्दैछु। मैले हाम्रो जीवन थामेन भन्छु एकजना, अनि त्यसै गरी अब कल्पना तामाङ, अनि तिर्सा भन्छु।
0: के भन्नुभयो?
2: जीवन थामेन अनि कल्पना तामाङ अनि तिर्सा राई।
0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति भरुणजी। अहिले छुटिन्छौँ, जाँदा जाँदा केही मेसेज छोड्नुहुन्छ?
2: विशेष गरी अब जन्मदिन मनाउनु हुने हाम्रो बाबुलाई नै एकदम जन्मदिनको धेरै धेरै शुभकामना, हाम्रो जुनता निस्को छोरोलाई भन्न चाहन्छु। अनि हाम्रो सरस्वता पोखरेलको हस्बेन्ड हुनुहुन्छ अर्जुन छेत्री, उहाँको पनि जन्मदिन छ। त्यस गरी हाम्रो असफल आयुष राईको पनि जन्मदिन छ। सबै सबैलाई जन्मदिनको शुभकामना भन्दै छुटिन्छ है। बाई बाई,
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले राई भोजपुरबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटेँ। कार्यक्रम लोक श्रोतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। तपाईँ पनि जोडिन सक्नुहुन्छ 9840-6868-23 यो नम्बर तपाईँको लागि खुला छ। यति बेला अर्को साथीको आगमन भएको छ, स्वागत गर्छु। नमस्ते हजुर।
2: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? आशिष नै काठमाडौँबाट आउनुभयो। के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ आशिषजी?
2: एकदम ठिक ठाक छु, कुशल मङ्गलै खानु पर्यो
0: ल, सधैँभरि आराम कुशल रहनुहोस्, यही कामना गर्न चाहे। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। ल उसो भएदेखि अब तीनजना साथीहरूको नाम यसो अनुमान लगाउनु पर्नेछ, कतिको मिल्छ होइन?
2: तिनजना भन्नुपर्ने हो?
0: हजुर हजुर।
2: तिनजनामा एकजना चाहिँ बुनु दिल्छ राई, एकजना मेरो विचारमा जीवन थापेन हुनुपर्छ, एकजना चाहिँ सुमिता याखा भन्छ है।
0: हस् हुन्छ, सहभागिताको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ आशिषजी। कार्यक्रम सुन्दै रहनु, अन्त्यमा जाँदा जाँदै केही म्यासेज छोड्नुहुन्छ?
2: विशेष गरी त जन्मदिन मनाउने सानो बाबु अनि लगायत अन्य धेरै साथीहरूको जन्मदिन छ आज, उहाँहरू सबै सबैलाई जन्म सुरु फेरि पनि धेरै धेरै शुभकामना व्यक्त गरे। अनि म लगायत साथी हाम्रो भुवन सुन्दास, त्यसमा ठकाल राज, पुनु दिन साह्रै वरुण
0: लगायत सम्पूर्णलाई सम्पूर्णलाई भन्दै हामी सुन्छौँ है त। हस् हस्, नमस्ते साथी हुनुहुन्थ्यो, सरी हामीलाई फोन गर्नुभयो आशिष नयन बस्नेत हुनुहुन्थ्यो काठमाडौँबाट, उहाँसँग म छुटे। कार्यक्रम लोक सौदारीको बसाई तपाईँ सुनिरहनु भएको छ, तपाईँ पनि सुन्दै हुनुहुन्छ र सहभागिता जनाउन चाहनुहुन्छ। यदि रिजर्भ जित्न मन छ आजको बसाईबाट भने तपाईँले 9840-6868-23 नम्बर डायल गर्नुपर्ने हुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुमी लिम्बु तेह्रथुमबाट आउँदै हुनुहुन्छ, के छ यहाँको खबर?
3: हजुरको मेरो खबर एकदमै ठिक छ, तेह्रथुमको खबर पनि ठिक छ भन्नुपर्छ है। हजुरको के छ?
0: हजुर, मेरो पनि एकदम ठिक छ नि, आराम छ, सन्चै छ। सुमीजी, के छ तेह्रथुमतिर, कस्तो छ नि मौसम?
3: मौसम राम्रै छ, पानी चाहिँ परेको छैन होइन, रमाइलो छ भन्नुपर्छ है।
0: ल ठिक छ ठिक छ, आउनुभयो, जोडिनुभयो आजको कार्यक्रममा, साथी र स्पोन्सरमा जोडिनु भएको छ। तपाईँले तीनजना साथीहरूको नाम चाहिँ अनुमान लगाउनु पर्नेछ, थाहा छँदै नै छ होला तपाईँलाई है।
3: हुन्छ, म गेस्ट गर्छु होइन, दिल्सा राई अनि सुनिता याका र जीवन थापेन भन्छ
0: है। हस् हुन्छ, सहभागिताको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद छ समीजी। ल अब जाँदा जाँदै केही म्यासेज छ भने छोड्नु छोटोमा, अनि नत्र भने चाहिँ हामी छुट्टी
3: मनाउनु हुने सानो बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामना,
0: अनि सबै सबैलाई हेप्पी बर्थडे भन्दै। नमस्ते, ओके, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो सुमी लिम्बु तेह्रथुमबाट, उहाँसँग म छुटे। कार्यक्रम लोक श्रोतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। मेडिया प्रेमी लोक पारखी साथीहरूले प्रायोजन गर्नुभएको यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन तपाईँहरूसँग हामी जोडिँदै आइरहेका छौं, फरक बार अनि फरक बसाईको साथमा। भने कहिलेकाहीँ केही साथीहरूले मनोरञ्जनको निम्ति अनि विशेष दिनको अवसर पार्दै केही रिचार्ज कार्डहरू साथीहरूको लागि पनि हौसला स्वरूप प्रदान गर्नको निम्ति हामीसँग सहकार्यमा जोडिने गर्नुभएको छ। साथीले स्पोन्सरमा हुनुहुन्छ, आज जन्मदिन परेको छ जुनिता चामलिङ राईको छोरा रमेल लावतीको, तसर्थ उहाँको जन्मदिनको अवसर पार्दै जम्मा सातजना साथीले स्पोन्सरमा हुनुहुन्छ। सातजना मध्येबाट चारजना साथीको नाम त मैले तपाईँलाई दुई पटक त भनिसकेकी छु, अनि बाँकी रहेका तीनजना साथीहरूको नाम चाहिँ तपाईँले अनुमान लगाउनु पर्नेछ। अर्को साथीको आगमन भइसकेको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरको साम्पाङबाट रिन्छिन तामाङ। के छ रिन्छिनजीको खबर, सन्चै हुनुहुन्छ? कार्यक्रम सुनिरहनु भएको छ? र ठिक छ रिन्छिनजी, तपाईँ आउनु भएको छ अब आजको बसाईमा। तीनजना साथीहरू को हुनुहुन्छ होला स्पोन्सरमा जोडिने, बाँकी तीनजनाको नाम तपाईँले पनि यसको अनुमान लगाउनु पर्यो। कसको नाम लिनुहुन्छ रिन्छिनजी? हस् हुन्छ, सहभागिताको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद छ रेन्सेनजी। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटौ। साथै हुनुहुन्थ्यो रिन्छिन तामाङ भोजपुरबाट आउनुभयो उहाँसँग म छुटी कार्यक्रम लोक चौतारीको बसाई तपाई सुन्दै हुनुहुन्छ। यो बसाईमा धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्ने जमर्को गरिरहेकी छु मैले। तपाई पनि जोडिन चाहनुहुन्छ भने 9840868823 नम्बर तपाईँको लागि खुल्ला छ। जसले सुनिरहनु भएको छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अहिले भने कार्यक्रममा तपाईँको निम्ति एउटा मिठो भाका राख्न चाहन्छु। यो भाका पश्चात म फेरि पनि तपाईँसँग नै भलाकुसारी गर्नका निम्ति आजको फर्म्याट अनुसार कुराकानी गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने दशैं विशेष गीत नै रहेको छ फर्किन नै र आफ्नै गाउँ बेसी बोलको यो राज्य परियार अनि अञ्जिता विश्वकर्माको आवाज भनेको लोक भाका तपाईँको निम्ति राख्छु। सुन्दै रहनुहोस्।

चौहान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्या तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। जुनिता चामलिङ दाई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरु चामलिङ राई, भाइ आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केराबारी फिदिम पाँच पाँच थर।

यसमा लिएको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौछा, भोजपुर।

0: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं। नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: छोराई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाई राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लुहाकोट संघ वार्षिक।

0: लोक सहकारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई संसारी भरबाट केही साथ सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी तपाईँले चाहिँ कार्यक्रम आज फोन गरेर चाहिँ रिचार्ज कार्ड जित्ने अवसर रहेको छ, यानि कि साथीहरूले आजको बसाईको लागि भनेर केही रिचार्ज कार्डहरू प्रायोजन गर्नुभएको छ। तपाईँ पनि कार्यक्रममा चाहिँ सहभागिता जनाएर रिचार्ज कार्ड जित्न चाहनुहुन्छ भने आउनुहोस् 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ यहाँको खबर? आराम हुनुहुन्छ निमाजी?
1: सबै ठिक छ, राम्रै छ। म झपझुक लिन लागिसक अहिले नै।
0: ओहो, के भएर नि त्यस्तो?
1: अल्दी लागेर क्या?
0: ए, के त कार्यक्रम सुनेर चाहिँ तपाईँलाई निन्द्र लाग्यो हो कि कसो हो आज?
1: होइन, कार्यक्रम त मैले अघि सुरुमा त सुनिरहेको थिएँ अनि
0: भनेपछि अब दसैँ त आइसक्यो, तपाईँ यसपालि गाउन आउने हो र?
1: दसैँ तिहारमै म आउँदैन यसपालि।
0: ओहो, यसपालि काठमाडौँमै दसैँ तिहार मान्नु हुने रहेछ। ल ठिक छ, आज स्पोन्सरमा साथीहरू हुनुहुन्छ, कुराकानी छोटो गर्नुपर्ने बाध्यता छ।
1: गेस्ट गर्नुहुन्छ? ल हुन्छ, म त्यहाँ मिल्दैन होइन, म यसो भन्न मात्रै आएको। केटापट्टि चाहिँ जीवन छ भने भन्छु, अनि दुईजना केटी कति चाहिँ के भन्ने हो, एकजना चाहिँ सुमिता याख्या भन्छु, अनि त्यस पछाडि एकजना चाहिँ को भन्ने
0: भन्नु,
1: अनि त्यस पछाडि यो कल्पना तामाङ भन्छु नि, अनि जन्मदिन
0: मनाउनलाई साथी हुनुहुन्थ्यो निमा शेर्पा काठमाडौँबाट हामीलाई फोन गर्नुभयो। पालो तपाईँको हो, समयले पनि त नेटवर्क आफै लागिसकेछ, तसर्थ ढिला नगरी अर्को साथीलाई जोड्छु। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? फुच्ची याम कला कुलुङ बालादेखि। के छ तपाईँको खबर? आराम हुनुहुन्छ? कार्यक्रम सुनिरहनु भएको छ? ए, तपाईँ बालातिरै हुनुहुन्छ नि त होइन?
2: अहिले त म यता
0: शिष्यतिर। ए ल ठिक छ, भनेपछि तपाईँहरू दिदी बहिनी सँगै हुनुहुन्न कि कसो है? ठिक छ ठिक छ, उसो भए अब तपाईँले पनि जवाफ राख्नुहोस्, गेस गर्नुहोस्।

0: बाटोको आउनु भएको छ। हेलो, नमस्ते हजुर।
1: नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धर्मदेवी चार तिर्तिरेबाट प्रकाश कमल। हजुर, के छ प्रकाश जी, तपाईँको खबर? आराम हुनुहुन्छ? भाँच्नु पनि पर्यो नि त, होइन? अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि? भर्खर भर्खर बाट सुन्नु भएको छ। ल ठिक छ, अब तिनजना साथीको नाम गेस गर्नुहोस् त, को को हुनुहुन्छ होला?
1: जीवन थामी भन्छु एकजना, अनि अर्को सपना राई भन्छु, अनि दिल सराई भन्छु।
0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै रहनु, अहिले हामी छुटिन्छौँ। नमस्कार, साथी हुनुहुन्थ्यो धर्मदेवी नगरपालिका चार तिर्तिरी संखुवा सभाबाट प्रकाश कमर, उहाँसँग म छुटे। अब पनि कार्यक्रमबाट हामीले पनि विदा माग्ने बेला पनि हुनै लागिसकेछ। कार्यक्रमलाई धेरै साथीहरू सेयर गर्नु भएको छ अहिलेसम्म, अब योभन्दा पछाडि जति साथीहरू सेयर गर्नुहुन्छ तपाईँ लकी ड्रमा जानुहुन्न, अब सेयर गर्ने समय पनि सकियो। तसर्थ कार्यक्रममा अब म तपाईँको लागि एउटा मिठो भाका राख्न चाहन्छु, यो भाका तपाईँको निम्ति रहन्छ। भाका सुन्दै रहनुहोस्, एकैछिन पश्चात आजको अन्तिम रिजल्ट लिएर म आउने नै छु कार्यक्रम सुन्दै रहनु।

कार्यक्रम लोक चौतारीको बसाईमा यो सुमधुर भाका तपाईँले सुनिरहनु भएको छ र आजको कार्यक्रमलाई प्रायोजन गर्नुहुने सातजना साथीहरू हुनुहुन्थ्यो। सातजना साथीहरूले आजको कार्यक्रमलाई रोचक बनाउनु भयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र रिचार्ज कार्डहरू प्रायोजन गर्नुभएको छ आजको बसाईबाट धेरै साथीहरूले चाहिँ लगभग मिलाउनु भयो भन्दा नि हुन्छ। अधिकांश साथीहरूको सही जवाफ आएको छ फोन कल मार्फतबाट, यानि कि आजको सही जवाफ चाहिँ म सरस्वती भन्न चाहन्छु। दुईजना केटी साथीहरू दिल्सा राई त्यसै गरेर सुमिता लिम्बुकिन याखा हुनुहुन्थ्यो भने अर्को चाहिँ केटा साथीतर्फ जीवन फाबिन हुनुहुन्थ्यो। जो जसले यो नाम लिनुभयो तपाईँले अवश्य पनि मिलाउनु भयो होइन। पहिलो यो नाम लिने तीनजना साथीहरू प्रथम द्वितीय र तृतीय हुनुभएको छ। उहाँहरू को को हुनुहुन्थ्यो? जो जसले रेडियो सुन्नु भएको छ कार्यक्रम शुरूआतबाटै सुन्नु भएको छ तपाईँले थाहा पाइ नै सक्नु भएको छ। उहाँहरू हुनुहुन्छ प्रथम स्थान हासिल गर्नुभएको छ आशिष नयन काठमाडौँबाट फोन गर्नुभएको थियो, उहाँले रू 300 रूपियाँको रिचार्ज कार्ड जित्न सफल हुनु भएको छ भने दोस्रो स्थान हासिल गर्नुभएको छ सुमी लिम्बु तीरथमको मित्र हुनुहुन्थ्यो, उहाँले रू 150 रूपियाँको रिचार्ज कार्ड जित्न सफल हुनु भएको छ भने तृतीय स्थान हासिल गर्न सक्नुहुने भाग्यमाने साथी हुनुहुन्छ रिन्छिन तामाङ। भोजपुरबाट हामीलाई फोन गर्नुभयो, उहाँले आजको बसाईबाट रू 100 रूपियाँको रिचार्ज कार्ड जित्न सफल हुनु भएको छ भने फेसबुक लाइभले सेयर गर्नुहुने साथीहरू धेरै हुनुहुन्छ होइन। उहाँहरू मध्येबाट चाहिँ ककसले कार्यक्रमलाई चाहिँ सेयर गर्नुभयो, सेयर गरिसके पश्चात का साथीहरू भने कति साथीहरू त लकी ड्रमा जानुहुन्न, किनभने जसले चाहिँ कार्यक्रमलाई सेयर गरेर पनि हाम्रो पेजलाई चाहिँ लाइक गर्नुभएको हुँदैन, फलो गर्नुभएको हुँदैन, त्यो हुँदाखेरि चाहिँ तपाईँले चाहिँ हाम्रो कार्यक्रमको चाहिँ लकी ड्रभित्र तपाईँ पर्न सक्नुहुन्न।

हजुर, आजको कार्यक्रमलाई फेसबुक लाइभ तर्फबाट शेयर गर्नुहुने अनि हाम्रो पेजलाई फलो गर्नुहुने लाइक गर्नुहुने मध्येबाट लकी ड्रबाट चाहिँ दुईजना भाग्यमान साथीहरूको नाम हामीले निकालिसकेका छौं। उहाँहरू हुनुहुन्छ प्रतिमा राई अनि त्यसै गरेर अर्को साथी रीमा थामी हुनुहुन्छ। दुवैजना साथीहरूलाई धेरै धेरै धेरै धन्यवाद, धेरै धेरै बधाई भन्न चाहन्छु। कार्यक्रममा जो जसले आजको बसाईबाट चाहिँ कार्यक्रमलाई चाहिँ कार्यक्रमबाट रिचार्ज कार्ड जित्न सफल हुनु भएको छ, तपाईँले आफ्नो रिचार्ज कार्ड लिनको लागि चाहिँ रेडियोको नम्बरमा नै तपाईँले केही समय पश्चात फोन गरेर चाहिँ आफ्नो रिचार्ज कार्ड लिनुहोला यो भन्न चाहन्छु। र आजको कार्यक्रमलाई प्रायोजन गर्नुहुने सबै साथीहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद भन्न चाहन्छु। जुनिता चामलिङ राई, कृष्ण तामाङ, सुनिता कुलुङ, रवि पहाडी, दिलसा राई अनि जीवन खाविन र सुमिता

0: धेरै धेरै धन्यवाद भन्दै यति बेलासम्म सुनेर साथ दिने कार्यक्रमलाई सेयर गर्ने होइन अनि फोन गर्ने सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै भन्दै आजको कार्यक्रम लोक सौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, शुभ सन्ध्या।
1: रेडियो अरुण टाइम चेक 6 PM
2: अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भटेकोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़।
0: संघीय सरकारले अधिकार नदी परिणाम खोज्ने गरेको मुख्यमन्त्रीको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
1: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क संचालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
2: मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौं।
0: फ्रान्सेली विद्यार्थीहरूको विरोध प्रदर्शनमा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
1: र आईसीसी विश्वकप लिग टूमा ओमान नेपालले दिएको 264 रनको लक्ष्य पछ्याउँदै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेका सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यसबारेमा जानकारी दिनुभएको हो। प्रभावित धेरैजसो नागरिक भाडाको घरमा सरेपछि होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारेको पनि गृह सचिव शर्माले जानकारी दिनुभयो। यस्तै बैठकमा बोल्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत घोषणा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो। असोज 25 गते बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 4 पालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घर भाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सफल भइरहेको उहाँको भनाइ छ। कोशी बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 2,00,000 रूपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सरकारले जनाएको छ। प्रभावितको पुनर्स्थापना, अस्थायी आवासको व्यवस्था, बेपत्ता नागरिकको मृत्यु प्रमाणीकरण तथा राहत वितरणलाई व्यवस्थित रूपमा अघि बढ़ाउने काम भइरहेको गृह सचिव शर्माको भनाई छ।
1: यस्तै नेपालमा बढ़दो पर्वतीय विपदको जोखिम न्यूनीकरणका लागि विद्यमान नीति कानून पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापनका ढाँचाको पुनरावलोकन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरणका अवसर दिवसका अवसरमा काठमाडौँमा आज आयोजित विपद जोखिम न्यूनीकरण सम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागीहरूले नेपालको भौगोलिक अवस्था र जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई ध्यानमा राखेर व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने बताएका हुन्। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, आकस्मिक बाढ़ी, सुक्खा पहिरो तथा नदी थुनिने घटनालाई समग्र जोखिमका रूपमा विश्लेषण गरी विपद व्यवस्थापनलाई विकास नीतिसँग जोड़नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन लगायतका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै प्रचलित पूर्व सूचना प्रणाली, कानून नीति तथा रणनीतिमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। सम्मेलनमा सहभागी सरकारवाला एवं विज्ञहरूले विपद पूर्ण रूपमा रोक्न नसके पनि प्रभावकारी पूर्व तयारी, वैज्ञानिक अध्ययन, सुरक्षित पूर्वाधार र समयमै सूचना प्रवाह मार्फत मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढ़ी गण्डकी नदीमा बाढ़ी आउनुको कारण हिउँ तथा गेग्रान सहितको ठूलो पहिरो भएको निष्कर्ष निकालेको छ। अस्ति आइतबार बिहान 4:20 गोर्खाको चुमनुमरी गाउँपालिका 6 रहेको उङदिलुङ खोला अर्थात चमार हिमाल र सेरांगी हिमाल बीचको ठाडो खोलामा पहिरो आएको प्राधिकरणले जनाएको छ। बूढ़ी गण्डकी बाढ़ी सम्बन्धी प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टानमा पहिरो गएको जनाएको छ। झण्डै 6,000 उचाइमा हिम पहिरो तथा झण्डै 5,500 उचाइमा रहेको हिउँ र गेग्रान सहित पहिरो खसेको प्रतिवेदनले देखाएको छ। पहिरोले नदीको बहाव थुनिने र खुल्ने प्रक्रिया स्यार खोला र बूढ़ी गण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणले अनुमान गरेको छ। बूढ़ी गण्डकी र स्यार खोलाको दोभानमा समेत थुनिने र खुल्ने प्रक्रियाका कारण बूढ़ी गण्डकी नदीको तल्लो तटीय क्षेत्रमा पटक पटक बाढ़ी आएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी ठूलो हुनुमा स्यार खोला थुनिएर जम्मा भएको पानी भन्दा उङदिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेख रहेको प्रतिवेदनमा भनिएको छ।
1: संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले अन्तर्व्यवस्थापिका संघ आईपीयूको 149 महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाई मतले पारित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। महासभामा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संसदीय मंचमा नेपालले पहिलो पटक प्रस्तुत गरेको आपतकालीन प्रस्तावले दुई तिहाई समर्थन प्राप्त गर्नु संसदीय कूटनीतिका लागि महत्वपूर्ण सफलता भएको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले नेपालको तर्फबाट प्रस्तुत गर्नुभएको प्रस्तावमा हिमालय क्षेत्र लगायत जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपदको सामना गर्ने र उत्थानशीलता सुदृढ पार्ने विषय समेटिएको छ।
0: विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा 6 प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन्। सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमान्दार नदेखिएको टिप्पणी गर्नुभयो। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधान अनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यवहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेका गुनासो गर्नुभयो। बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदूरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नु भएन। भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी गरेको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खोलातर्फ रामहरी खतिवडा र अजय बाबु शिवाकोटी निर्वाचित हुनुभएको छ। पिछड़िएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवन बहादुर साई निर्वाचित हुनुभएको छ। खतिवडा 2,919 मत र शिवाकोटीले 2,072 मत ल्याएर विजयी हुनुभयो। तर केन्द्रीय निर्वाचन समितिले भने मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन। सहमहामन्त्री खुलातर्फ 9 उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा थिए। जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूह अन्तर्गत दलित, मधेसी, खसारे, आदिवासी, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदका मतगणना भने चलिरहेको छ। निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुईवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राष्ट्रपति पौडेलले यसअघि विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको थियो। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभयो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाब दिन तयार रहेको उल्लेख गर्नुभयो। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। राष्ट्रपाले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुङ्गोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सड़कको अहिलेको अवस्था र पूर्व तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुईवटा अध्यादेश जारी, भोटे कोशी बाढ़ीबाट प्रभावित 1050 नागरिक अझै होल्डिङ सेन्टरमा, विपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरण पुगेको प्राधिकरणको भनाई, पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड़, संविधान प्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति मुख्यमन्त्रीहरूको असन्तुष्टि, कांग्रेसको सहमहामन्त्री खुल्लातर्फ रामहरि खतिवडा र अझै बाबु शिवाकोटी निर्वाचित लगाएका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। त्यसै गरी काठमाडौँ उपत्यका मुख्य बजारहरूमा दशैंको किनमेल गर्नेहरूको ठूलो भीड़ लागेको छ। न्यू रोड, असन, लगनखेल र भोटाआईटी लगायतका क्षेत्रमा नयाँ लुगा, खाद्यान्न तथा पूजा सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। यद्यपि यस वर्ष विपद र बढ़दो महँगीका कारण दशैंको उल्लासमा केही प्रभाव परेको छ। दशैंका लागि मानिसहरू गाउँ फर्कने क्रम चलिरहेको छ। यसैबीच काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सञ्चालन गरिएको एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पर्सीदेखि साबिकै नजिकका डिलरहरूबाट ग्यास बिक्री गरिनेछ। संयुक्त बिक्री केन्द्रहरूमा उपभोक्ताको घण्टौं लामो लाइन लागेपछि यो व्यवस्थाले सहजताको साटो उल्टै शास्ति दिएको गुनासो बढ़ेको थियो। डिलर र डिपोहरूमा पनि ग्यास नपाएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच चाड़पर्वमा घर फर्किने यात्रुहरूलाई राजमार्गका होटलमा बासी तथा अखाद्य खाना खुवाएर चर्को मूल्य असुले कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। यातायात व्यवस्था विभागले आज सूचना निकालेर अस्वच्छ खानाका कारण बिरामी परेमा होटल संचालकसँगै गाड़ी चालकलाई समेत कार्यवाही गर्ने जनाएको छ। गुणस्तरीय खाना पाउने ठाउँमा मात्र गाड़ी रोक्न चालकलाई निर्देशन दिएको छ। यस्ता बदमाशी देखिएमा यात्रुले तत्काल प्रहरीको 100 नम्बरमा फोन गरी जानकारी गराउन सक्नेछन्।
0: काठमाडौँ उपत्यकाबाट आफ्नो थाप थलो फर्कने यात्रुहरूको चाप बढ़ेको छ। मुख्य सड़क, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथबाट दैनिक बाहिरिनेको संख्या घटस्थापनापछि बढ़ेको छ। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़कहरू विस्तारै खुल्न थालेपछि ग्रामीण सड़क भएर यात्रा गर्न भने सकसपूर्ण छ। ग्रामीण सड़कको मरमत नहुँदा अझै पनि काठमाडौँबाट घर जानेको यात्रा भने कष्टकर नै रहेको छ। मुख्य राजमार्ग र ग्रामीण सड़कको सहज यात्राका लागि अप्नाएको व्यवस्थाका बारेमा साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुराकानी गर्नुभएको छ।
2: सबै हाइवेहरू क्लियर भइसकेका छन्। मुस्ताङ मनाङ लगायत रसुवातिर जोड्ने हाइवे पनि हामीले कनेक्ट गरिसकेका छौँ। हामीले जथावतीमा बेलुबिज राखेर रसुवा पनि कनेक्टिभिटी गरेका छौँ। मुस्ताङ पनि कनेक्टिभिटी भइसकेको छ, मनाङ पनि कनेक्टिभिटी भइसकेको छ। हाम्रो हाइवेको पर्सपेक्टिभमा जुन सडक विभागले गर्ने काम हो सबै बाटो खोलिसकेका छौँ। बिपी हाइवे पनि अहिले क्लियर छ, कान्ति पनि क्लियर छ, टिभी हाइवे पनि हिजो बेलुका हामीले राति बन्द गर्दा टु वे टिभी हाइवे पनि सञ्चालन गरिसकेका छौँ। राजमार्गहरूको अवस्था चाहिँ सबै क्लियरै छ।
11: ग्रामीण भेगहरू चाहिँ सडक विभाग अन्तर्गत पर्छ कि पर्दैन जिम्मेवारी?
2: 15,000 किलोमिटर जुन नेसनल हाइवे नेटवर्क हो त्यो पर्छ। त्यो मध्ये ट्र्याक खुलेका बाटोहरू सबै हाम्रो क्लियर छन्। एउटा बाँकी भनेको चाहिँ बुढी गण्डकीको बाढीले जुन ड्यामेज गरेको हाम्रो आरु घाटी पुल हो, त्यसको पनि बेलिब्रिजको लागि हाम्रो सामानहरू मुभ हुन सुरु गरिसकेको छ। अब ग्रामीण सडकको हकमा चाहिँ सम्बन्धित स्थानीय तहले त्यसै प्रदेश सरकारहरूले गर्ने हुँदाखेरि उहाँहरूले त्यो गर्दै हुनुहुन्छ। त्यो विषयमा चाहिँ
11: बस चालकहरूको अहिलेको उहाँहरूको समस्या के छ भने आफैले सड़क मर्मत गर्दै हिँड्नु पर्ने अवस्था छ। यसको अन्त्य चाहिँ कहिले होला?
2: यो कुराहरू चाहिँ हाम्रो बसहरूको जुन रुट दिने रुट इजाजतको कुराहरूसँग जोडिन्छ। यो विषयमा यातायात व्यवस्था विभागसँग फर्दर कोर्डिनेसन गर्दा ठिक होला। जस्तै उहाँहरूले चाहिँ जुन रोड वर्दी छ वर्दी रोडहरूलाई मात्रै दिनुपर्ने हुन्छ बसहरूको लागि मुभ हुनलाई भने। अब अहिले चाहिँ नन वर्दी रोडमा पक्कै पनि उहाँहरूले स्पेसिफिक केसमा केही समस्या भयो फरक कुरा, नत्र त्यसको समस्या नहुनुपर्ने हो।
11: यात्रुहरू र व्यवसायहरूले चाहिँ अब 2-3 दिन लगाएर घर पुग्नु पर्ने बाध्यात्मक परिस्थिति चाहिँ देखिरहेछ अझै पनि। यो विषयलाई चाहिँ यहाँले कतिको गम्भीरतापूर्वक लिनु भएको छ?
2: हाइवेको मेन्टेनेन्सको पर्सपेक्टिभमा पोहोर परा जतिको सहज पक्कै छैन, किनभने यसपालि चाहिँ हामी दसैँको मुखमा ठुला अनएक्सपेक्टेड डिजास्टर, अहिले बुढी गण्डकीको डिजास्टर भयो, त्योभन्दा अगाडि काली गण्डकी लगायतको बर्खाको वर्षाको कारणले भएको डिजास्टर भयो, र त्योभन्दा अगाडि भोटेको बारीको डिजास्टर गर्दाखेरि केही खेत पहिला भन्दा पक्कै छ। र त्यो हुँदै गर्दाखेरि पनि हामीले टु ए रोड सप्लाई हाइवेहरू खोलिसकेका छौँ। त्यो पर्सपेक्टिभमा चाहिँ मेन्टेनेन्स हामी कन्टिन्युसली पनि गर्छौँ, दसैँभरि पनि हाम्रो मेन्टेनेन्स काम चालु रहन्छ, र कुनै स्पेसिफिक एरियामा केही समस्या पर्यो भने त्यहाँ मेन्टेन गरिन्छ। त्यो बाहेक अरू ठुलो स्पेसिफिक यस्तै इस्यु छन् जस्तो मलाई लाग्दैन।
11: अब सडक बनाउनेहरू पनि दसैँ मनाउन जान्छन् होला, कसरी व्यवस्थापन गर्नुहुन्छ त? अब
2: हाम्रो मिसिनहरू अहिलेसम्म साइटमै छन्, साइटबाट मिसिन हामीले निकालेका छैनौँ। हाम्रो अपरेटरहरू पनि साइटमै हुनुहुन्छ। हामीले चाहिँ दसैँको लागि भनेर स्थानीय जो त्यही भूगोलको हुनुहुन्छ, त्यही भेटको हुनुहुन्छ, उहाँहरू त्यसै ड्युटी मिलाएका छौँ। प्रत्येक डिभिजनमा चाहिँ हाम्रो एकजना इन्जिनियर स्ट्यान्ड बाई पोजिसनमै रहनुहुन्छ। कहीँ केही क्षति भयो भने यो अहिले मात्र होइन, हाम्रो पहिलादेखिको प्र्याक्टिसै के हो भने दसैँमा हुन सक्ने सम्भावित जोखिमलाई राखेर म्यान पावर र मिसिनहरू चाहिँ स्ट्यान्ड बाई मोबिलाइजै भएर बसिरहेको हुन्छ।
11: अब आकस्मिक सडक बिग्रिहालेमा चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ?
2: हाम्रो फ्युलहरू हामीले स्ट्यान्ड बाई फ्युलहरू राखेका छन्, म्यान पावरहरू छन्। अब हामीलाई सुपरभाइजरहरू हाम्रो प्रत्येक 18 किलोमिटरमा एकजना सुपरभाइजरका दरले हुनुहुन्छ, लेन्थ वर्करहरू 3 किलोमिटरमा एकजना लेन्थ वर्कर हुनुहुन्छ, उहाँहरूले हाम्रो तत्काल खबर गर्नुहुन्छ बाटो बिग्रियो भने, र त्यो मेसेज आउने बित्तिकै हामीले म्यान पावर र मेसिनहरू मोबिलाइज गरिहाल्छौँ। यो प्र्याक्टिस हामीले गरिरहेको हो, र इमर्जेन्सीकै बिग्रिहाल्यो भने हामी तुरन्तै सडक खुलाउन सक्ने अवस्थामा छौँ।
1: वहाँ हुनुहुन्थ्यो सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। फेरि पनि खबरकै सिलसिला, दशैंको बेला किसानलाई भने धान लगाएका बर्खे बाली भित्र्याउने चटारो परेको छ। एकातिर दशैंको उल्लास, अर्कोतिर वर्षभरि गरेको मेहनतको प्रतिफलका रूपमा खेतमा पाकेको बाली सुरक्षित भित्र्याउने चिन्ता किसानलाई छ। धेरै किसानको दिनचर्या यति बेला खेतबारीमै बितिरहेको छ। नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने समय र दशैंको चाडपर्व एकै समयमा परेपछि किसानलाई चाडपर्व मनाउने भन्दा पनि खेतीपातीको काम सक्ने हतारो परेको छ। विशेष गरी बर्खे धान पाक्ने समयसँगै दशैं परेकाले किसानलाई आफन्तसँग भेटघाट गर्ने, परिवारसँग बसेर रमाइलो गर्ने र चाडपर्वको किनमेल गर्ने समय समेत जुटाउन कठिन भइरहेको छ। सुदूरपश्चिमको डडेलधुरामा किसान यति बेला धान काट्न, बिटा बाँध्ने, झार्ने र घरमा भित्र्याउने काममा व्यस्त छन्। जिल्लाको भागेश्वर, अमरगढ़ी, आलिताल र परशुराम लगायतका क्षेत्रमा धानसँगै मकै, भटमास, स्याउ लगायतका बाली भित्र्याउने र अन्य कामको चटारो छ।
0: नेपाल दूरसंचार प्राधिकरणले स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै 14 इन्टरनेट सेवा प्रदायकलाई जनै 50,000 रूपियाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसंचार ऐन बमोजिम कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अरियालका अनुसार स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढ़ी शुल्क लिएको, स्वीकृत प्याकेज भन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई निर्धारित समयमा जानकारी जानकारी नदिएको पाइएपछि कार्यवाही गरेको हो। जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन, क्लासिक टेक, वेब सर्भर नेपाल, फाइबर ओल्ड, भायानेट, एरोनेट, डिस मीडिया नेटवर्क, वाईफाई नेपाल, सीजी कम्युनिकेशन, ओल्ड लिंक कम्युनिकेशन, फर्स्ट लिंक कम्युनिकेशन, पोखरा इन्टरनेट, टेक मान्डुज नेटवर्क र सुविशु रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार 4 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.12 अंकले बढ़ेर 2599.93 बिन्दुमा पुगेको हो। आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 104 कम्पनीको शेयर बढ़ेकामा 167 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 12.44% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.46 करोड़को कारोबार भएकामा आज 351 कम्पनीको 1.35 करोड़ किप्ता शेयर 4.73 करोड़ रूपियाँमा किनबेच भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाको रूपमा अघि बढ़ाउने बताउनु भएको छ। हुलाक सेवा विभागले आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले हुलाक सेवालाई क्षमता वृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाको रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
4: त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राविधिक संरचनालाई समानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यी विषयहरू समेटिएका छन्। यो योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राविधिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा छ। नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षण केन्द्रित संस्थाबाट अनुसन्धान, नव प्रवर्धन र ज्ञान उत्पादनमा आधारित रिसर्च युनिभर्सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
3: गुल्मीको रेशमिया विमानस्थलको हवाई सेवा आजबाट फेरि संचालनमा आएको छ। प्रतिकूल मौसमको कारण झण्डै 4 महिनादेखि यो विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेशुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गएको जेठको 3 हप्तादेखि जिल्लामा हवाई उडान अवरूद्ध भएको जानकारी दिनुभयो। खराब मौसम, बाक्लो कोहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइरहेको आउन नसक्ने भएकाले हवाई सेवा बाध्य भई रोक्नु परेको उहाँले बताउनुभयो। हवाई सेवा सञ्चालनमा आएसँगै आज काठमाडौँबाट 13 यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको छ। नेपाल वायु सेवा निगमले मौसम अनुकूल भएसँगै हप्ताको 3 उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ।
4: अहिलेसम्म उस्तामा उत्पादित 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज 11 गतेको ठूलो वर्षाका कारण बाढ़ी पहिरो र नदी कटानले बेनी जोरसम सड़क 2 हप्तासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको छ। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गएको वर्षको यसै समयको तुलनामा कम मात्रामा मात्र निकासी भयो। सड़क सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सड़क अवरूद्ध भएका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डाक्टर लालमणि अरियालले बताउनुभयो। अहिलेसम्म 70% बजारमा पठाइसक्नुपर्नेमा 30% मात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँको भनाइ छ।
3: चाडपर्वको समयमा प्रहरीले जाँचलाई तीव्र बनाएको काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 98 पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरेको अभियानका क्रममा 6 पुरूष र 11 महिला पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न ठाउँमा स्वीप अपरेशन सञ्चालन गरेको परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्ग फ्रान्सेली विद्यार्थीको विरोध प्रदर्शनमा सहभागी हुनुभएको छ। 23 वर्षीय थनबर्ग आज बिहान पेरिसको उपनगर सेन्ट डेनिसमा रहेको आन्दोलनको केन्द्रबिन्दु मानिने पल एलुअर्ड उच्च माध्यमिक विद्यालय पुग्नु भएको हो। छलफलमा युवाहरूलाई नसमेटिएको र उनीहरूको भविष्य उनीहरूबाट खोज्न थालेको उहाँले बताउनु भएको छ। यसैले देशभर शैक्षिक संस्थाहरूमा राम्रो सुविधाको माग गर्दै थप प्रदर्शन हुने अपेक्षा गरेको समाचार संस्था अल जजिराले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको ज्यादती सम्बन्धी अनेकौं आरोपहरू आएपछि विशेष पोशाक रोप लगाएका वकिलहरूले किशोर किशोरीहरूको सुरक्षाका लागि मानव साङ्लो पनि बनाएका थिए। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव, कक्षाको अत्यधिक व्यस्त तालिका र शिक्षा प्रणालीका अन्य समस्या लगायत विभिन्न विषयमा सुधारको माग गर्दै विद्यार्थीहरूले गएको महिनाको अन्त्यदेखि विरोध प्रदर्शन शुरू गरेका थिए। न्याय मन्त्रालयका अनुसार विरोध प्रदर्शनका क्रममा 6,800 जनाभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा मुख्यतया नाबालिगहरू छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि भएको भनिएको क्रूरता सम्बन्धी 24 वटा आरोपमाथि पनि अनुसन्धान शुरू गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 70 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 विकेट लिए भने दिपेन्द्र सिंह एडले 2 तथा करण केसी र ललित राजवंशले 1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनायो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन बनाए। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। लीग टूमा शीर्ष 4बाट बाहिरी छैको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भटेकोशी बाढ़ीबाट प्रभावित 1,050 नागरिक अझै होल्डिङ सेन्टरमा। बेपत्ता भएकालाई मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाई। पर्वतीय विपद व्यवस्थापनका लागि नीति र पूर्व सूचना प्रणाली पुनरावलोकन गर्नुपर्नेमा विज्ञको जोड।
3: संघीय सरकारले अधिकार नदी परिणाम खोजेको मुख्यमन्त्रीहरूको गुनासो। अधिकार नदिए संहिता बलियो नहुने भनाई।
4: दशैंको किनमेलले मुख्य बजारमा ग्राहकको भीड़। राजमार्गका होटलमा यात्रुलाई अखाद्य खाना खुवाए। चालक र संचालकलाई कड़ा कार्यवाही गर्ने सरकारको चेतावनी। दशैंमा सड़क सञ्चालन गर्ने संयन्त्र तयारी अवस्थामा रहेको सड़क विभागको भनाई।
3: फ्रान्सेली विद्यार्थीहरूको विरोधका क्रममा स्वीडेनकी 23 वर्षीय जलवायु अभियन्ता थनबर्ग पनि सहभागी। विद्यालय भवनको अवस्था, शिक्षकको अभाव लगायत विभिन्न विषयमा सुधारको माग।
4: र आईसीसी क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइन दर गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
4: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
5: मनोकामना सुनचाँदी पसल
6: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862 13 67 44 9915 38 77 75

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्या तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबल

उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पूनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

विजयी दशमी तथा सुबदी पौली छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा छरिएर बस्नुभएका आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सुनिता याखा लिमुखिम एवं समस्त लिमुखिम परिवार चैनपुर 10 खरा।

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विजय साना राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1910 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: महिला समिति तथा श्रीमती गौरीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना शासङ्खर मादी नगरपालिका चार देवडुङ्गा सङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा,
0: रजना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से सङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन सङ्खुवा सभा,
1: सम्झना रुङदाङसा सभापोखरी गाउँपालिका दुई च्यामिरे सङ्खुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा सङ्खुवा सभा
0: र चन्द्रमाया तामाङ पाँच खबर नगरपालिका सात वाबुन सङ्खुवा सभा।

सुनिरहेका शनि तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख

0: शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजय लिम्बू,
0: श्रीमती भारती याखा लिम्बू,
1: छोरा मिंसो लिम्बू,
0: दाई नरेश लिम्बू,
1: भाउजू रञ्जना राई लिम्बू,
0: बुहारी अमृत लिम्बू,
1: बुहारी सन्जिता गुरुङ लिम्बू,
0: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
1: दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू,
0: बहिनी अनिता लिम्बू,
1: भतिजहरू सत्यन लिम्बू, सञ्जय लिम्बू र मिस्टेक लिम्बू,
0: भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच खबर नगरपालिका एक खुसुवा।

0: जान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
1: ल ल आमा म तँ गए तँ आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स फ्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029571128 मोबाइल नम्बर 9852045741
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
3: औ लु समस्याको समाधान भनेकै म हो
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
5: लु अब त्यहीँबाट जाने
3: लाखे सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
7: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु जीवन थाबेन सभापोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया

0: हेलो
1: हेलो दिदी, म भाइ बोलेको।
0: अभन
1: दिदी, तपाईँ यसपालि तिहारमा पनि आउनुहुन्न?
0: आउँदिन म।
1: किन दिदी?
0: जबसम्म तैँले ड्रग्स खान छोड्दैनस् तबसम्म तेरो घरमा पाइला पनि टेक्दिन म।
1: तपाईँलाई थाहा छ त मैले किन ड्रग्स सुरु गरेँ भनेर? जन्मदिनी बाबा आमाले छोडेर जानुभयो तपाईँको जिम्मा लगाएर। तपाईँले पनि मलाई एक्लै घरमा छोडेर बिहे गरेर जानुभयो। बिहे गरेर लिएको श्रीमतीले पनि मलाई धोका दिए, अनि म के को सहारामा बाँच्ने? दिदी प्लिज, यसपालि तिहारमा आउनु न। एकदमै एक्लो महसुस भएको छ।

धर्मा टिका न कलम फुलको माला नि धर्मा टिका यसपालि हरियो

0: औ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो
1: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखै सल्लै देखेर के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक सुतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ मित्र आले महोत्तरी हाल मलेसिया
4: विजय लिम्बु 5.1 कुशवा हाल मलेसिया
3: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा
4: राज बिरही काइला इटहरी सुनसरी हाल मलेसिया
3: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल
4: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया
3: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा
4: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत
4: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: हजुर कृष्ण तामाङ 5 खपन नगरपालिका 6 पुहाना हाल साउदी अरब
3: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया
4: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा
3: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत
4: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
4: निष्कल चेवाली कान्छा खाम्बाडी नगरपालिका 2 शङ्खुवा सभा फिलहाल साउदी अरब
3: युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा
4: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा
4: दिलसराई देउमाई नगरपालिका 1 इलाङ
3: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा एवं समस्त कार्यक्रम लोक चौतारी प्रायोजक परिवार
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
6: ए लु जचाउन जानुपर्छ काका
5: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
7: ल छ नि काका 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुगनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोत्रो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
10: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029-570-292 फोन नम्बर 98-423-4509
11: पिँढीमा बाजी औला बाजी छोराको आउने दिन गन्दै थिन।
12: यसपालिको दसैँमा त मनी घर आउन पाए जमरा र रात टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मनी घर आउन पाए जमरा र रात टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार भोजपुर नगरपालिका 2 हेलौछा भोजपुर।
13: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98-62-63-39-64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
14: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
15: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई

0: आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
1: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका चार भोजपुर हाल रोमनिया
0: भावना पुन मगर परशुराम नगरपालिका दुई बसौटी डडलदुरा हाल इन्डिया
1: सानुमाया शेर्पा पाँच खपन नगरपालिका आठ चुङखुरुङ शङ्खुवासभा हाल कुवेत
0: मिडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका आठ चुङखुरुङ शङ्खुवासभा
1: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
0: सपना शासनखर मादी नगरपालिका चार देवढुङ्गा शङ्खुवासभा
1: जीवन भाविन सभा पोखरी गाउँपालिका चार शङ्खुवासभा हाल मलेसिया
0: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका तीन क्याउली भोजपुर
1: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका सात आँखी भुइँ शङ्खुवासभा हाल मोरङ
0: लिम्बु विजय पाँच खबर नगरपालिका एक कुसुवा शङ्खुवासभा हाल मलेसिया
1: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका एक तेल्लोक शङ्खुवासभा
0: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनिता चामलिङ राई फिदिङ नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुवेत
0: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
0: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक शङ्खुवासभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवासभा एवं समस्त कार्यक्रम शुभ सन्देश प्रायोजक परिवार
2: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कपडा पनि किन्नु छ
3: अन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त
2: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
3: हे लाठी यति कुरामा पनि टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
2: धन्यवाद दादा म अहिले नै गइहाले
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार शङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841250600
2: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069

0: टोकले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भइरहेको छ। नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढीमा बेपत्तालाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। अधिकांश बाढी प्रभावितहरू भाडामा सरेपछि होल्डिङ सेन्टर घट्दै।
0: आज चार राजदूतको संसदीय सुनवाई सकियो। सुनारलाई सांसदको हैसियतमा काम कारवाही रोक्न रासोपाको रोक।
1: दशैंमा काठमाडौँबाट घर फर्कनेको चाप बढ़्यो। राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी भएमा चालक र साउजीलाई कारवाही हुने।
0: फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेकुरा नष्ट।
1: र विश्वकप लीग 2 क्रिकेटमा नेपालको लगातार दोस्रो जित। घरेलु टोली ओमान 113 रनको फराकिलो अन्तरले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले भदौ 10 गतेको रसुवा बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले यस्तो जानकारी दिनुभएको हो। उहाँले विपद ऐन संशोधन गरी बेपत्ता नागरिकलाई 45 दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सोही व्यवस्थाका आधारमा स्वदेशी तथा विदेशी नागरिकलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो।
3: अहिलेसम्म पनि बेपत्ताको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ ऐनमा जसरी संशोधन भएको छ त्यही तरिकाले स्वदेशी र विदेशी दुवै नागरिकलाई चाहिँ यो मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। डिएनए परीक्षणको रिजल्ट चाहिँ प्रहरी प्रयोगशालाबाट विधि विज्ञान प्रयोगशालाबाट आउने बित्तिकै हामी प्रमाणीकरणको प्रक्रिया अझ सजिलो हुन्छ र त्यो पनि अन्तिम चरणमा पुग्यो भन्ने जानकारी हामीलाई प्राप्त भएको छ।
0: उहाँले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट 75 जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्नुभयो। कार्यकारी प्रमुख उप्रेतीले विपदपछिको पुननिर्माणका लागि सरकारले अस्थायी आवास निर्माणको काम अघि बढ़ाइरहेको पनि बताउनुभयो। गण्डकी प्रदेशका मनाङ मुस्ताङ म्याग्दी र पर्वतमा बाढ़ीबाट क्षति भएका क्षेत्रलाई संकटग्रस्त घोषणा गरी पुनर्स्थापनाको काम अघि बढ़ाइएको पनि उहाँले जानकारी गराउनुभयो। सोही बैठकमा गृह सचिव केदारनाथ शर्माले पनि बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रति व्यक्ति 2 लाख रुपियाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको सुनाउनु भयो।
4: 75 जिल्लाका प्रभावित हुनुभएको छ भोटेकोशी बाढीमा त 75 जिल्लाका स्थान तहका जहाँ जहाँका नागरिकहरू प्रभावित हुनुभएको थियो उहाँहरू त्यसको परस्पर विश्लेषण गरिसकेपछि वडाबाट अनि स्थानीय विपद व्यवस्थापन समितिमा जान्छ, त्यहाँ जिल्ला व्यवस्थापन समितिमा जान्छ, अनि प्राधिकरणमा आउँछ र प्राधिकरणले समग्र देशभरिको नामहरू प्रकाशन गर्ने भन्ने अहिले कानुन बनाइएको कारणले गर्दा व्यवस्थालाई मृतक सरह घोषणा सरकारले गरिसकेपछि उहाँहरूले 2 लाख पाउने क्रम हुन्छ र त्यो पैसा पनि स्थानीय तहबाटै पाउने हो। अहिले रातका कुराहरू नवद रातका कुराहरू खाद्य सामग्रीका रातका कुराहरू गैर खाद्य सामग्रीका रातका कुराहरू स्थानीय तहबाट जाने भएको कारणले गर्दा उहाँहरूको काम अलिक बढेको छ, क्षमता बढाउनु पर्ने अवस्था छ, उहाँहरूले लागू रहेको पहिचान गर्नु पर्यो, पैसा माग्नु पर्यो, प्राधिकरणमा दिनु पर्यो भनेर अलिकति दायित्व सिर्जना भएको तर नागरिकको खातामा नपुगेको कारणले गर्दा अप्ठ्यारो अवस्था छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा छन्। होल्डिङ सेन्टरमा रहेका बाढ़ी प्रभावित अधिकांश भाडामा सरेसँगै होल्डिङ सेन्टरको संख्या 37 घटाएर 17 झारिएको छ। गत भदौ 10 गते असोज 8 गते र 11 गतेको विपदबाट प्रभावित 35 स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यही असोज 25 गते बूढी गण्डकी नदीमा आएको बाढ़ीबाट 4 स्थानीय तह प्रभावित भएकाले त्यस क्षेत्रका स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी छ। हाल बाढ़ी प्रभावित नागरिकको लागि अस्थायी आवास निर्माणको काम पनि भइरहेको छ।
1: रसुवाको भट्टेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब 79% स्थानमा विद्युत सेवा सुचारू भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भट्टेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कार्यालय मन्त्रालयका सचिव डाक्टर जगदेश्वर कर्माचार्यले यस्तो जानकारी दिनुभएको हो।
3: अहिलेसम्म चाहिँ हामीले करिब 900 जहाँ जति क्षति भएको थियो 900% चाहिँ त्यो पुनर्स्थापन भइसकेको छ। अहिले बाँकी भनेको रसुवाको करिब 80 घरधुरीकोमा मात्र बाँकी छ यो विद्युत जडान गर्न। त्यसको लागि अहिले किनभने अब त्यो त्यहाँ नजिकै चाहिँ ट्रान्समिसन लाइनहरू पनि बनाउनु पर्ने भएर त्यहाँ चाहिँ तुरन्तै सम्भव हुने नदेखेकोले हामीले चाहिँ यो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबाट चाहिँ सोलरको माध्यमबाट व्यवस्था गरेका छौँ। हजुर,
1: उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुनर्निर्माण कार्ययोजना निर्माणको काम भइरहेको छ। रसुवा नुवाकोटमा आएको बाढ़ीका कारण बेपत्ता भएका 5000 मध्ये प्राधिकरणमा कार्यरत 47 कर्मचारी सम्पर्क विहीन भएका थिए। तीमध्ये 3 जनाको मात्र सकुशल उद्धार भएको उहाँले बताउनुभयो।
3: अनि अब हाम्रो यो इकोनोमिक लस गर्दा भयो भयो होइन, अर्को चाहिँ दुःखद पक्ष भनेको यो घटनामा अब हाम्रो जम्मा 5000+ जुन मिसिङ र त्यो भन्ने छ त्यसमध्ये करिब 1000 अथवा 900+ चाहिँ हाम्रो बितेका अथवा बेपत्ता छन् होइन, त्यो चाहिँ हाम्रो सुरुङहरूमा होइन। अब राज्यले धेरै नै मेहनत पनि गरेर चाहिँ उद्धारको कोसिस पनि गरेको हो र त्यो अथक प्रयासबाट चाहिँ जम्मा 3 जनालाई चाहिँ सकुशल उद्धार पनि भएका छन् होइन। त्योभन्दा बाहेक अब 900+ हराएकोमा जम्मा 3 जनाको मात्र सकुशल उद्धार हुन सक्यो, अब अरूको चाहिँ हामीले गर्न सकेका छैनौँ।

0: फेरि पनि अब उताबाट टुरिस्टहरू चाहिँ लिएर आउनलाई चाहिँ गाह्रो पर्ने र यताबाट जाने श्रमिकहरूलाई पनि अलिकति चाहिँ बढी भनौँ न आर्थिक चाहिँ नै प्रेसर पर्ने पनि देखिन्छ। सो त्यो गर्न सक्यो भने तिनीहरू उनीहरूसँग धेरै कम देशहरूसँग चाहिँ नि यो एयर सर्भिसेसको एग्रिमेन्ट भएको हुनाले त्यो गर्न सक्यो भने सायद त्यो गन्तव्यहरूसँग जान संशोधित हुन्छ।
1: जर्मनीका लागि नेपाली प्रस्तावित राजदूत सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: जर्मन युरोपियन युनियनलाई चाहिँ अब नेपाल फरक भइरहेछ भन्ने कुराहरू मेसेजिङ गरेर एउटा सकारात्मक भूमिका बनाउन चाहिँ मेरो भूमिका हुन्छ र त्यसमा चाहिँ बेल्जियमको दूतावासको चाहिँ प्रमुख भूमिका हुन्छ भन्ने जस्तो लाग्छ।
1: ओमानका लागि प्रस्तावित राजदूत राणाले नेपाल र ओमान बीचको सम्बन्धलाई थप सुदृढ बनाउन 4 वर्षीय रणनीतिक योजना सार्वजनिक गर्नुभयो। स्पेनका लागि प्रस्तावित राजदूत शेरचनले म्याड्रिड स्थित नेपाली राजदूतावासलाई थप सक्रिय सर्वसुलभ र परिणाममुखी बनाउने बताउनुभयो। दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि सांसदहरूले स्वार्थको द्वन्द्व रहेको प्रश्न गरेका थिए। हिजो भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि प्रस्तावित चित्रजङ थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको सुनवाई भएको थियो। बाँकी 4 प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलि हुनेछ। संसदीय सुनवाईबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
3: एक अडियो सार्वजनिक भएपछि विवादित बनेका सांसद खगेन्द्र सुनारलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिइएको र छानबिनको निष्कर्षमा आएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा आफ्ना प्रतिनिधिसभा सदस्य सुनारका सम्बन्धमा संचार माध्यममा सार्वजनिक भएका समाचार, सभ्य सामग्री र उठेका प्रश्नप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। उक्त विषयको सत्य तथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन समेत दिइएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवांछित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ। कानून भन्दा माथि कोही हुँदैन भन्ने मान्यता दृढ रहेको उल्लेख गर्दै राष्ट्रपाले कानूनको उल्लंघन वा पदीय आचरण विपरीत कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ। सुनारले भने आफूलाई बदनाम गराउने प्रयास भएको भन्दै सार्वजनिक अडियो आफ्नो नभएको दावी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो दावी गर्नुभएको हो। आफू विरूद्ध नियोजित रूपमा चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको दावी गर्दै सुनारले संसदको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचार विरूद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको जिकिर गर्नुभएको छ।
1: नेपाल परिवेशमा सर्वाधिक मत ल्याएर कंग्रेस केन्द्रीय सदस्य बनिन् बासना थापा लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: मार्बल कास्टिङ एबीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको

0: आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी विजयी हुनुभएको छ। खतिवडा 2910 र शिवाकोटी 2173 मत सहित सहमहामन्त्रीमा विजयी हुनुभएको हो। तेस्रो हुनुभएका गण्डकी प्रदेशका सांसद दिल्ली राम सुवेदीले 1852 मत पाउनु भएको छ। पूर्व गृह राज्य मन्त्री देवेन्द्र राज कण्डेलले 1381 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्री पिछड़िएको क्षेत्रमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही विजयी हुनुभएको छ। सहमहामन्त्री महिला पदमा प्रतिमा गौतम निर्वाचित हुनुभएको छ। महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले 5116 मत प्राप्त गर्दै विजयी हुँदा उहाँकी प्रतिस्पर्धी नानु बास्तोलाले 1554 मत प्राप्त गर्नुभयो। यसै गरी प्रतिनिधि सभाकी कंग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मत सहित केन्द्रीय सदस्य महिला खुल्ला निर्वाचित हुनुभएको छ। उहाँ 5193 मत सहित कंग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। कंग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि महिला खुल्लातर्फ केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। पूर्व सांसद कुसुम देवी थापा र पूर्व राष्ट्रिय सभा सदस्य धनाकुमारी थापा पनि महिला खुल्लातर्फ नै केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। यस्तै इजरायल ठगी प्रकरणमा मुच्छिएकी विनिता खड्कासँगै अनिता देवकोटा, लक्ष्मी पाण्डे, सिर्जना अधिकारी र मुना भूषाल पनि केन्द्रीय सदस्य बनेका छन्। यसै गरी चिनी पोखरेल चिनु 2420, कल्पना तिवारी 2363, रीता थापा मगर 2308, गंगा दाहाल 2298 र उमा दाहाल 2215 मतले केन्द्रीय सदस्यमा विजय भएका छन्। केन्द्रीय सदस्य महिला खुल्लामा 36 चुनावी प्रतिस्पर्धामा थिए। कंग्रेसको विधान अनुसार यो क्लस्टर अन्तर्गत 15 निर्वाचित हुने व्यवस्था छ।
1: दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्कने इच्छुकको चाप दिनहुँ बढ़दै गएको छ। नेपाल प्रहरीको विवरण अनुसार घटस्थापनाको दिनदेखि आजसम्म 1,09,636 जनाले काठमाडौँ उपत्यका छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म 17,139 सवारी साधन मार्फत 1,09,636 जना बाहिरिएका हुन्। यातायात व्यवसायीले भने यस वर्षको दशैं मान्न पछिल्लो साता मात्रै करिब 6,00,000 बाहिरिसकेको बताएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्कन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले दशैं मनाउन घर फर्कने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ़ेको बताउनुभयो। दशैं मनाउन उपत्यका छाड्ने यात्रुको संख्या बढ़ेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारी साधनको आगमन बाक्लिएको हो। यी नाकामा दशैंका लागि घर फर्कने यात्रुको चाप बढ़दै गएपछि सवारी साधनको आगमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको दशैं तिहार लगायतका चार पर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी 24 घण्टा सड़कमा खटिएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेशसभामा पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी दलको बहिष्कार बेच बजेट पारित गरेको हो। बजेट पारित हुँदा प्रतिपक्षी बेन्च खाली थियो। बजेटमाथिको छलफलमा सहभागी नभएको कंग्रेसले विवादित बजेटको छलफल बहिष्कार गर्ने निर्णय गरेको थियो। आज शुरू भएको बजेटमाथिको छलफलमा सत्तारूढ़ दलकै सांसदहरूले पनि बजेटप्रति असन्तुष्टि जनाएका थिए।
1: लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने होटल र रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेपछि सम्बन्धित सवारी चालक र होटल संचालक दुवैलाई कार्यवाही गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै राजमार्गका होटलमा सरसफाईको कमी, बासी झिंगा भन्किएका र न्यून गुणस्तरका खाना खुवाउने र अत्याधिक मूल्य असुल्ने प्रवृत्ति नियन्त्रण गर्न यस्तो चेतावनी दिएको हो। मन्त्रालयमा बसेको सरकार निकायको बैठकपछि विभागले चालक, होटेल व्यवसाय र यात्रुलाई लक्षित गरी तीन बुँदे निर्देशन समेत जारी गरेको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम आज दुई अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार जारी गरिएका अध्यादेशहरूमा वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार नेपाल सरकार मन्त्री परिषदको सिफारिश बमोजिम संविधानको व्यवस्था अनुसार यी अध्यादेश जारी गरिएका हुन्। केही दिन अघि सरकारले राष्ट्रपति समक्ष तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। तीनवटा मध्ये विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 भने यस अघि नै जारी भइसकेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अब भूमिहीन दलित सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानूनी अडचन हटेको बताउनु भएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै सामाजिक सञ्जालमा लेखेर वहाँले समस्या समाधानको बाटो खुलेको बताउनु भएको हो।
1: सभामुख डोल प्रसाद अर्याल सहित अहिलेका सरकारका मन्त्रीहरूको विदेश भ्रमण गर्ने सिलसिला बढ़ेको छ। सभामुख अर्याल आज अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। हिजो मात्रै भारत जानुभएका गृहमन्त्री सुदन गुरूङले आज समकक्षी अमित शाहसँग भेटवार्ता गर्नुभएको छ। यस्तै अर्थमन्त्री सोनिम वागले भने विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाल एलपी ग्यास उद्योग संघले डिलर मार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यका विभिन्न 13 स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै संघले अब डिलर मार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो संघका अध्यक्ष दिवाञ्चनले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नुभएको छ नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको छ
3: भोटेकोशी बाढ़ी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले आज सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययन अनुसार सन् 2026 जुलाई 7 देखि अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल एक भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उक्त क्षेत्रमा सतहमा 40 सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो इसिमोडका महानिर्देशक पेमा ग्याल्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 औं राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 को केरेङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो अध्ययन अनुसार लाङटाङ लेरुङको उत्तरी भीरबाट अनुमानित 13 करोड 20 लाख घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो त्यसले चट्टान बरफ पानी र गिग्रान सहितको तीव्र भाव सिर्जना गर्दै नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्ताएको थियो भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनेको आरूघाटमा भने बेली ब्रिज राख्न शुरू भएको छ असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खा र धादिङलाई जोड्ने आरूघाट स्थित पक्की पुलमा क्षति पुगेको थियो यस्तै कञ्चनपुरको ऐतिहासिक दोदरा चाँदरी झोलुङ्गे पुल पुननिर्माणका लागि 20 करोड़ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा क्षति पुगेपछि त्यहाँ आवागमन बन्द छ त्यसैले पुननिर्माण गर्न परेको हो
4: नेपाल दूरसंचार प्राधिकरणले 14 वटा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कार्यवाही गरेको छ प्राधिकरणसँगका शर्त र अनुमतिका आधारमा उपभोक्तालाई इन्टरनेट उपलब्ध नगराएको र आफूखुशी सस्ता प्याकेज खारेजीको एकलौटी निर्णय गरेको भन्दै प्राधिकरणले ओडलिङ कम्युनिकेशन सहित सुबेसु लगायत 14 वटा ठूला कम्पनीमाथि कार्यवाही गरेको हो प्राधिकरणले ती कम्पनीलाई 50,000 जनही रूपियाँका दरले जरिवाना गरेको छ प्राधिकरणबाट जारी अनुमति पत्रका शर्त विपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसंचार ऐन 2053 को दफा 47(1) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ
3: शेयर बजारमा नेप्से परिसूचक आज 4.12 अंकले बढ़ेको शेषसँगै परिसूचक 2599 को बिन्दुमा कायम भएको छ कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढ़्यो हिजो 4,46 करोड़को शेयर कारोबार भएको बजारमा आज 4,73 करोड़ रूपियाँको शेयर किनबेच भयो 104 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 7 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार फ्रान्सका 100 सुपरमार्केटहरूका रेफ्रिजरेटर फ्रिज र फ्रिजर प्रणालीमा भीषण साइबर आक्रमण भएको छ ह्याकरहरूले सेन्ट्रल सिस्टममा घुसपेट गरी 480 भन्दा बढ़ी पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम बढ़ाएर 50 डिग्री सेल्सियससम्म पुर्याइदिएका हुन् ह्याकरहरूले सुपरमार्केटका फ्रिजहरूलाई डिफ्रोस्टिङ मोडमा राखिदिएका थिए जसका कारण ठूलो मात्रामा राखिएका करोड़ौं मूल्य बराबरका ताजा तथा फ्रोजन खानेकुराहरू पूर्ण रूपमा नष्ट भएका छन् केही स्टोरहरूमा अत्याधिक तापक्रमका कारण आगलागी समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् फ्रान्सका प्रमुख रिटेल कम्पनीहरूले यसलाई इतिहासकै पहिलो र अत्यन्त गम्भीर साइबर हमला भनेका छन् घटनाको गम्भीरतालाई ध्यानमा राख्दै फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लुकोर्नुले राष्ट्रिय साइबर सुरक्षा एजेन्सीलाई तत्काल गहन छानबिन गर्न निर्देशन दिनुभएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले ओमानलाई उसैको घरेलु मैदानमा 113 रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य लिएर जवाबी ब्याटिङमा उर्लिएको घरेलु टोली ओमानले 40 ओभरमै अल आउट हुनु अघि 150 रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान विनायल शुक्लाले 77, जय ओडेडाले 25 र जतिन्दर सिंहले 18 रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ नेपालका नन्दन र सन्दीप लामिछानेले समान 3-3 तथा दिपेन्द्र एरीले 2, करण केसी र ललित राजवंशीले समान 1-1 विकेट हात पारे। ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले 61 रन बनाए। अर्जुन कुमार र करण केसीले 40-40 रन जोड्दा ईशान पाण्डे र बसीर अहमदले 37 रन थपे। दिपेन्द्र एरीले 22 रनको योगदान गरे। ओमानका लागि शाह फैसल, सकिल अहमद र करण सोनावालीले समान 2 विकेट लिए। अंक तालिकाको शीर्ष 6 भित्र रहेर 4 वर्षका लागि एकदिवसीय मान्यता जोगाउने लक्ष्य बोकेर ओमान पुगेको नेपाली टोली अब त्यसका लागि मात्र एक जित टाढा छ। आजको जितसँगै छैटौं स्थानमा रहेको नेपालले 34 खेलमा 28 अङ्क जोडेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बाढ़ीमा बेपत्तालाई मृत्यु प्रमाण पत्र दिने प्रक्रिया अन्तिम चरणमा। अधिकांश बाढ़ी प्रभावितहरू भाड़ामा सरेपछि होल्डिङ सेन्टर घट्दै।
3: आज 5 राजदूतको संसदीय सुनवाई सकियो। सुनारलाई सांसदको हैसियतमा काम कारवाही गर्न राजोपाको रोक।
4: दशैंमा काठमाडौँबाट घर फर्किनेको चाप बढ़्यो। राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी भएमा चालक र साउजीलाई कारवाही हुने।
3: फ्रान्समा सुपर मार्केटमा साइबर आक्रमण। फ्रिजको तापक्रम 50 डिग्री पुग्दा करोड़ौंका खानेमा कुरा नष्ट।
4: र विश्वकप लीग 2 क्रिकेटमा नेपालको लगातार दोस्रो जित। घरेलु टोली ओमान 113 रनको फराकिलो अन्तरले पराजित।
3: हाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौं।

0: नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
2: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
2: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
2: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
2: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया
2: र सरस्वती राई धनकुटा।

0: जान्छ,
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है,
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
4: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्ग पन भरेर आयो बडा दशैं।
5: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: ठुल्दाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार, चैनपुर नगरपालिका 11 लुहाकोट सङ्घ सभा।

0: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514094 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
6: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोप्राइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
10: विजय दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आदरणीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
11: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
10: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
11: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ शङ्खुवासभा हाल कुवेत
10: मिडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ शङ्खुवासभा
11: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
10: सपना सासङखर मादी नगरपालिका 4 देवढुङ्गा शङ्खुवास सभा
11: जीवन फाबिन सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया
10: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 क्याउली भोजपुर
11: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई शङ्खुवा सभा हाल मोरङ
10: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा शङ्खुवा सभा हाल मलेसिया
11: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको शङ्खुवा सभा
10: सुरज राई तुम्छ पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
11: जुनिता चामलिङ राई, फिदिङ नगरपालिका पाँच सरसुला केराबारी पाँच थर, हाल कुबेत,
12: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका चार भोजपुर,
11: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया,
12: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका चार भोजपुर,
11: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा।

0: बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्कि ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका अल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिएर प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआई को दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 पक्राउ गरेको जनाउँदै एआई को मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गांधीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशक भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो Formula 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी Formula 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो BBC नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
2: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशल हुनुहुन्छ। 2 जना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
3: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
2: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परे नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
3: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
2: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
1: उनीसँग परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथै फडिन्द्र दाहालसँग कुरा गर्दै अर्को विषय विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
4: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाई सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको सितृश्री नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
5: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
6: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिगपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ।
5: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
7: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेरो सब लगायो। कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ है। त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैं के चार तिहार भनी कुरै छैन।
5: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
8: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
5: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढ़ी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार 2 जित हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष 6 भित्र रहेर लीग टुंग्याउने सम्भावना बढ़ेको छ। शीर्ष 6 भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
9: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलेको ओमानमा र लगातार 2 खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष 6 भित्र आउन सफल भयो। अब 2 म्याच खेल्न बाँकी छ, त्यसमध्ये 1 म्याच जित्यो भने पनि नेपालको शीर्ष 6 भित्र रहने चाहिँ निश्चित हुन्छ। 7 स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि 8 अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही 2 अङ्क हो।
1: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्क
10: क्रिकेटको कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
9: 2023-27 श्रृङ्खला शुरू हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप

0: दिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
1: अब केही गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
0: जुन लिग बीमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो, त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसैले चुनौतीपूर्ण चाहिँ छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
2: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचार कर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्ततः यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
1: हवस्त, यसैसाथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: को से भाग्छ नै
1: म त दसैँको टिकाको दिन देउसी भैलो खेलेर बसेको पो सम्झिरहेछु।

यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2 हेलौसा, भोजपुर। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक सुतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। मित्र आले महोत्तरी, हाल मलेसिया।

0: लिम्बू पाँच कपन एक कुशवा हाल मलेसिया
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा
0: राजबिराही काइला इटहरी सुनसरी हाल मलेसिया
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका छ बुटवल
0: जीवन फावेन सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका दुई बाला शङ्खुवा सभा
0: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम भोजपुर हाल कुवेत
0: अनिस तेम्बे लिम्बू सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया
1: जुनिता चामलिङ राई फिडिम नगरपालिका पाँच थर सुला केराबारी पाँच थर हाल कुवेत
0: हजुर कृष्ण तामाङ पाँच खपन नगरपालिका छ वाना हाल साउदी अरब
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका दुई राई गाउँ हाल मलेसिया
0: साइली सोनिया कोलोङ मकालु गाउँपालिका छ शङ्खुवा सभा
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ पाँच थर हाल कुवेत
0: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका साथ वावन शङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: निष्कल चौवाली कान्छा खाँदबारी नगरपालिका दुई शङ्खुवा सभा फिलहाल साउदी अरब
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा
0: सुजन कुलुङ राई सिलिचुङ एक बेसिन्दा शङ्खुवा सभा हाल कतार
1: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा
0: दिलसराई देउमाई नगरपालिका एक इलाम
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा एवं समस्त कार्यक्रम लोक चौतारी प्रायोजक परिवार।

नेपालीहरूको महान चाड बड़ा दशैं शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जुनिता चामलिङ राई, छोरा रोमिल लाउती, बाजे दल बहादुर चामलिङ राई, बोजू मन रानी चामलिङ राई, बाबा दिल बहादुर राई, आमा फुलमाया राई, दिदी मुना चामलिङ राई, दिदी कमला चामलिङ राई, बहिनी निरू चामलिङ राई, भाई आशिष चामलिङ राई एवं समस्त चामलिङ परिवार सरसिउला केराबारी फिदिङ।

0: विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना सासंखर मादी नगरपालिका चार देवडुङ्गा शङ्खुवा सभा,
0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार,
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से शङ्खुवा सभा,
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन शङ्खुवा सभा,
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई च्यामिरे शङ्खुवा सभा,
0: राज याखा चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा,
1: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका सात गाडेको ढुङ्गा शङ्खुवा सभा
0: र चन्द्रमा तामाङ पाँच भवन नगरपालिका सात वाबुन शङ्खुवा सभा।

नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी मनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। कृष्ण तामाङ, बुबा सिंहमान तामाङ, आमा कालुमाया तामाङ, छोरी आर्या तामाङ, भान्जीहरू प्रशंसा राई, पद्मा राई, दिदी बेना शर्मिला तामाङ, अर्जुन मगर लगायत समस्त तामाङ परिवार पाँच सबल

0: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। छविलाल राई पहुले साइला चैनपुर नगरपालिका 9 किराँत चौक भित्रे संखुवा सभा
1: सपना साथाङखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
0: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ संखुवा सभा
0: निशान युङहाङ मङ्सेबुङ गाउँपालिका 3 इलाम
1: ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा
0: राज विरही काइला इटहरी हाल मलेसिया
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
0: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
0: सुजन कुलुङ राई सिलिचोङ 1 बैसुन्दा संखुवा सभा हाल कतार
1: जुनिता चामलिङ राई पेदिम नगरपालिका 5 सरसिउला केराबारी पाँचर हाल कुवेत
0: विजय लिम्बु पाँच खपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
1: सन्तोष यखा चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा हाल कुवेत
0: प्रदेशी ललित बल भोजपुर 1 भाङराङ भोजपुर हाल साउदी अरब
1: विश्वजीत जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
0: नवीन गुरुङ पाँच खपन नगरपालिका 9 संखुवा सभा हाल मलेसिया
1: शुक्रराज यखा चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
0: गजेन्द्र जिमी चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा
1: सन्तोष काफले सडानन्द नगरपालिका 8 दिङला भोजपुर
0: सुरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
1: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा

हेलो हेलो हेलो हेलो हेलो हेलो

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM अहिले बिहानको 5 बज्यो।

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: चतुर्थी 14 अक्टोबर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuits.
3: विपत्तिमै थलिएका नागरिकलाई महँगीको मार, प्रदेश प्रति संघ सरकार अनुदार, न्याय माग्दै जेएनजीका आमाहरू र दशैंको मुखमा प्रियजनको सप कुर्दै आफन्त लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिव सिक्दै आयोजनमा जोड़िँदै शीर्षकको शुभ समाचार।
0: इटहरी उपमहानगरपालिका चारकी 34 वर्षीय सुनिता बरदेवाको जीवनमा विवाहपछि शुरू भएको पारिवारिक कलहले अनेकौं कठिनाई निम्त्यायो। श्रीमानसँगको सम्बन्ध बिग्रिएपछि उनी दुई छोराछोरीको भविष्यका लागि आफै संघर्ष गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़िन्। 9 वर्ष अघि माघी विवाह गरेकी सुनिताको वैवाहिक जीवन शुरूका 3.5 वर्षसम्म सामान्य थियो। एक छोरा र एक छोरीकी आमा बनेपछि परिवारमा कलह शुरू भयो। पारिवारिक दबावमा आफू हिंसाको शिकार हुनु परेपछि उनी पतिसँगै बस्न नसक्ने अवस्थामा पुगिन्। त्यसपछि छोराछोरीलाई साथमा लिएर उनी बस्न थालिन्। अहिले उनका दुवै छोराछोरी इटहरीको सेतो बंगलामा अध्ययनरत छन्। पारिवारिक हिंसाले निम्ति आएको कठिन परिस्थितिबाट बाहिर निस्कदै छोराछोरीको शिक्षासँगै आफ्नो जीवनलाई पनि नयाँ दिशा दिने प्रयासमा उनी जुटिरहेकी छिन्। सुनिताको यही संघर्ष र आत्मनिर्भर बन्ने प्रयासलाई प्रोत्साहन गर्दै माइती नेपाल परामर्श तथा पुनर्स्थापना केन्द्रले सिलाई मेसिन प्रदान गरेको छ। सिलाई मेसिनले उनको सिपलाई आय आर्जनसँग जोड्न र जीविकोपार्जन गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कठिन परिस्थितिमा पनि हार नमानी आफ्ना छोराछोरीको भविष्यका लागि अघि बढ़िरहेकी सुनिताको संघर्षले आत्मनिर्भर बन्ने प्रयासमा रहेका महिलाका लागि सिप र अवसरको महत्व उजागर गरेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी हो।

0: सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भती, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाव।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया

0: अबमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नागरिकलाई चाड पर्वमै महँगीको मार शीर्षकमा खबर छ। चाड पर्वको मुखमा बजार भाव बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन, तर यसपालि महँगी झन बढ़ेको छ। प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको। गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढ़ेको छ। दैनिक उपभोग्य वस्तु मध्ये धेरै माग हुने चामल दाल चिनीमा अत्याधिक मूल्य बढ़ाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य पनि बढ़ेको छ। कुखुराको मासु प्रति केजी 400 नागेको छ भने खसीको मासु 1700 रूपियाँ नजिक पुगेको छ। त्यसै गरी तेल चिनी पिठो लगायत खाद्यान्न पनि गत वर्षभन्दा बढ़ेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार अन्य खाद्यान्नको तुलनामा चामलको मूल्य अस्वाभाविक बढ़ेको हो। दशैंमा उपभोक्ता प्राकृतिक विपत्तिको मारसँगै महँगीको मारमा समेत परेका छन्। कतिपय व्यापारीले प्राकृतिक विपत्तिलाई अवसर ठान्दै महँगी बढ़ाएको समेत आरोप लागेको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले प्रतिबोरा चामलमा 400 देखि 600 रूपियाँसम्म मूल्य बढ़ेको बताएका छन्। उनका अनुसार अधिकांश धान चामल भारतबाट आयात हुने भएकाले व्यापारीहरूले आफू खुशी मूल्य बढ़ाएको बताएका छन्। स्वदेशी उत्पादनले पुग्दैन, चामल धेरै जसो भारतबाटै आयात हुने गर्छ उनले भनेका छन्। त्यसो त सरकार चाडबाडलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको दावी गरिरहेको छ। परिणाम भने देखिएको छैन। उत्पादकदेखि खुद्रा विक्रेतासम्म मूल्य कसरी बढ़्यो भने तथ्य नखोजी गरिने अनुगमन औचित्यहीन हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।
3: नागरिक दैनिकमा प्रदेश प्रति संघ सरकार अनुदार शीर्षकमा खबर छापिएको छ। कोशी प्रदेशको विराटनगरमा मंगलबारदेखि शुरू अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशका समस्या पहिचान र समाधानका लागि साझा एजेण्डा तय गर्ने बताएका छन्। नेपालमा संहिताको अभ्यास शुरू भएको एक दशक पुग्न लाग्दा 6 प्रदेशका मुख्यमन्त्रीले एउटै मंचबाट प्रदेशका समस्या समाधानका लागि पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री सम्मेलन उद्घाटनमा सहभागी मुख्यमन्त्रीहरूले संहिता कार्यान्वयनसँगै प्रदेशहरूबीच कार्य समन्वय र सह अस्तित्वका लागि साझा एजेण्डा बनाउनु पर्नेमा जोड़ दिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई संघीयता र प्रदेश सरकारलाई कसरी बलियो बनाउन सकिन्छ भनेर मन्थन गर्न आयोजना नगरिएको बताए। कार्कीका अनुसार सम्मेलनमा प्रदेशका मुद्दा र समस्या पहिचान, पारस्परिक सहयोग, अधिकार उपभोग, संघीयता कार्यान्वयनमा देखिएका जटिलता लगायत विषयमा ठोस निष्कर्ष निकाली कार्यान्वयनका लागि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिनेछ। नेपालमा संघीयता भन्दा प्रदेश सरकारलाई नै बुझिने उनको भनाई छ। संहिता भन्ने बित्तिकै प्रदेश सरकारलाई नै बुझ्ने गरिन्छ। मुख्यमन्त्री कार्कीले भने संविधानमा प्रदेशका लागि व्यवस्था गरिएका अधिकार संघमै राखेर संहिता पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन। उनले विगतका संघीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरणमा कन्जुस्याई गरेको गुनासो पनि गरेका थिए।
2: अभद्र व्यवहारदेखि ज्यान लिनेसम्मका अभियोग शीर्षकमा खबर छ। महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार विवादित बनेका छन्। पार्टीले केन्द्रीय अनुशासन आयोग मार्फत आन्तरिक छानबिन शुरू गरेको छ। घटनामा स्वतन्त्र अनुसन्धान र सम्भावित फौजदारी कसुरमाथि छानबिन गर्नुपर्ने माग उठिरहेका बेला सरकारी निकायले मुख खोलेको छैन। अडियोको प्रमाणिकता पुष्टि हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार पुनः विवादमा तानिएका छन्। महिलाको मर्यादा र सम्मानमा आज पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सुनारमाथि छानबिन शुरू भएको छ। बाँकेबाट निर्वाचित संघीय सांसद सुनारले फौजदारी अपराध आकर्षित हुने गरी ज्यान लिनेसम्मको धम्की दिएपछि राष्ट्रपतिले आन्तरिक छानबिन अघि बढ़ाएको हो। तर सरकारले भने अहिलेसम्म मुख खोलेको छैन। पार्टीको संगठन विस्तार र जनतासँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यसहित हामी आउँदैछौ अभियान सञ्चालनका लागि सुनार दाङ पुगेका थिए। उनले आइतबार राष्ट्रपा तुलसीपुर उपमहानगरको आयोजनामा भएको गोराईमा हुने पूर्व निर्धारित कार्यक्रम छाडेर सुनार मंगलबार काठमाडौँ आएका छन्। अडियो जनआस्था साप्ताहिकले सोमबार सार्वजनिक गरेको अडियोमा महिलामाथि अपशब्द प्रयोग गर्दै समयमै पैसा नदिए ज्यान लिने समको धम्की दिएको छ। सुनार सत्तारूढ राष्ट्रसभाका केन्द्रीय सदस्य समेत हुन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद खगेन्द्र सुनारले एक महिलालाई विवाहको प्रलोभनमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको विषय निकै चर्चामा छ। अहिले सुनारले ती महिलालाई अश्लील गाली गलौज गर्दै पैसा मागेको र नदिए मारेर विभिन्न किसिमका अश्लील धम्की समेत दिएको भनी अडियो समेत सार्वजनिक भएको छ। पार्टीले सुनारमाथि तत्काल आन्तरिक छानबिनको लागि केन्द्रीय अनुशासन आयोगलाई समेत निर्देशन दिएको छ। यता सांसद सुनारले भने एआईको प्रयोग गरेर आफू विरूद्ध प्रहार भएको दावी समेत गरेका छन्। सुनारमाथिको छानबिनले उनको राजनीतिक र व्यक्तिगत भविष्य निर्धारण गर्ने समेत अहिले चर्चा भइरहेको छ।
3: दशैंको मुखमा प्रियजनको श्राप कुर्दै आफन्त शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। चाडबाडमा घर फर्किएर परिवारसँग रमाउने बेला मलेसियामा ज्यान गुमाएकी सन्ध्या तामाङको शव स्वदेश ल्याउन परिवारले सरकारसँग पहल गरिरहेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पाँचकी सन्ध्याको मलेसियामा मृत्यु भएपछि उनका दाई लक्की तामाङले शव नेपाल ल्याइदिन आग्रह गर्दै वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिएका हुन्। लक्कीले सोमबार बोर्डमा निवेदन दिएका हुन्। उज्जवल भविष्यको खोजीमा 2079 जेठ 16 गते कोशी इन्टरनेशनल म्यान पावर मार्फत श्रम स्वीकृति लिएर मलेसिया गएकी सन्ध्या त्यहाँको भ्यालेओ मलेसिया सीडीए एएसडीएन बीएसडी कम्पनीमा कार्यरत थिइन्। उनको शव नेपाल पठाउन आवश्यक पहल गरिदिन आग्रह गर्दै परेको निवेदनका आधारमा बोर्डले भोलिपल्ट असोज 27 गते मलेसिया स्थित नेपाली दूतावासलाई पत्र पठाएको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा मलेसियामै मृत्यु भएकी नुवाकोटकी स्याङ मेन्दो तामाङको शव नेपाल ल्याउन उनका पति पासाङ लामाले पनि बोर्डको सचिवालयमा निवेदन दिएका छन्। 2079 जेठ 26 गते श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकी स्याङ मेन्दोको मृत्यु भएको खबर परिवारले एक साता पाएको थियो। परिवारले उनको अपहरणपछि हत्या भएको आशंका गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र शव नेपाल ल्याउने व्यवस्था मिलाउन बोर्डसँग अनुरोध गरेको छ। परिवारको निवेदनपछि बोर्डले मलेसिया स्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। घटनाको वास्तविकता पत्ता लगाउनका साथै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ़ाउन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको हो।
2: फर्किने परदेशीको लड़को शीर्षकमा खबर छ। असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात दशैं भित्रेको दिन नेपालगंजको जमुना नाकामा खचाखच भीड़, अटो रिक्साको चर्को आवाज, गाड़ीका हन्ड्र यात्रीको कोलाहल, भारतको रूपौ डिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश रहेका छन्। प्राय सबैले काँधमा ठूल्ठूला झोला बोकेका छन्। कसैले बालबच्चा च्यापेका छन् भने निधारमा पसिनाको थोपा र अनुहार तथा लामो यात्राको थकान समेत उनीहरूको अनुहारमा देखिन्छ। उनीहरू हुन् भारतका विभिन्न शहरबाट दशैं मनाउन घर फर्किएका नेपाली श्रमिकहरू। त्यही भीड़मा भेटिए कालीकोटका 34 वर्षीय चक्रबहादुर शाही, दुई ठूला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही 14 महिनापछि घर फर्किएका हुन्। रोजगारी अभाव, सीमित कृषि उत्पादन र परिवार चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जान्छन् र दशैं तिहारमा घर आउने गर्दछन्। गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन, परिवारको गुजारा चलाउनु पर्ने बाध्यताले धेरै युवा भारत जाने गर्दछन्। दशैं मान्न फर्किने परदेशीको लर्को शीर्षकमा यो खबर छ।
3: न्याय माग्दै जेनजीका आमाहरू शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। गत असोज 6 गते प्रतिनिधि सभा बैठकमा सहभागी सांसदहरूलाई स्तब्ध बनाउने गरी रासोपाकी सांसद रचना खतिवड़ा भावुक बनिन्। सांसद पद व्यक्तिगत राजनीतिक आकांक्षा वा पदको लोभका कारण नलिएको बताउँदै उनले भनिन्, आन्दोलनका शहीद, घाइते र थुनामा रहेका जेनजीले पूर्ण न्याय नपाए सांसद पदबाट राजीनामा दिन एक सेकेण्ड पनि हिचकिचाउने छैन। संसदको विशेष समयमा बोल्दै सांसद खतिवड़ाले शहीद परिवारले न्यायको प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने माग गरेकी थिइन्। सोही क्रममा उनले आफूलाई छोराको लासमाथि सांसद पद साटेको जस्ता अपमानजनक टिप्पणी गरिएको भन्दै आपत्ति जनाएकी थिइन्। तर जेनजी आन्दोलनमा संलग्न भएका 1,100 भन्दा बढ़ी युवा विद्यार्थीलाई अहिले पनि पूर्वपक्षका लागि थुनामा राखिएको छ। लामो समयदेखि थुनामा रहेका बालबालिकालाई तत्काल छाड्न माग गर्दै मंगलबार जेनजीका आमाहरूले सिंहदरबारको गेटमै धरना बसे। आफ्ना सन्ततिको रिहाईको माग गर्दै युनिक श्रेष्ठ, मिलन खत्री, अनुपम भण्डारी लगायतका आमाहरू सिंहदरबारको मूल प्रवेशद्वार अगाडि धरनामा बसेका थिए। आफ्ना छोराछोरीलाई सरकारले जबरजस्ती अपराधीकरण गर्न खोजेको उनीहरूको आशंका छ। थुनामा रहेका जेनजीका आमाहरूले छोराहरूको रिहाईको माग गर्दै धरना बसे पनि बालेन सरकारले उनीहरूको कहर भने सुन्न सकेको छैन। जेनजी घाइते तथा शहीद परिवार समाज र गृहमन्त्री सुधन गुरूङ बीच गत असार 17 गते सिंहदरबारमा एक सहमति भएको थियो। दुवै तर्फको छलफलपछि थुनामा रहेका जेनजीलाई रिहाई गर्ने सहमति भएको थियो।
2: कोरोनाबाट छुटेका कन्टेनर जोखिम मोलेरै काठमाडौँ आउँदै शीर्षकमा खबर छ। मध्य असोजमा आएको बाढ़ी पहिरोको कारण मुस्ताङको कोरोला नाकामा रोकिएका सयौं मालवाहक कन्टेनरहरू जोखिम मोलेर काठमाडौँतर्फ आउन थालेका छन्। बाढ़ी पहिरोले मुस्ताङ र मुस्ताङ जोड्ने सड़क तथा पुलमा धेरै क्षति पुर्याउँदा आपूर्ति अझै पनि सहज हुन सकेको छैन। तातोपानी र रसवागढ़ी नाका अवरूद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कोरोला नाका पनि मध्य असोजमा आएको बाढ़ी पहिरोले कारण अवरूद्ध भएको थियो। कोरोला पञ्चायत प्रमुख विदुर चुडालले अहिले खाद्यान्न, फलफूल, लत्ता कपड़ा तथा दशैं तिहारका लागि आवश्यक सामग्री बोकेको गाड़ी राजधानीतर्फ गइरहेको बताएका छन्।